0: आदरणीय सिद्धलेख वासी कृषक महानुभावहरू, के तपाईलाई थाहा छ हाम्रा रैथानी कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ। त्यसैले आयातित बिउको मह त्यागौं, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं। सिद्धलेख गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश। धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलु, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
1: लसोहे मेबे फेबेमा रङमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि ट्रनेलमा सिङबे सुर सिङजेपल मुबा भोले सिङबे सुर मुसम ओम टंके सुर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबे अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यरी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा।
2: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 6 बज्यो।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 6 गते शनिबार, जून 20 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको षष्ठी तिथि, भोटो जात्रा, विश्व शरणार्थी दिवस।
1: 18 वर्ष प्रवेशमा रुकुम पश्चिमको रेडियो सिस्नीलाई शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: छ दिन ढिलो भित्रियो मनसून, बाढ़ीको जोखिममा रहेकाहरूका लागि भोइस मेसेज पठाउने तयारी, सर्वोच्चमा 27,000 मुद्दाको चाङ।
1: 40 दिनमै कक्षा 12 को नतिजा सार्वजनिक, 54.15% उत्तीर्ण, 10 वर्षको झण्डै 2 खर्ब कृषि अनुदानमाथि छानबिन हुँदै।
0: वैदेशिक रोजगारीका नाममा सरकारी कर्मचारी समेत ठगिए, चिया निर्यातमा भएको अवरोधबाट दैनिक 20 लाख किलो घाटा, बजेटमा प्रदेश सरकारहरूको प्राथमिकता, बाल बालिकाको उपचारदेखि वृद्ध वृद्धालाई घरमै स्वास्थ्य सेवा।
1: इजरायल र हिजबुल्ला बीच युद्ध विराममा सहमति, इजरायल र लेबनान बीच अर्को साता वार्ता हुने, युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई पोल्याण्डले प्रदान गरेको राजकीय सम्मान फिर्ता,
0: र अमेरिकाले फिफा विश्वकप 2026 लगातार दोस्रो जित निकाल्दै नकआउट चरण, भोलि 4 खेल हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा 40 दिनमै कक्षा 12 को नतिजा सार्वजनिक भएको प्रसंग।
1: राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको 40 दिनमै कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। पहिले भन्दा छिटो सार्वजनिक गरेको नतिजामा विद्यार्थी पनि विगतको तुलनामा धेरै उत्तीर्ण भएका छन्। बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार कक्षा 12 को परीक्षामा नियमित र आंशिक तर्फ गरी समग्रमा 64.13% विद्यार्थी उत्तीर्ण भएका हुन्। नियमित तर्फ 69.75 र आंशिक तर्फ 42.38% विद्यार्थी माथिल्लो तह अध्ययनका लागि योग्य भएका छन्। गत वर्ष 61.17% विद्यार्थी ग्रेडेड भएका थिए। 2080 को कक्षा 12 को परीक्षामा 52.15% विद्यार्थी मात्र ग्रेडेड भएका थिए। एसईको नतिजामा पनि पछिल्ला वर्षहरूमा क्रमिक सुधार देखिँदै आएको छ। शिक्षण सिकाइ प्रभावकारी बन्दै गएकाले नतिजामा प्रगति देखिएको विद्यालयहरूको भनाई छ। यो वर्ष नियमित तर्फ 3,32,241 विद्यार्थीले परीक्षा दिएका थिए। तीमध्ये 2,71,770 जनाले ग्रेड प्राप्त गरेका छन्। 1,04,171 विद्यार्थीले भने ग्रेड प्राप्त गर्न सकेनन्। बोर्डका अनुसार नियमित तर्फ उत्तीर्ण हुने विद्यार्थी मध्ये 3.61 देखि 4 सम्म जीपीए प्राप्त गर्ने 17,786 जना रहेका छन् भने 3.60 देखि 3.60 सम्म जीपीए प्राप्त गर्ने 64,821 जना रहेको बताइएको छ।
0: अब मौसम सम्बन्धी प्रसंग। औसत भन्दा 6 दिन ढिलो गरी हिजो नेपालमा मनसूनी प्रणाली भित्रिए पनि कोशी प्रदेशको पूर्वी भूभागमा मात्रै सीमित रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसून भित्रिने सामान्य औसत अवधि 13 जून रहे पनि यस वर्ष भने औसत मितिभन्दा 6 दिन ढिलो गरी मनसून भित्रिएको हो। नेपाल भित्रिएको मनसून प्रणाली हाल कमजोर अवस्थामा रहेकाले देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने देखिएको मौसमविद हरिप्रसाद दहालले सीआईएनसँग बताउनुभयो। मनसून भित्रिए पनि त्यति एक्टिभ र सक्रिय देखिएको छैन, त्यसकारण देशभर विस्तार हुन केही समय लाग्ने देखिएको हो। अबको 1 सातादेखि 10 दिनभित्र मनसून देशभर फैलिन सक्ने पूर्वानुमान गरिएको छ। मनसून वायु दक्षिणी पूर्वबाट पश्चिम बहन्छ भने पश्चिमी वायु भने पश्चिमी वायु पश्चिमबाट पूर्व बहन्छ। मनसून देशभर फैलनका लागि पश्चिमी वायु कमजोर हुनुपर्छ। पश्चिमी वायु कमजोर बन्दै गएमा मनसूनले विस्थापन गर्ने हुन्छ। सामान्यतया पूर्वी नेपालमा मनसून प्रवेश गरेको एक सातामा देशभर फैलने हुन्छ। तर पश्चिमी वायु कायमै रहेकाले मौसम पूर्वानुमान महाशाखाले यकिन भन्न सक्ने अवस्था नरहेको बताएको छ। आगामी साता कोशीदेखि गण्डकीसम्मको क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ। तर लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रको तातो हावाको लहर भने आगामी साता पनि कायमै रहने मौसमविद दाहालले बताउनुभयो। पहाड़ी क्षेत्रको अवस्था हेर्दा कोशी बागमती गण्डकीका केही ठाउँ र लुम्बिनी कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा आगामी सातासम्म पनि पानी पर्ने देखिन्छ। तर आगामी आइतबार भने कोशीका तराई भूभागका केही स्थान तथा मधेश बागमती र गण्डकीका तराई भूभागका एक दुई स्थानमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशीका पहाड़ी क्षेत्रसँगै तराईका एक दुई स्थानमा भने ठूलो पानी पनि पर्न सक्ने मौसमविदहरूले बताएका छन्। सीआईएनसँग कुराकानी गर्दै यसपालिको बाढ़ीको पूर्वानुमानका लागि केही नयाँ तयारी गरिएको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले सीआईएनसँग बताउनुभयो।
3: यसचोटि कम पानी पर्न सक्छ यदि यहाँ आकाशे खेती पानीमा निर्भर खेती प्रणालीमा हुनुहुन्छ, ससाना खोलाको पानीमा मात्रै निर्भर हुनुहुन्छ भने चाहिँ पानी कम पर्न चाहिँ सक्छ। त्यस कारणले त्यो जोखिमलाई मध्यनजर गरेर यहाँहरूले अन्य आफ्नो आवश्यक पूर्व तयारी चाहिँ गर्नुपर्ने हुनसक्छ। कृत्रिम बुद्धिमत्ता अथवा आर्टिफिसियल इन्टेलिजेन्स भन्छौँ एआई, यसको आजभोलि खुब चर्चा हुने गर्छ। हामीले पनि बाढी पूर्वानुमानको लागि आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग गर्ने गरी आगामी मनसूनदेखि तयारी अगाडि बढाएका छौँ। यसै मनसूनमा चाहिँ हामी त्यो भ्याउँदैनौँ। तर यस मनसूनमा हामीले नयाँ प्रयोग गर्न लागेको भनेको चाहिँ हामी तीन दिनसम्मको मात्रै पूर्वानुमान गर्दै आएका हौँ। यसचोटि हामीले पाँच दिनसम्मको पूर्वानुमान गर्ने गरी तयारीलाई अन्तिम चरणमा पुर्याएको छौँ। एउटा अर्को चाहिँ आम सर्वसाधारणले एउटा गुनासो गरिरहेको विषय के छ भने एसएमएस कहिलेकाहीँ हेरिँदैन, रातिको समयमा त्यसले बिउजाउँदा पनि बिउजाउँदैन, फेरि बाढीहरू कहिलेकाहीँ राति ठूलो बाढीहरू जाने गर्दछन्। अझ प्रभावकारी माध्यम के होला भन्ने गुनासो हामीले प्राप्त गर्यौं र त्यो त्यसलाई चिर्नको लागि चाहिँ हामीले यसचोटिबाट आइभीआर भनेको एसएमएसको सट्टा भोइस कल पठाउने त्यो तयारी अन्तिम चरणमा छ। तर एउटा सीमा चाहिँ छ यसमा पनि, हामीले आम सर्वसाधारणलाई कल गर्न सक्ने अवस्था चाहिँ देखिया छैन। यो नेपाल टेलिकमको एनसेलको यो सीमा रहेछ। हामीले चाहिँ एसएमएस जसरी कल पठाउँछौँ उहाँले उठाउनुभयो भने सुन्न सक्नुहुन्छ, तर त्यो कल चाहिँ हामीले सबैले पठाउँदै छैनौं। त्यो कल चाहिँ हामीले कम्तीमा पनि स्थानीय पालिकाको कुरा गर्दाखेरि त्यहाँको मेयर साहब, त्यहाँका वडाध्यक्षहरू, त्यहाँ रेड क्रस अथवा त्यहाँको चाहिँ नि विद्यालयका प्रधानाध्यापक, विज्ञान पढाउने शिक्षक जो मार्फत चाहिँ सूचना आम समुदायसम्म छिटो छरितो तवरबाट पुग्न सक्छ।
1: सरकारको सिफारिशमा राष्ट्रपतिले वैशाख तेस्रो साता जारी गर्नुभएका आठ मध्ये चारवटा अध्यादेश संघीय संसदले स्वीकृत गरेको छ। प्रतिनिधि सभामा करिब दुई तिहाई बहुमत रहेको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको राष्ट्रिय सभामा प्रतिनिधित्व नहुँदा अध्यादेश अस्वीकृत हुने जोखिम थियो। तर माथिल्लो सदनको दुई ठूला दल नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा चारवटा अध्यादेश बहुमतले स्वीकृत भएको हो। संघीय संसदको दुवै सदनको छुट्टा छुट्टै बैठकमा हिजो चारवटै अध्यादेश निर्णयार्थ पेश भएको हो। सरकारले वैशाख 25 र 26 गते राष्ट्रिय सभामा आठवटा अध्यादेश दर्ता गराएको थियो। आठवटै अध्यादेश राष्ट्रिय सभाको वैशाख 28 गतेको बैठकमा पेश भएको थियो। अध्यादेश निर्णयार्थ पेश गर्ने कार्यसूचीबाट हटाइएको करिब दुई सातापछि सरकारले हिजोको बैठकमा निर्णयार्थ पेश गर्ने गरी कार्यसूचीमा राख्न आग्रह समेत गरेको थियो। यसैबीच सरकारले सरकारी क्षेत्रको नियमन र सहकारी क्षेत्रको नियमन र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सम्बन्धित कानून संशोधन तथा एकीकरणमा प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। हिजो बसेको मन्त्रीपरिषद बैठकले कानूनी तथा संस्थागत सुधारसँग सम्बन्धित विभिन्न प्रस्तावलाई स्वीकृत प्रदान गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन तथा एकीकरण गर्न आवश्यक विधेयक तर्जुका लागि मन्त्रीपरिषदको सैद्धान्तिक स्वीकृति लिएको समेत जानकारी दिनुभएको छ।
4: सरकारको नीति कार्यक्रम
5: अन्तिम निर्णय कसरी हुन्छ? छनौट समितिले
0: जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका प्रतिवादी विरूद्ध दायर अभियोग पत्र संशोधन गर्न स्वीकृति दिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले हिजो दिएको निवेदनमाथि सुनवाई गर्दै अदालतले माग बमोजिमको आदेश जारी गरेको हो। यो सँगै लामिछानेको पक्षमा सबै जिल्लाबाट संगठित अपराधको अभियोग हटाउने आदेश आएको छ, जसले सहकारी पीड़ितहरूलाई मिलापत्रमा रकम फिर्ता गर्न ढोका खुला गरेको छ। सुमन खनाल समेतको जाहेरीमा नेपाल सरकार बाँधी रहेको मुद्दामा न्यायाधीश आत्मदेव जोशीको इजलासले अभियोग पत्र संशोधन गर्न अनुमति दिएको हो। आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 116(2)(क) अनुसार सम्पत्ति शुद्धिकरण जस्ता केही विशेष मुद्दा बाहेक अन्य मुद्दामा अभियोग फिर्ता लिन वा संशोधन गर्न कानूनी रोक नरहेको उल्लेख गरिएको छ। मिलापत्रका लागि अवरोध नगर्ने भन्दै यस्तो आदेश आएको इजलासले जानकारी दिएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। चितौनमा आगामी असार 7, 8 र 9 गते हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको रासोपाका प्रवक्ता मनिष झाले बताउनुभयो। उहाँका अनुसार देशभरका जिल्ला प्रदेश तथा विदेश स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ। महाधिवेशन स्थल व्यवस्थापन, आवास, यातायात सुरक्षा तथा स्वयंसेवक परिचालन लगायतका काम पनि सकिएको उहाँले बताउनुभयो। अहिले भरतपुरको गेस्ट हाउस चौरमा उद्घाटन स्थल निर्माण र चितौन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा बन्द सत्रको स्थल निर्माणको काम धमाधम चलिरहेको छ। यसैबीच सचिवालयले विधान परिवर्तन गरेर 151 केन्द्रीय सदस्यीय बनाउने प्रस्ताव गरेको छ। केन्द्रीय कार्यालयमा बिहिबार बसेको सचिवालय बैठकले पार्टी विधानमा वरिष्ठ नेता सहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्ने गरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो। रासोपामा हाल 121 केन्द्रीय सदस्य छन्। सचिवालय बैठकले पदाधिकारी संख्या बढ़ाएर 19 सदस्यीय बनाउने निर्णय पनि गरिसकेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा निर्वाचनपछि एमाले भित्रको विवाद र नेता कार्यकर्ताको अपेक्षा
6: छलफलमा आएर एउटा निष्कर्ष के निस्क्यो त्यो निष्कर्षलाई शिरोधार गरेर हामी अगाडि बढ्नुपर्छ।
0: वैदेशिक रोजगारीका नाममा सरकारी कर्मचारी समेत ठगिए, चिया निर्यातमा भएको अवरोधबाट दैनिक 20 लाख किलो घाटा, बजेटमा प्रदेश सरकारको प्राथमिकता बाल बालिकाको उपचारदेखि वृद्ध वृद्धालाई घरमै स्वास्थ्य सेवा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
8: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
9: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
8: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
10: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
11: कार्यक्रम साझा आवाज,
8: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
12: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
13: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
8: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
9: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
10: पसिनाको सम्मान, समानताको अभियान,
11: कार्यक्रम साझा आवाज।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा 70,000 पासपोर्ट मात्रै मौजदात, सरकार र अदालतबाट अर्को निर्णय नआउन्जेलसम्म अहिले अनुसन्धान भइरहेका जर्मन कम्पनीहरू मार्फत नै 29 असारदेखि नै पासपोर्ट छाप्ने राहदानी विभागको तयारी लगायतका खबरहरू प्रकाशित छ। राहदानी विभागमा 70,000 थान पासपोर्ट मात्रै मौजात छन्। नयाँ बनाउने र नवीकरण गर्ने समेत गरी अहिले दैनिक 3,000 थान पासपोर्ट माग्छ। मौजदातले साउन पहिलो सातासम्मको माग मात्रै धान्न सकिने अवस्था छ। अहिले अनुसन्धान भइरहेका कम्पनीहरू मार्फत नै 29 असारदेखि नयाँ पासपोर्ट छपाई थाल्ने तयारी राहदानी विभागले गरेको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद अर्याल र प्याकेज एकको ठेकेदार कम्पनीमाथि अनुसन्धान गरिरहेको छ भने प्याकेज दुईको ठेक्का पाउने जर्मनीकै कम्पनीमाथि पनि अनुसन्धान छ। सरकारको अर्को कुनै निर्णय नआएको अवस्थामा वा अख्तियारको अनुसन्धानपछि मुद्दा दायर भएर अदालतबाट अर्को आदेश नआउन्जेलसम्म ती कम्पनी मार्फत हुने छपाई प्रक्रिया नरोकिने जानकारी समेत परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताएका छन्। दैनिक 3,000 पासपोर्टको माग अहिलेको मौजदातले झण्डै एक महिना मात्रै धान्ने खबरमा उल्लेख छ। त्यस्तै संवैधानिक निकायका पदाधिकारीमाथि सरकारको दबाव शीर्षकमा अर्को खबर सुभाष भट्टले लेख्नु भएको छ। गत सोमबार राहदानी छपाई सम्बन्धी 7.65 करोड रूपियाँको ठेक्कामा भएको अनियमिततामाथिको छानबिन र कार्यवाहीबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीको सचिवालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई सिंहदरबारमा बोलाएको थियो। बैठकमा अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राय र अरू 3 आयुक्त समेत सहभागी थिए। राहदानीको मजदात सकिन लाग्दा एक वर्ष अघि ठेक्का सम्झौता भए पनि अझै आपूर्ति सुनिश्चित हुन नसकेको विषयमा असन्तुष्टि प्रधानमन्त्रीको सचिवालयले अख्तियार पदाधिकारीमाथि गरेको खबरमा उल्लेख छ। त्यस्तै 10 वर्षको झण्डै 2 खर्ब कृषि अनुदान छानबिनमा शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। पछिल्लो एक दशकमा वितरण गरिएको झण्डै 2 खर्ब रूपियाँ कृषि अनुदानको प्रभावकारिता, दुरूपयोग र वास्तविक पहुँचबारे सरकारले विस्तृत छानबिन शुरू गरेको छ। त्यस्तै भित्री पृष्ठमा चालू आर्थिक वर्षमा प्रदेशको खर्च 3% घट्ने, आगामी वर्षमा 56% ठूलो बजेट शीर्षकमा खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। चालू आर्थिक वर्ष 2082-83 सात प्रदेशको खर्च 3% घट्ने अनुमान गरिएको छ। आगामी आर्थिक वर्षका लागि ल्याएको कुल बजेट भने संशोधित खर्च भन्दा 56% ठूलो छ। प्रदेशहरूले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 बजेट अनुसूचीले यस्तो देखाएको हो। त्यस्तै बजेट अघि कागजी जाँच पासमा गाड़ी छुटेको अनुगमन टोलीको निष्कर्ष शीर्षकमा पनि खबर प्रकाशित छ।
14: गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छापिएको छ, अवरोध हटाउन कूटनीतिक पहल जारी रहेको बारेमा। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोधको विषयमा भारतीय पक्षसँग कूटनीतिक सम्वाद भइरहेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले यो विषयप्रति सरकार गम्भीर रहेको र भारतीय पक्षसँग कूटनीतिक सम्वाद भइरहेको जानकारी गराउनु भएको महासंघले जानकारी गराएको छ। यसैबीच चिया निर्यातमा भारतले अवरोध गरेपछि 5 दिन यता बन्द भएका चिया उद्योगले कुनै निकास पाएका छैनन्। यसले दैनिक 20 लाख किलो भन्दा बढ़ी हरियो पत्ती हुर्किएर किसानलाई घाटा भइरहेको छ। भारतीय टी बोर्डले चिया आयातमा कडाई गरेपछि भारतीय गोदाममा थन्किएको 2 लाख किलो भन्दा बढ़ी तयारी चियाको नमूना परीक्षणको रिपोर्ट 1 महिना पूरा हुँदा पनि प्राप्त नभएको व्यवसायीहरूले बताउने गरेका छन्। अर्को खबर जापानको प्रलोभनमा सरकारी कर्मचारी समेत ठगिए शीर्षकमा छ। वैदेशिक रोजगारीमा युरोप, जापान, अमेरिका लगायतका देशमा आकर्षक सेवा सुविधासहित कमाई हुने प्रलोभनमा

0: गरेर बेरोजगार युवा कन्सल्टेन्सीबाट ठगीमा पर्ने घटना नयाँ होइन। पछिल्लो समयमा सरकारी संस्थामा सेवारत कर्मचारी समेत गेट्स वाइड इन्टरनेशनल ट्राभल एवं भिसा नामको कम्पनीको आकर्षक विज्ञापनको प्रलोभनको ठगीमा परेको पाइएको हो। पास बहादुर लामा वैदेशिक रोजगारीमा जापान जाने तयारी गरिरहेकै बेलामा सामाजिक सञ्जालमा गेट्स वाई इन्टरनेशनल ट्राभल खेती गर्दै आएका किसान यस वर्ष उत्पादन बढ़ने आशामा उत्साहित छन्। विगतका वर्षको तुलनामा यस वर्ष सिउँडी फल समयभन्दा अगाडि नै फुलेर फल लाग्न थालेपछि किसानहरूमा उत्साह देखिएको हो। कान्तिपुर दैनिकमा सर्वोच्चमा न्यायको जाम 27,000 मुद्दाको चाङ शीर्षकमा कृष्ण बहाब र दुर्गा दुलालले लेख्नु भएको खबर छ। न्यायाधीश अभाव कानून व्यवसायीले बारम्बार पेशी सार्ने प्रवृत्ति, मुद्दाका पक्ष विपक्ष धेरै हुने, मिसिल कागज समयमा नआइपुग्ने र कतिपय अवस्थामा न्यायाधीशले राजनैतिक रूपमा संवेदनशील मुद्दा हेर्न चाहने जस्ता कारणले पनि नचाहने जस्ता कारणले पनि मुद्दा सुनवाई सुस्त भएको बारेमा खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा प्रदेशमा बजेटमा प्रदेश सरकारको प्राथमिकता, बाल बालिकाको उपचारदेखि वृद्ध वृद्धालाई घरमै स्वास्थ्य सेवा शीर्षकमा खबर छापिएको छ। प्रदेश सरकारहरूले बाल बालिकाको उपचार, मातृ तथा शिशु स्वास्थ्य सुधारलाई जोड़ दिएका छन्। दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सा सेवा उपलब्ध गराउने भनेका छन् भने विपन्न र दीर्घ रोगीको उपचारका लागि आर्थिक सहायता व्यवस्था गरेको समेत उल्लेख गरिएको छ। सीमा नाकामा दुवै पक्षबाट कडाई शीर्षकमा विनोद सुवेदी र सुमन बस्नेतले लेख्नु भएको विराटनगरको खबर नागरिक दैनिकमा छापिएको छ। विराटनगर स्थित नेपाल भारत सीमा नाका रानीमा दुवै देशका तर्फबाट सुरक्षा जाँचमा कडाई गर्न थालिएको छ। नेपाल र भारत सरकारको नीति अनुरूप नाकामा दुवैतर्फका सुरक्षाकर्मीले जाँचमा कडाई गर्न थालेको उल्लेख गरिएको छ। भित्रीपन्नामा खेतबारीमै सिंचाई पुगेपछि हट्यो आकाशे पानीको भर शीर्षकमा गणेश विशुले बाँकेबाट लेख्नु भएको खबर छापिएको छ। केही वर्ष अघिसम्म बाँकेको राप्ती सुनारी गाउँपालिका 8 बालापुरका किसान लोकबहादुर खत्रीका लागि खेती भनेको जोखिम थियो। असार लागेपछि उहाँको नजर आकाशतिर हुन्थ्यो, बादल लाग्दा आशा पलाउँथ्यो भने पानी नपर्दा चिन्ता। खेतमा बाली लगाउने कि नलगाउने भन्ने निर्णय समेत मौसमले गर्थ्यो। मेहनत धेरै हुन्थ्यो तर उत्पादनले परिवारको आवश्यकता पूरा गर्न मुस्किल हुन्थ्यो। अहिले तीनै लोकबहादुरको दिनचर्या बदलिएको छ। खेतमा हरियाली छ, बालीका लहराएका छन् र भविष्यप्रति विश्वास पनि उहाँको बढ़दै गएको खबरमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा भने कर्णालीका सड़क पूर्वाधार समृद्धिका आधार शीर्षकमा विष्णु प्रसाद नेउपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ। कुनै बेला कर्णालीवासीले गाडी हेर्न कालापहाड अर्थात भारत जानुपर्थ्यो, नुन तेल किन्न बर्दिया राजापुरमा हाट गर्नुपर्थ्यो, बिरामी हुँदा अस्पताल जान सक्दैनथे, गाउँमै धामे झाँक्रीको भर पर्नुपर्थ्यो। तर हाल कर्णालीको अवस्था फेरिएको छ। गाउँ गाउँमा सड़क पुगेका छन्, घर अगाडिबाटै गाड़ी चढ़न पाइएको छ। त्यति मात्र होइन, स्थानीय उत्पादनले बजार पाएको छ। पर्यटकका कारण बजार गुलजार बन्दैछन् अर्थात सड़कका पूर्वाधारले कर्णालीमा समृद्धिको आधार तय गर्न लागेको उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इजरायल र हिजबुल्ला बीच युद्धविराममा सहमति भएको छ। दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणबाट 47 जनाको मृत्यु भएपछि भएको यो सहमतिले क्षेत्रीय तनाव कम गर्ने अपेक्षा लिएको छ। दुवै देशबीच आक्रमण तीव्र भएका समयमा अमेरिका र इरान बीच सहमति भएको थियो। सोही समय इजरायल र हिजबुल्ला बीच पनि युद्धविरामको प्रस्ताव अघि बढ़ाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। इजरायली सेनाले युद्धविराम लागू भएको पुष्टि गरे पनि तत्काल देखिएका खतरालाई हटाउने अभियान जारी रहने समेत बताएको छ। युद्धविरामबारे हिजबुल्लाले भने औपचारिक रूपमा प्रतिक्रिया दिएको छैन। त्यस्तै इजरायल र लेबनान बीचको वार्ताको नयाँ चरणको अर्को वार्ता अर्को साता अमेरिकामा हुने भएको छ। जारी वक्तव्यमा इजरायल र हिजबुल्लाले लेबनानमा युद्धविराम लागू गर्ने घोषणा गरेपछि नयाँ वार्ताको आह्वान गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। र पोल्याण्डले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई प्रदान गरेको देशको सर्वोच्च राजकीय सम्मान फिर्ता लिएको छ। युक्रेनले दोस्रो युद्धकालीन विवादास्पद लड़ाकु समूहसँग सम्बन्धित नाममा नयाँ सैन्य इकाई गठन गरेपछि दुई देश बीच कूटनीतिक विवाद उत्पन्न भएको हो।
0: साझा खबरमा अब खेल खबर स्कटल्याण्ड हराउँदै मरक्को फिफा विश्वकप 2026 अन्तर्गत समूह सीको शीर्ष स्थानमा खुलिएको छ। बोस्टन स्टेडियममा आज बिहान भएको खेलमा स्कटल्याण्डलाई 1-0 पराजित गर्दै मरक्को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। यो सँगै नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो छ। अमेरिकाले फिफा विश्वकप 2026 लगातार दोस्रो जित निकाल्दै नकआउट चरण प्रवेश गरेको छ। बिहान भएको खेलमा अस्ट्रेलियालाई 2-0 हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश गरेको हो। यो जितपछि अमेरिका कम्तीमा उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा नकआउट चरणमा पुग्ने निश्चित भएको छ। समूह डीमा रहेको अमेरिकाले दुई खेलबाट 6 अंक जोडेको छ। यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पनि पराजित गरेको थियो। खेल तालिका अन्तर्गत समूह ईमा असार 7 गते अर्थात भोलि जर्मनी र आइबोरी कोस्टको बीचको खेल हुनेछ। त्यसै गरी इक्वेडर र कुराकाओको बीचको पनि खेल छ भने ट्युनिसिया र जापान बीचको पनि खेल भोलि हुँदैछ। स्पेन र साउदी अरेबिया समूह एच अन्तर्गत भोलि भिड्न लागेका हुन्।
1: नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको एमाले भित्रको बहस र निकास कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब एमाले भित्रको विवाद र समाधानका लागि चालिएको पहल। प्रतिनिधि सभाको चुनावपछि नेकपा एमाले भित्र पार्टी पुनर्गठनका लागि भन्दै विभिन्न प्रदेशमा कार्यक्रमहरू भइरहेका छन् भने कार्यदल बनाएर पनि समस्या समाधानका लागि गृह कार्य भइरहेका छन्। के यसले पार्टीभित्रको विवाद सधैँका लागि मिलाउला? हामीले सांसद तथा एमाले नेता राजेन्द्र कुमार राईसँग कुराकानी गरेका छौं।
4: यो चलिराख्ने प्रक्रिया हो पार्टीको बारेमा। अब हामीले जनताले खुम्चाइदियो होइन, अब यसचोटि चाहिँ अरू पार्टीलाई भोट दियो, हामीले थोराइदियो। अब यसलाई हामीले जनतालाई शिरमा राखेका छौँ। हामीले भनेका छौँ हामी खुम्चिएपछि, हामी सानो भएपछि अब हामीले सच्याउनु पर्ने, सुधार्नु पर्ने कुरा के छ, हामी सुधारेर सच्याएर जनतासँग क्षमा माग्दै हामी अगाडि बढ्छौँ।
1: सांसदको रूपमा अथवा नेताको रूपमा तपाईँले के कुरा सच्यायो भने एमाले फेरि अगाडि बढ्छ?
4: पहिलो कुरो त के छ भने हाम्रो सिद्धान्त विचारमा त्रुटि भयो कि भएन, पहिलो कुरो। हाम्रो नेतृत्वको कार्यशैल ठिक भयो कि भएन, अनि कार्यकर्ता के गरिरहेका छन् होइन, जनताले हामीलाई किन सानो आकार बनायो भन्ने सन्दर्भमा हाम्रो पार्टी सचिवालयले बैठक बसिकन एउटा कार्यदल बनेछ। त्यो कार्यदलले सातै प्रदेशमा अन्तर्क्रिया गर्नेछ। अन्तर्क्रियामा केन्द्रीय कमिटीको सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू, जिल्ला कमिटी अध्यक्ष, उपाध्यक्ष र सचिव रूपमा सचिव पनि छलफल हुन्छ। छलफलबाट आएर एउटा निष्कर्ष के निस्क्यो त्यो निष्कर्षलाई शिरोधार्य गरेर हामी अगाडि बढ्नुपर्छ।
1: अहिले ठाउँ ठाउँमा यो पुनर्गठनको नाममा भइराखेको कार्यक्रम, त्यो कार्यदलको निष्कर्ष त्यसको म्यान्डेट अनुसार हो कि कस्तो हो?
4: त्यही हो, पुनर्गठनको गर्ने भनेरै कार्यदल बनाए जस्तो मलाई लाग्छ सचिवालयले होइन। त्यो भएको हुनाले अब सातै प्रदेशमा छलफल भएपछि हामी केन्द्रीय कमिटी बैठक एउटा निष्कर्ष निस्किन्छ।
1: तर यसमा त अध्यक्ष ओलीले पुनर्गठनको नाममा बहस गर्ने अनि पार्टी फुटाउनको लागि चलखेल गर्न खोजेको भनेर बुझिराख्नु भएको छ अरे?
4: मेरो उहाँसँग भेट भएको छैन, त्यस्तो नहोला, उहाँले भन्नुभयो भने गलत हो।
1: अहिले सार्वजनिक रूपमा संचार माध्यममा आएको विषय भनेको विष्णु पौडेल र महासचिव शंकर पोखरेलले मिलेर चाहिँ उहाँहरूले जुन खालको गतिविधि गर्नुभयो पार्टी हित विपरीत भनेर उहाँको चित्त दुखाइ छ भन्ने सुनिन्छ।
4: होइन, चित्त दुखो मन फाटो उहाँको कुरो हो कि, तर चिज के हो भने कार्यकर्ताको भावना, जनताको भावना त सम्बोधन गर्ने गर्नु पर्यो पार्टीले। त्यो पार्टीले गरिराख्दाखेरि कार्यदल बनायो, उहाँकै अध्यक्षको कार्यदलमा त्यो कार्यदलले देशव्यापी रूपमा छलफल गरेर अन्तर्क्रिया गरेर एउटा निष्कर्ष आउँछ, त्यो प्रतिवेदन बन्छ, त्यो प्रतिवेदनले जे भन्छ त्यही अनुसार जान्छ।
1: त्यो कार्यदलमा अल्पमत बहुमतको आधारमा निर्णय होला कि?
4: निर्णय गर्नुहुँदैन, त्यसरी सहमतिकै आधारमा गर्नुपर्छ।
1: अन्त्यमा अध्यक्ष ओली ले नेतृत्व जतिखेर पछिल्लो पटकको अधिवेशन भयो नि तपाईँहरूको पार्टीको, त्यो अधिवेशनको बेलामा नेतृत्वबाट हटिदिएको भए चुनावको नतिजा यस्तो नमिठो हुन्थ्यो कि हुन्थेन?
4: त्यो त यसै के भन्न सकिन्छ र,
1: एउटा नेताको रूपमा सांसदको रूपमा त तपाईँको विचार हुन्छ नि,
4: यसै भन्न सकिन्छ। तर यस्तो थियो, हामीले जनता बीचमा गइराख्दाखेरि मूल नियति त्यो ले गरेको कमी कमजोरी चाहिँ सुधार्नु पर्छ भन्ने थियो
5: अब चाहिँ
4: अब त कार्यदलले जे निर्णय यस्तै हुन्छ
5: त्यो त्यो त्यो सुधार्नको लागि अध्यक्ष ओलीले ठाउँ छोड्नु पर्छ कि अथवा निरन्तर हुनु पर्छ
4: हो त्यसैले समीक्षा गरेर हैन अनि अहिले देश सुरु भएको छ नि त बागमती भयो कोशी भयो भोलि लुम्बिनी हुन्छ नि त्यो आइसकेपछि त्यसको निष्कर्ष आज हामी अगाडि बढ्छ
5: कार्यदलले यदि अब नेतृत्वबाट अध्यक्ष ओलीले छोड्नु पर्ने भन्ने निष्कर्ष निकाल्यो भने चाहिँ उहाँलाई छोड्नु पर्छ भन्ने तपाईँ नेता कार्यकर्ताको उचाइ
4: छोड्नु पर्छ
6: एमाले नेता राजेन्द्र कुमार राईसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक
7: छ दिन ढिलो भित्रियो मनसून बाढ़ीको जोखिममा रहेकाहरूका लागि भोइस म्यासेज पठाउने तयारी सर्वोच्चमा 27,000 मुद्दाको चाहन
6: 40 दिनमै कक्षा 12 नतिजा सार्वजनिक 64.13% उत्तीर्ण 10 वर्षको झण्डै 2 खर्ब कृषि अनुदानमाथि छानबिन हुँदै
7: वैदेशिक रोजगारीका नाममा सरकारी कर्मचारी समेत ठगिए चिया निर्यातमा भएको अवरोधबाट दैनिक 20 लाख किलो घाटा बजेटमा प्रदेश सरकारको प्राथमिकता बाल बालिकाको उपचारदेखि वृद्ध वृद्धालाई घरमै स्वास्थ्य सेवा
6: इजरायल र हिजबुल्ला बीचको युद्धविराममा सहमति इजरायल र लेबनान बीच अर्को साता वार्ता हुने युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई पुलानले प्रदान गरेको राजकीय सम्मान फिर्ता लियो
7: र मोरक्को समूह सीको शीर्ष स्थानमा अमेरिकाले फिफा विश्वकप 2026 लगातार दोस्रो जीत निकाल्दै नकआउट चरणमा प्रवेश गर्यो भोलि 4 खेल हुने
6: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा रवि मिश्रले बनाउनु भएको झ्यापै शीर्षकको कार्टुन लिएका छौं व्यङ्ग गर्न खोजिएको छ पछिल्लो समयमा प्रतिनिधि सभामा भइरहेका विभिन्न बहस र छलफलहरू त्यहाँ कतिपय सांसदहरूले फिफा विश्वकप हेर्नको लागि पैसा तिर्नु परेको भन्दै निशुल्क हेर्न पाउनुपर्ने माग पनि गरे भने कतिपय अवस्थामा कानून निर्माणमा भइरहेको ढिलासुस्तीको बारेमा पनि छलफल हुने गरेको छ यहाँ बन्द कोठा देखाइएको छ प्रतिनिधि सभाको बैठक कक्ष जस्तो देखिन्छ अगाडिपट्टि केही सांसदहरू छन् कोही मोबाइलमा कुराकानी गर्दैछन् कोही कसैले टाउकोमा हात राखेका छन् एकजना सांसद जस्ता देखिने व्यक्ति भने अगाडिपट्टि मञ्चमै त्यहाँ पुगेका छन् र रोस्टममा पुगेर केही माथि भन्न पनि खोजेको जस्तो देखिन्छ तल यस्तो लेखिएको छ
8: सभामुख महोदय बिहान उड्दा जहिल्यै विश्वकप सकिसकेको हुन्छ सकिनु अगावै बिउजाउने व्यवस्था गरियोस्
7: हौस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हाम्रो सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व।

0: कार्यक्रम साझा आवाज को आज तेस्रो भाग। इस कार्यक्रम को मुख्य उद्देश्य समाज में महिला किसान को सहभागिता र नेतृत्व सुदृढ़ गर्दै लैंगिक समानता प्रवर्धन गर्नु हो।
1: महिला पुनर्स्थापना केन्द्र ओरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोर्याब द्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान, अधिकार, सेवामा पहुँच विस्तार, कृषि, जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने, समुदायमा लैंगिक विभेद घटाउने, महिला श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौं।
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज, वेबसाइट cinkhabar.com, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: नेपालमा कृषि क्षेत्रमा महिलाको श्रम सहभागिता 70% भन्दा बढ़ी रहेको विभिन्न अध्ययनहरूले देखाउँछन्। बाढ़ी, खडेरी, असिना, किरा तथा रोगको प्रकोप हुँदा सबैभन्दा बढ़ी प्रभावित हुने मध्ये महिला किसान पनि हुन्। उत्पादन घट्छ, आमदानी गुम्छ, ऋण पनि थपिन्छ, तर राहत, बीमा र सरकारी सहयोगमा भने उनीहरूको पहुँच अझै सीमित देखिन्छ।
0: आज हामी बुझ्नेछौ विपदले महिला किसानलाई कसरी असर गर्छ, राहत र सेवा कसरी पाइन्छ, कृषि बीमा र अनुदानमा महिला पहुँच कस्तो छ, सेवा लिन कहाँ जाने, के कागजात चाहिन्छ,
1: विपदपछि राहत वा सरकारी अनुदान कसरी लिने, के तपाईलाई थाहा छ? हामीले केही महिला किसानसँग यही प्रश्न गरेका थियौं।
2: नमस्ते, मेरो नाम पुष्पा थापा, म लालमदे नगरपालिका 15 देखि। कृषि राहतको बारेमा मैले सुन्न चाहिँ सुनेको छु, स्थानीय ओडा कार्यालयहरूबाट र नगरपालिकाबाट पनि कहिलेकाहीँ राहतहरू वितरण गरिरहेको हुन्छ भन्ने सुनेको चाहिँ छु, तर अहिलेसम्म मैले पाएको छैन र कृषि बीमा पनि गरेको छैन। अहिलेसम्म कृषि बीमाबाट चाहिँ राहत पाइन्छ भन्ने सुनेको चाहिँ छु, तर मैले अहिलेसम्म बीमा पनि गरेको छैन र सेवा सुविधा पनि लिन पाएको छैन।
3: नमस्कार, म 5 नम्बर वार्डबाट लालबन्दी अम्बिका घिमिरे। राहत लिनको लागि वडा कार्यालय जानुपर्छ जस्तो लाग्छ। त्यहाँ गएर फर्म भरिसकेपछि एनजीओ आईएनजीओले पनि दिन्छ, कहिले काहीँ विभिन्न सरकारहरूले पनि दिएको भनेको सुनेको छु, मैले अहिलेसम्म पाएको छुइनँ।
4: नमस्कार, म प्रतिभा कुमारी दाल, म यस ईश्वरपुर नगरपालिका वार्ड नम्बर 7 को बासिन्दा र हामीहरूले यस बाढ़ी, पहिरो, डुबान, चट्याङबाट सरकारबाट क्षतिपूर्तिको लागि अहिलेसम्म पाएको त छैनौ अनुदान, तर त्यही पनि सरकारले राहत पाइन्छ भन्ने उसले सर्वप्रथम त हामीले वडाबाट अनि नगरपालिकामा निवेदन दिने, त्यस अनुसार उहाँहरूले भने अनुसार प्रक्रिया पूरा गर्दै लाने सफल हुन्छ कि भन्ने आशा छ।
5: नमस्कार, म लक्ष्मी खरेल, ईश्वरपुर नगरपालिका वार्ड नम्बर 7 बस्छु र बाढ़ी पीड़ित, बाढ़ीबाट खोलो पहिरो जाने, चट्याङ लाग्ने राहत पाइन्छ भनेर सुनेछौँ, तर त्यो राहत हामीले अहिलेसम्म पाएका छैनौँ। र माछा पोखरीहरू पनि हामीले माछा पालन गरेका छौँ, बाढ़ी आउँदाखेरि त्यो माछा बगाएर लान्छ अथवा चट्याङ पर्छ, त्यसमा पनि हामीले केही क्षतिपूर्ति पाएको छैन र सोधी खोजी गरेर फर्म भर्दा पनि हामीले राहत नपाएको हुनाले यसमा चाहिँ मैले भरिया पनि छैन र सरकारले चाहिँ यो प्रत्येक वा नगर नगरमा चाहिँ खोजी गरेर कुन किसान पीड़ित छ, कुन किसानहरूको बढी नोक्सान भएको छ, फर्म अब भर्यो दिँदैनन्, पैसा दिँदैनन्, खोजी गर्दा अब यो त्यहाँ देखाउँछन्, उहाँ देखाउँछन्, अनि हाम्रो क्षति भइरहेछ, यता देखाउँछन्, त्यता देखाउँछन्, गएर रात पाइँदैन, अनि त्यस कारणले नभरे। र मैले त 2-3 पल्ट भरे पनि होइन, भरेपछि अब 8-10 हजार खर्च गरेर पनि गर्नुपर्छ, आफ्नो खर्च उल्टी खर्च गरेर, अनि त्यसपछि अब नपाएपछि मैले नभरेको हो। अनि हामीले झन्झटलाई पनि अझै गरेर जाँदा पनि हामीले राहत पाएनौँ के, दौडधुमा पनि गर्दा पनि हामीले राहत पाएको छैन।
0: भर्खरै तपाईँले सुन्नुभएका यी आवाजहरू महिला किसानहरूका हुन्। कतिपय किसानले विपदपछि राहत पाउन कठिन भएको अनुभव सुनाएका छन् भने कतिपयले उपलब्ध सेवाबारे जानकारीको अभाव रहेको बताउनु भएको छ।
1: तर सरकारले विपद प्रभावित किसानका लागि विभिन्न प्रकारका राहत, कृषि पुनर्स्थापना कार्यक्रम, बीमा तथा अनुदानको व्यवस्था गरेको छ। सरकारले किसानका लागि गरेको व्यवस्थाको छोटो जानकारी कार्यक्रमको अबको पालोमा।
6: नेपाल सरकारले विपद प्रभावित किसान विशेष गरी महिला किसानका लागि विभिन्न राहत सेवा र सहुलियतको व्यवस्था गरेको छ। यद्यपि यी सेवाको कार्यान्वयन प्रदेश स्थानीय तह र कार्यक्रम अनुसार फरक हुन सक्छ। विपद प्रभावित किसानका लागि राहत बाढ़ी पहिरो डुबान असिना खडेरी हावाहुरी वा रोग किराबाट ठूलो क्षति भएमा राहत तथा पुनस्थापना सहयोग निशुल्क वा सहुलियत दरमा बिउबीजन वितरण कृषि सामग्री मल उपकरण प्लास्टिक टनेल आदि सहयोग पशु चौपाईको क्षतिमा सहायता कृषि पुनस्थापना जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ। अर्को हो कृषि बीमा सुविधा। नेपालमा कृषि तथा पशुपन्छी बीमाको व्यवस्था छ। बाली फलफूल तरकारी पशुपन्छी तथा मत्स्य पालन बीमा गर्न सकिन्छ। बीमा शुल्क प्रिमियममा सरकारले अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। प्राकृतिक प्रकोप रोग वा अन्य बीमाले समेटेका जोखिमबाट क्षति भएमा दावी भुक्तानी पाइन्छ। कृषि अनुदान कार्यक्रम पनि सञ्चालनमा छ। यस्ता कार्यक्रम संघ प्रदेश र स्थानीय तह मार्फत सञ्चालन हुन्छ। उन्नत बिउबीजन वितरण सिंचाई योजना कृषि उपकरणमा अनुदान व्यावसायिक खेती प्रवर्धन कार्यक्रम हरित गृह टनेल निर्माण सहयोग पशु तथा पाख्रा पालन प्रवर्धन अनुदान युवा तथा महिला लक्षित कृषि कार्यक्रम यस योजना अनुसार सञ्चालित छन्। भर्खरै शुरू भएको एउटा महत्वपूर्ण कार्यक्रम हो किसान सूचीकरण। किसानलाई विभिन्न सेवा र कार्यक्रमसँग जोड्न यो कार्यक्रम सञ्चालनमा छ। स्थानीय तहमा किसान दर्ता किसान परिचय पत्र कार्यक्रम कृषि सम्बन्धी तथ्याङ्क र सेवा पहुँचमा प्राथमिकता यसका क्षेत्र हुन्। सहुलियतपूर्ण कृषि कर्जा किसानले बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कृषि ऋण ब्याज अनुदान युक्त कृषि कर्जा कृषि उद्यम विकासका लागि ऋण सुविधा पाउन सक्छन्। प्राविधिक सेवा पनि किसानका लागि सञ्चालित कार्यक्रम मध्य एक हो। यो सेवा पालिकाको कृषि शाखा कृषि ज्ञान केन्द्र पशु सेवा कार्यालय मार्फत उपलब्ध छन्। यस सेवा मार्फत खेती सम्बन्धी प्राविधिक परामर्श रोग किरा नियन्त्रण तालिम तथा क्षमता विकास बजार सूचना प्राप्त गर्न सकिन्छ। सरकारले महिला किसानका लागि विशेष व्यवस्था पनि गरेको छ। जस्तो नीतिगत रूपमा महिलालाई प्राथमिकता दिइने व्यवस्था छ। महिला समूह तथा सहकारी मार्फत अनुदान उद्यमशीलता विकास कार्यक्रम केही कार्यक्रमहरूमा महिलालाई प्राथमिकता वा आरक्षण दिनु जस्ता छन्।
0: तपाईलाई यो जानकारी उपयोगी लाग्यो होला, तर जानकारीमा भए जस्तै सेवा सुविधा महिला किसानले पाउन सकेका छैनन्। कृषिमा महिलाको योगदान केवल श्रममा मात्र सीमित छैन, यो परिवारको खाद्य सुरक्षा स्थानीय अर्थतन्त्र र समग्र विकाससँग जोडिएको विषय हो।
1: विपदपछि राहत कृषि बीमा अनुदान तथा पुनर्स्थापना सेवामा महिला किसानको पहुँच सुनिश्चित गर्न आवश्यक छ। महिलाका नाममा किसान दर्ता मोबाइल तथा रेडियो मार्फत सूचना प्रवाह वडा स्तरमै सहज सेवा सरल प्रक्रिया तथा महिला लक्षित कार्यक्रमले यो पहुँच अझ प्रभावकारी बनाउन सक्ने सरकारवालाको भनाइ छ।
0: प्रणालीमा केही चुनौती भए पनि सम्भावना प्रशस्त छन्। तर सम्भावना हुँदाहुँदै पनि महिला किसानले किन यस्ता सुविधा पाउन सकिरहेका छैनन्, अब सुनौ महिला किसानको आफ्नै कथा।
7: सर, मेरो नाम सीता उप्रेती हो। म रौतहट जिल्लाको चन्द्रनिगा पुरआठमा बस्छु। अब यसपालि त धेरै अगाडिदेखि नै पानी आएको कारणले गर्दाखेरि मौसम अनुसारको बाली लगाइयो। लगाउँदाखेरि असिनाले लगिदिने, कहिले बाढी आएर डुबान गरिदिने, यस्तै यस्तै समस्या भइरहेको छ। डुबानमा अब असार साउनमा बाढी पहिरो आउँछ, उता सिँचाइको पानीहरू पनि हुन्छ, बेसी कारणले गर्दाखेरि धान बालीहरूमा डुबान परेको छ।
8: नहरकोले धेरै पानी छोडिदिएर
7: नहरकोले पनि छोड्छन् अनि सुहार जान्छ। अब अरूहरूले पटाउँदै आउँदाखेरि कि खेतमा सुहार जाएको कारणले गर्दा माथि आकाशको पनि पानी आउँछ, त्यसको कारणले गर्दा सबैको मिश्रण बेसी भएकोले
8: त्यो सुहार डुबानले के गर्छ
7: बाली आदि नष्ट हुन्छ अनि बाँकी रहेकोमा आउँछ अलिअलि। पानीको सुहार गएको कारणले गर्दाखेरि खाल्टाहरूको मात्रा बढी हुन्छ अनि त्यसले गर्दाखेरि खाल्टामा पानी जम्ने समस्या भएकोले पानी बेसी भएकोले धानहरू मर्न जान्छ अनि सिमसार जस्तो भएर बस्छ जमिनहरू।
8: अनि योसँगै चट्याङको कुरा, अघि तपाईँले चट्याङ सँगसँगै पर्ने एउटा असिनाको कुरा गर्नुभएको थियो, असिनाले चाहिँ के कस्तो बालीमा क्षति गरिरहेछ, के छ, कुन बालीमा क्षति गर्छ धेरै?
7: मकै बालीमा क्षति गर्छ, मकै र गहुँ विशेष गरी क्षति भएको छ असिनाले। मकैमा घोगाहरू पत्ताहरू सबै लग्यो, सुताइदियो भुइँमा, दाना नपस्न पाउँदैखेरि। गहुँ काट्ने बेलामा चाहिँ असिना पानी सबै आयो, गहुँलाई सबै सुताइदिएर ढलाउ सबै टुक्रा टुक्रा भएरै भयो।
8: यसरी बालीमा क्षति भइसकेपछि राहत पाइन्छ भन्ने बारेमा जानकारी पाउनु भएको छ कि छैन, के छ
7: जानकारी? पाएको हो, वडाहरूले आएर आफ्नो यो भरेर फर्महरू भरेर सिकाएको हुन्छन्, तर के कति के हो भनेर फेरि अनुसन्धानको लागि आएको हुँदैनन्। आउँदाखेरि अब त्यही हो, लाल पूजाहरूको सिफारिस चाहियो भनेर गएको हुन्छन्, प्रक्रियामा चाहिँ हुन्छ, उसको सुविधा चाहिँ पाएको छैन।
8: पछि वडा कार्यालय या नगरपालिकामा जुन निकायले अझ भनौँ तपाईँको यहाँ कृषि ज्ञान केन्द्रले पनि त्यो फर्म भरिरहेको हुन्छ, त्यहाँ किन अनुदान आएन भनेर बुझ्न जाने गरेको छ कि छैन, के छ
7: सोद्धाखेरि हामीले कुरो राखेको छौँ, आएको छैन भन्ने कुरो हुन्छ माथि केन्द्रमा।
8: अनि पटक पटक त्यस्तै गरी उनीहरूले अब झुक्याएकै रूपमा फर्म भर्ने लाने गरिरहँदाखेरि रातमा आउँदाखेरि कस्तो लाग्छ, के हुन्छ?
7: नरमाइलो लाग्छ नि, बल्ल बल्ल धेरै खर्च गरेर खेती लगाइयो, खेती आमदानी खर्च बेसी हुन्छ, पछि उत्पादन कम हुन्छ। अब खेत किसानले गर्नु कि छोड्नु जस्तो स्थिति आउँछ, सरकारले नदिया हो कि स्थानीयले नगरे हो थाहा भएन।
8: यस्तै कतिपय अवस्थामा चाहिँ विभिन्न सञ्चार माध्यमहरूमा सुनिन्छ र कतिपय किसानहरूले पनि गरिरहेका हुन्छन् यो कृषि बिमाको कुरा, कृषि बिमा चाहिँ गरेको छ कि छैन, के छ?
7: कृषि बिमा अवसम्म गरेको छैन।
8: किन नगर्नु भएको?
7: अब त्यो थाहा पनि नभएको हो, गाउँतिर अब हल्ला त सुनिन्छ बिमा भनेर, अब कहाँ गर्ने कसरी गर्ने, अब के कहाँ गएर के गरेर गर्दा हुन्छ, कति कति खेतको गरिन्छ भन्ने जानकारी नभएर बिमा गर्न चाहिँ भनेको। अब बिमा गर्दाखेरि साथीभाइसँग सोद्धाखेरि झन्झटिलो छ, यो प्रक्रिया लामो छ, अब यसमा जानुभन्दा बरु त्यतिकै छोड्दाखेरिको राम्रो भन्ने सुनियो र गरेकै छैन।
8: बिमा गर्दाखेरि चाहिँ के गाह्रो साथीहरूको कुरा सुन्दाखेरि के सुनिन्छ?
7: बिमा गर्दाखेरि बिमा प्रक्रिया गर्दा सर्वेहरूलाई बोलाएको समयमा आउँदैनन्, आउँदाखेरि बल्ल बल्ल आए, उनीहरूको प्रक्रिया गर्दा फर्म भरेर जाँदाखेरि उनीहरू अब प्रक्रियामा ढिलो आइदिने, अब त्यो क्षति भइकन अब आउँदाखेरि अब त्यसको ऊ अनुसन्धानमा जाँदा जाँदा त्यो खेती नै अब अर्को रूप लिइसक्छ, अनि त्यसको कारणले गर्दाखेरि पनि खर्च भन्दा आमदानी भन्दा खर्च बेसी लाग्ने भएकोले
8: यो सँगसँगै अब अलिकता यो रातको पाटो कुराकानी गरिरहँदाखेरि विशेष गरी बालीको क्षतिको कुरा हामी गरिरहेका छौँ, यो गरिरहँदाखेरि चाहिँ जस्तो तिनै तहको सरकारलाई तपाईँ के भन्न चाहनुहुन्छ?
7: सरकारलाई त यो अब अहिलेको नेपालको खेती योग्य कृषि प्रधान देश हो, अब सबै मानिसहरू धेर जस्तो कृषिमै लागेको कारणले गर्दाखेरि सरकारले जति सक्दो कृषिलाई नै कृषिका व्यक्तिहरूलाई प्रोत्साहन गरेर यसमा प्राथमिकता दिने हो र छिटो छरिदो सुविधाजनक प्रक्रियाले गरिदिने हो भनेदेखि देश पनि अगाडि बढ्थ्यो, कृषि पनि अगाडि बढ्थ्यो र गरेको आमदानीको मूल्य पनि राम्रो गर्दाखेरि राम्रो हुन्थ्यो भन्ने लाग्छ।
8: त्यसमा अझ यो त समग्रमा भयो, त्यसमा पनि यो महिलालाई चाहिँ विशेष गरी फोकस गरेर गर्नु पर्यो भनेदेखि के गर्दाखेरि हुन्छ जस्तो लाग्छ?
7: विशेष गरी सरकारले समय अनुसारको महिलाहरूलाई विशेष प्राथमिकतामा राखेर उनीहरूलाई समय अनुसारको सिपका कुराहरू सिकाउने, अब यसरी गर्ने कृषि सम्बन्धीका जानकारीहरू जेटीहरू सम्बन्धीको जानकारी गराएर समयमा खाद मलको सुविधा गरिदिने अनि अब सिँचाइ नहुने ठाउँमा सिँचाइको सुविधा गरिदिने गर्दाखेरि चाहिँ सजिलो हुन्थ्यो जस्तो लाग्छ। अब अकस्मात क्षति भनेको त अकस्मात आउने चिज हो, अब यो मानिसले गर्दै पनि अकस्मात आएको क्षतिलाई चाहिँ सरकारले बेलैमा सदुपयोग राम्ररी त्यसको व्यवस्था गरिदिने हो भने अझ पनि राम्रो हुन्थ्यो जस्तो लाग्छ, सरकारले त्यसमा राहतको व्यवस्था गरिदिँदा चाहिँ अझ राम्रो हुन्थ्यो।
1: उहाँको अनुभवले देखाउँछ कि विपदले क्षति पुर्याए पनि उचित सहयोग सिप जानकारी र अवसर पाएपछि पुनः उभिन सकिन्छ, तर यस्ता सेवा पाउन सहज छैन।
0: कृषि तथा विपद व्यवस्थापन सम्बन्धी सरकारी तथ्याङ्कले हरेक वर्ष हजारौं हेक्टर खेतीयोग्य जमिन बाढ़ी पहिरो खडेरी र असिनाबाट प्रभावित हुने गरेको देखाउँछ।
1: विपदपछि राहत बिउ कृषि सामग्री प्राविधिक सेवा र कृषि बीमामा दावीको व्यवस्था भए पनि धेरै महिला किसान जानकारीको अभाव जग्गाको स्वामित्व नहुनु वा प्रक्रिया जटिल भएकाले सेवाबाट वञ्चित हुने गरेको सरकारवालाको भनाइ छ।
0: महिला किसानलाई सेवा र राहतसँग जोड्न सकियो भने उनीहरूको आत्मविश्वास परिवारको आय आर्जन र समुदायको समृद्धिमा समेत सकारात्मक प्रभाव पर्न सक्छ। महिला किसानलाई सेवा र राहतसँग जोड्न सकियो भने उनीहरूको आत्मविश्वास परिवारको आय आर्जन र समुदायको समृद्धिमा समेत सकारात्मक प्रभाव पर्न सक्छ। विपदमा परेका महिला किसानले यस्ता सेवा सुविधा कसरी लिन सक्छन्?
1: अब यस विषयमा अझ गहिरोसँग बुझ्न हामीसँग हुनुहुन्छ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका विपद फोकल पर्सन रविराज धिताल।
0: उहाँसँग हामीले विपदमा सरकारी सेवा के छन्, राहत बीमा अनुदानमा महिलाले किन पहुँच पाउँदैनन्, सुधारका उपाय के छन्, सेवा कसरी लिने, कहाँ जाने, कागजात के चाहिन्छ लगायतका विषयमा कुराकानी गरेका छौं।
9: हजुरले एकदम राम्रो कुरो उठाउनु भयो। खासमा यो डिजास्टर अथवा विपद भनेको चाहिँ तल्लो समुदायमा बसिरहनु भएको छ उहाँहरूलाई बढी प्रभावित पार्छ यसले, होइन? तल्लो समुदायमा अझै जोखिमयुक्त बस्तीमा बसिरहनु भएका तल्लो तहको समुदायका महिला, होइन, अझ हजुरले भने जस्तो कृषि पेसामा लागिराख्ने महिलाहरूलाई चाहिँ यसले अलिक बढी प्रभावित पार्छ। किन भन्दाखेरि यो हाम्रो सिन्धुपाल्चोक जिल्लाको कन्टेक्स्टमा मनसुनजन्य विपदले बढी प्रभावित पारेको छ, होइन? कृषकहरूको चाहिँ बढी काम गर्नुपर्ने समय नै ठ्याक्कै यही हो, त्यसमाथि पनि महिलाहरूले चाहिँ बढी काम गर्नुहुन्छ। त्यो भएको कारणले हाम्रो बढी प्रभावित हुने चाहिँ वर्ग हो त्यो, होइन? कृषक महिलाहरू चाहिँ बढी प्रभावित हुने वर्ग भित्रमा पर्नुहुन्छ। अनि त्यस पछाडि अब त्यसैलाई मध्यनजर गरेर चाहिँ अहिले नेपाल सरकार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चाहिँ छुट्टै कार्यविधिमा पनि महिलाको लागि छुट्टै कुराहरू उल्लेख गरेको छ।
0: कस्ता छन् त्यस्ता कार्य?
9: उहाँहरूलाई विशेष प्राथमिकता दिनुपर्छ डिजास्टरमा, विपद जोखिम न्यूनीकरणको लागि उहाँहरूलाई हामी विभिन्न खालको सचेतनाको कुरा, तालिमका कुरा गर्छौँ, अनि उहाँहरूलाई सहभागी गराउने कुरा, पूर्व सूचना प्रणालीमा सहभागी गराउने कुरामा चाहिँ उहाँहरूलाई विशेष प्राथमिकतामा राख्नुपर्छ भनेर कार्यविधि मापदण्डतिरै त्यो कुरा चाहिँ उल्लेख गरेका छ अहिले।
0: हजुर, अब जस्तो उहाँहरू विपदबाट प्रभावित भइसकेपछि सरकारी सेवामा उहाँहरूको पहुँचका लागि चाहिँ विशेष गरी उहाँहरूले भोगिराखेको समस्याहरू, चुनौतीहरू चाहिँ कस्तो छ अहिले हाम्रै कन्टेक्स्टमा कुरा गर्दाखेरि?
9: हाम्रै कन्टेक्स्टमा चाहिँ यस्तो छ, उहाँहरूले कुनै पनि डिजास्टर पर्यो र उहाँहरूले तुरन्तै सम्पर्क गर्न जाने, तुरन्तै उहाँहरूको एक्सेसिबल, होइन, पहुँच कहाँ हुन्छ भन्ने खालको जानकारी चाहिँ उहाँहरूलाई अलिकति कम हुन्छ, होइन? त्यो जानकारी चाहिँ नभएको कारणले पनि उहाँहरूले चाहिँ विपदबाट प्रभावित हुनुभयो भने अब कहाँ जाने, के गर्ने भन्ने खालको अन्यलता चाहिँ अब कार्यविधि मापदण्ड नियम कानुनले चाहिँ उहाँहरूलाई विशेष प्राथमिकता चाहिँ दिएको छ, तर चाहिँ उहाँहरूले चाहिँ म जाने ठाउँ कहाँ हो त भन्ने खालको जानकारी नहुँदाखेरि चाहिँ उहाँहरूलाई चाहिँ त्यो खालको प्रभावित, अझ तल्लो समुदायका प्रभावित महिला किसानलाई चाहिँ यो विपदको जोखिम न्यूनीकरण, राहत तथा उद्धारमा चाहिँ अगाडि लिएर आउनलाई, फन्डमा लिएर आउनलाई चाहिँ अलिकति चुनौती भयो।
0: त्यसो भन्दिनँ रविजी, उहाँहरू राहतको लागि, अनुदानको लागि विशेष गरी कहाँ जाने, प्रक्रिया कस्तो हुन्छ, सरकारी कागजहरू कस्तो जुटाउनु पर्छ, उहाँहरूले के छ?
9: अहिले चाहिँ यो नयाँ यो विभिन्न खालको यो मापदण्ड कार्यविधिहरू परिष्कृत हुँदै गएको छ। जति सक्दो तल्लो लेभलको तल्लो समुदायका महिला किसानहरूलाई चाहिँ सहज हुने गरी कार्यविधिहरू आइराखेको छ। त्यो कार्यविधिहरूमा नि के भनिएको छ भन्दाखेरि, पहिला चाहिँ जिल्लामै केन्द्रित हुनुपर्ने, राहत उद्धार लगायतका विषयमा चाहिँ जिल्लामै केन्द्रित हुनुपर्ने भने, अहिले चाहिँ स्थानीय तहको पनि ओडावडामा नै त्यो ओडावडालाई नै, स्थानीय तहलाई नै त्यो अधिकार दिएको छ सरकारले। त्यो हुँदाखेरि चाहिँ उहाँहरू नजिकको, उहाँहरूको सबभन्दा नजिकको चाहिँ ओडामा जानुभयो र त्यो खालको के छ प्रावधान भन्ने खालको कुराहरू भन्नुभयो, अथवा पालिका, नजिकको पालिकामा जानुभयो भने त्यहाँ चाहिँ अहिले सबै पालिकामा चाहिँ विपद सम्पर्क व्यक्ति पनि तोकिएको हुनुहुन्छ, त्यहाँ जानुभयो भने चाहिँ उहाँहरूलाई अलिकति सहज रूपमा चाहिँ सेवा लिनको लागि सहज हुन्छ। अहिले
0: हरेक स्थानीय तहमा विपद फोकल पर्सन
9: हुनुहुन्छ, विपद फोकल पर्सन हुन्छ। अहिले त कतिपय ठाउँमा यो प्रदेश सरकारले पनि प्रत्येक ओडावडामा समुदायमा स्वयंसेवक, विपद स्वयंसेवक पनि परिचालन गर्ने, गठन गर्ने कार्यक्रमहरू ल्याइराखेको छ। अब अझ हामीले पनि यहाँ जिल्लाबाट भन्दाखेरि पनि समुदाय तहमा, ओडा तहमा विपद स्वयंसेवकहरू गठन गर्दाखेरि चाहिँ त्यस्ता चाहिँ समुदायमै जतिर पनि बसिराख्ने, हजुरले भने जस्तो कृषि क्षेत्रमा लाग्ने, यो मनसुन जन्ने विपदको समयमा कृषि क्षेत्रमा लाग्ने महिला दलितहरूलाई चाहिँ त्यो स्वयंसेवक तालिमहरू, सचेतना कार्यक्रममा चाहिँ अगाडि लिएर आउनुपर्छ भनेर पनि भनिराखेका छौँ। अहिले त हामीले अझै समुदाय स्तरमा समुदाय सामुदायिक विपद व्यवस्थापन समिति सामुदायिक स्वयंसेवकहरू गठन गर्ने प्रावधानहरू पनि छ. त्यहाँ नजिकैको समिति अथवा समिति नभएको ठाउँमा ओडामा सम्पर्क गर्नुभयो भने उहाँहरूको अझै सेवामा सहज हुन्छ.
10: अब हाम्रो सामाजिक संरचना पारिवारिक संरचना हेर्दाखेरि चाहिँ अझै पनि पुरुषकै नाममा चाहिँ जग्गा हुने होइन, महिलाको नाममा जग्गै नहुने. अहिले कतिपय पालिकाहरूले किसानलाई सूचीकृत गरेका छन्, त्यसमा पनि पुरुषकै नाम चाहिँ सूचीकृत हुने. यसले गर्दाखेरि चाहिँ विपदपछि महिला कृषकहरूको राहत प्रक्रियामा उहाँहरूले पाउने सेवा सुविधामा चाहिँ कस्तो खालको असर पारिराखेको पाउनु भएको छ?
9: तपाईँले भने जस्तो अलि अगाडि यो परिवर्तन त बिस्तारै परिवर्तन हुँदै गइराखेको छ. अहिले महिलाहरूको नाममा पनि यहीँबाट जग्गा बाबतको अनुदान दिँदाखेरि पनि धेरै महिलाहरूकै नाममा जग्गा दिने, त्यसपछि लाभकारी कायम गर्दाखेरि पनि अहिले के भइराखेको छ भने हाम्रो गाउँघरतिर बस्ने पुरुष मान्छेहरू चाहिँ कमाइ गर्नलाई विदेश जानुपर्ने होइन, अनि त्यस पछाडि फेरि घरहरू पुनर्निर्माण राहत दिनलाई चाहिँ पुरुषहरू घरको मान्छे विदेश भएको कारणले चाहिँ अलिकति समस्या पनि भइराखेको छ होइन. त्यो समस्या भइराखेको कारणले पनि अहिले चाहिँ बढी जस्तो चाहिँ लाभकारी कायम गर्दाखेरि पनि घरमा बसिराख्ने महिलाकै नाममा लाभकारी कायम गर्ने, त्यस पछाडि महिलाकै नाममा खाता खोल्ने र महिलाकै नाममा चाहिँ राहत तथा अनुदानको भुक्तानीहरू जाने प्रक्रिया पनि भएको छ हुन चाहिँ होइन. तर यसलाई अझै को जति हुनुपर्ने हो, जति उहाँहरूलाई चाहिँ त्यो वर्गलाई चाहिँ अगाडि लिएर आउनुपर्ने हो, त्यो पुगेको चाहिँ छैन. अब अघि मैले भनिहालेँ यो परिष्कृत हुँदै गएको मापदण्ड कार्यविधिहरूमा चाहिँ महिलालाई चाहिँ अलिक त्यो विशेष प्राथमिकतामा राख्नुपर्छ भनेर भनेको छ. अब त्यो खालको चाहिँ जनचेतनामूलक त्यो जानकारी अथवा चाहिँ त्यो खालको अवेरनेस हुन्छ नि, अवेरनेस चाहिँ स्थानीय तहमा भयो भने त्यो महिलाहरू अगाडि आउने चाहिँ एकदम बाटो चाहिँ एकदम ठुलो दायरा चाहिँ हुँदै जान्छ.
10: अलिकति यो कार्यविधिमा चाहिँ यो महिला किसानहरूलाई धेरै प्राथमिकता दिएको छ भनेर तपाईँले पनि भन्नुभयो होइन, यो सरकारी यो प्रावधान हुँदाहुँदै पनि अब उहाँहरू आउन सक्नु भएको छैन, समस्या पनि छ. विशेष गरी यसलाई टेकेर चाहिँ कस्ता खालका कार्यक्रमहरू छन् विपद प्रभावित महिला कृषकहरूको लागि?
9: मैले अघि भनिहालेँ कुन कुन वर्ग मा चाहिँ हाम्रो विपदजन्य घटनाले असर गर्छ भनेर चाहिँ एनालाइसिस गर्ने हो भने चाहिँ हामीले विपदजन्य घटनाको सामना गर्ने वर्ग भनेकै त्यही वर्ग हो होइन. अन्य वर्ग अथवा अन्य वर्गहरू त बाहिर हुनुहुन्छ, भनौँ न सक्ने वर्गहरू आफै आफै आफै क्यापेबल हुनुहुन्छ. त्यस्ता वर्गहरूलाई चाहिँ अब कार्यविधिमा पनि ल्याइ कार्यविधिमा नै उल्लेख छ होइन, अनि त्यस पछाडि ल्याउनु पर्छ भनेर हामी पनि भनिराखेका छौँ. त्यो हुँदाखेरि चाहिँ अलिकति अवेरनेसको पाटो चाहिँ अलिकति यसलाई दायरा चाहिँ फराकिलो पार्नुपर्छ होइन, ताकि जो मान्छे चाहिँ त्यहाँ हुनुहुन्छ उहाँलाई नै भित्री रूपले चाहिँ म पनि अगाडि बढ्नुपर्छ भन्ने खालको चाहिँ अवेरनेस त हुनु पऱ्यो नि. हामीले कार्यविधिमा मात्र लेखेर स्थानीय तहलाई भनेर अथवा त्यो गरेर यो गरेर मात्र भएन कि, त्यस्तो वर्गहरूलाई चाहिँ हामीले अवेरनेसको रूपमा गरेर उहाँहरूलाई चाहिँ अगाडि बढाउनु पर्छ,
10: अब यसमा
9: ल्याउनु पर्छ भनेर हामी पनि भनिराखेका छौँ. त्यो हुँदाखेरि चाहिँ अलिकति अवेरनेसको पाटो चाहिँ अलिकति यसलाई दायरा चाहिँ फराकिलो पार्नुपर्छ होइन, ताकि जो मान्छे

0: स्थानीय तहले खेल्नुपर्छ, स्थानीय तह बलियो हुनुपर्छ, त्यो स्थानीय तह चाहिँ नजिकको सरकार हो नि त, नजिकको जतिखेर पनि एक्सेसिबल भइराख्ने सरकार हो। त्यो हुँदाखेरि स्थानीय तहले चाहिँ यो खालको अवेरनेस उहाँहरूले छनौट लाभकारी छनौट लाभकारी छनौट गर्नेदेखि लिएर तल्लो लेभलको काम त स्थानीय तहले गर्नुहुन्छ अथवा अझ वडाले गर्नुहुन्छ। अलिकति यसमा चाहिँ अलिकति चनाखो भएर लाग्नुपर्ने चाहिँ स्थानीय तह नै देखिन्छ। अनि अर्को कुरा हजुरले भने जस्तो यो सामाजिक सञ्जालले पनि ठुलो प्रभाव पार्छ यसमा, होइन, सामाजिक सञ्जाल अनि संचार जगत, होइन, यसमा पनि यो अब तल्लो लेभलको मान्छेहरूले सुन्ने रेडियो नै सुन्नुहुन्छ, त्यस पछाडि अहिले त विभिन्न मोबाइलमा फेसबुक चलाउनुहुन्छ, त्यो खालको मेकानिजम चाहिँ बढाउँदै गयो भने त्यसले चाहिँ उहाँहरूलाई माथि लिएर आउने काम गर्छ। त्यो विपद प्रभावित, विशेष गरी विपद प्रभावितहरूलाई चाहिँ अघि मैले भने कार्यविधिमै पनि यदि विपद प्रभावित भएकोहरूलाई त अन्य मानिसहरूले पाउने राहत त उहाँहरूले पनि पाइराख्नु भएको छ। अझ महिला दलितहरूलाई चाहिँ के छ त भन्दाखेरि कार्यविधिमा पनि उल्लेख उहाँहरूलाई चाहिँ जोखिम वर्गमा राखेको छ क्या, उहाँहरू चाहिँ अन्य वर्गभन्दा पनि जोखिम हुनुहुन्छ। त्यो हुँदाखेरि उहाँहरूलाई चाहिँ अब थप जस्तै उदाहरणका लागि अहिले यो आवास निर्माण गर्नको लागि जोखिम वर्गको व्यक्तिहरूलाई थप 50,000 रुपियाँ दिने, होइन, त्यो खालको छ। त्यस पछाडि हजुरको यो अनुदान बापत जग्गा खरिद गर्दाखेरि मालपोतको चाहिँ करहरू छुट दिने कुराहरू छ, होइन, अनि अरू डिग्निटिकेट कुराहरू चाहिँ उहाँलाई राहत उपलब्ध गराउँदाखेरि चाहिँ उहाँहरूको लागि भनेर स्पेसिफिक भएर चाहिँ राहतहरू उपलब्ध गराउने कुराहरू चाहिँ छ, कार्यविधिमा पनि छ, हामीले त्यो प्र्याक्टिस पनि धेरै ठाउँमा गरिरहेका छौँ।
1: अब ठ्याक्क तपाईँले जिल्लामा समग्र सबै 12 स्थानीय तहको विवरणहरू हेरिरहँदाखेरि चाहिँ त्यो वर्गलाई यो विषयमा जानकारी भएको पाउनुहुन्छ कि अझै बाहिर हुनुहुन्छ सूचनाको जानकारी?
0: सूचनाको त यस्तो छ, अब कतिपय ठाउँमा कतिपय स्थानीय तहमा विभिन्न गैर सरकारी संस्थाहरू चाहिँ विकास साझेदार संस्थाहरूले काम गरिरहेको ठाउँमा चाहिँ अलिकति अवेरनेसको लेभल चाहिँ बढेको छ। जस्तै मैले उदाहरणको लागि कुरा गर्दाखेरि भोटेको सी 12 होइन, हेलम्बु, 5 पोखरीमा अनि मेलम्चीमा जहाँ चाहिँ हाम्रो डिजास्टरले ठुलो क्षति पनि भएका छन्, अनि त्यहाँ चाहिँ यो अवेरनेसका कामहरू, होइन, अब यो भाइबरमा हाम्रो भाइबरमा जोडिने संख्या पनि महिलाहरूको समुदायमा रहेको महिलाहरूको संख्या पनि धेरै छ त्यो ठाउँको, होइन। त्यो हुँदाखेरि चाहिँ त्यो ठाउँको महिलाहरूले चाहिँ अब मैले 100% भन्न सक्दिनँ, तर चाहिँ सिन्धुपाल्चोकको कन्टेक्स्टमा यो 12 भोटेपछि मेलम्ची, 5 पोखरी, हेलम्बु लगायतका ठाउँका जहाँ चाहिँ समुदाय लेभलमा स्थानीय विपद व्यवस्थापन समिति छ, पूर्व सूचना प्रणालीको चाहिँ तपाईँको वाट्सएप भाइबरमा उहाँहरू जोडिनु भएको छ, होइन, त्यो हुँदाखेरि चाहिँ उहाँहरूलाई के हुँदो रहेछ भन्दाखेरि त्यो विभिन्न खालको सानो सूचनाहरू पनि उहाँहरूलाई गइराख्दो रहेछ र उहाँहरू अभ्यस्त त्यसमा भइराख्नु हुँदो रहेछ, होइन। त्यो हुँदाखेरि चाहिँ उहाँहरू पनि अलिकति सचेत हुने, होइन, सचेत हुने काम चाहिँ भइराखेको छ त्यसमा। तर अन्य निकाय अन्य स्थानीय तहहरूमा चाहिँ हामीले भन्न त भनेका छौँ, स्थानीय तहहरूलाई पनि विभिन्न समयमा भन्छौँ, त्यस पछाडि कार्यविधिका विषयहरू पठाउँदाखेरि पनि भन्छौँ, त्यहाँ पनि उल्लेख छ। तर अन्य स्थानीय तहमा सोचे जस्तो ठ्याक्कै उहाँहरू चाहिँ अगाडि बढ्न चाहिँ सक्नु भएको छैन।
1: हस्, यो समय समाजको लागि धन्यवाद।
2: विपदपछि राहत पाउनका लागि क्षतिको विवरण तुरन्त वडा कार्यालयमा जानकारी गराउनुहोस्, किसान दर्ता गराउनुहोस् र सम्भव भएसम्म कृषि बीमा गर्न नबिर्सिनुहोस्।
3: हामी फेरि पनि भन्दैछौ, विपदपछि किसानले राहत वा अन्य सरकारी सेवा लिन कहाँ जाने?
2: सबैभन्दा पहिले वडा कार्यालयमा क्षतिको जानकारी गराउने,
3: पालिकाको कृषि शाखामा निवेदन दिने,
2: कृषि ज्ञान केन्द्रसँग सम्पर्क गर्ने,
3: बीमा गरिएको भए सम्बन्धित बीमा कम्पनीलाई तत्काल जानकारी दिने।
2: यसका लागि आवश्यक कागजात भनेको
3: नागरिकता, किसान दर्ता प्रमाण पत्र यदि भएमा, जग्गा सम्बन्धी कागजात वा खेती गरेको प्रमाण, क्षतिको फोटो वा मुचुलका, बीमा गरेको भए बीमा कागजात।
2: यो जानकारी सँगै आजका लागि कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ।
4: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: जाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपाल भर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845275223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845275223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाशय आज पनि उपस्थित भइसकेका छु। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845575223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845575223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोरी एफएम 97.2 MHz दुधोरी सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाईबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठे धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845575223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845575223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

आज मिति 2083 साल असार महिनाको आज 6 गते तदनुसार इसे सन 2026 जून 20 तारीख सक सम्वत्सर 1948 नेपाल सम्वत 1146 तसलास्व रुद्र नामक सम्वत्सर उत्तरायण गृह ऋतु आज शनिबार रहेको छ ज्येष्ठ शुक्ल पक्ष तिथि रहेको छ आज षष्ठी तिथि रहेको छ आज षष्ठी तिथि रहेको छ 39 घड़ी 48 बला रहेको छ नक्षत्रमा रहेको छ मघा नक्षत्र रहेको छ 24 घड़ी 37 बला योगमा रहेको छ आज वज्र योग रहेको छ 33 घड़ी 28 बला रहेको छ करणमा रहेको छ कौलभ करण रहेको छ 11 घड़ी 20 बला चन्द्रमा आज सिंह राशिमा श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा आनन्दादि योगमा आज पद्म योग रहेको छ आज बिहान सूर्योदय बिहानको ठिक 5:10 भयो भने सन सूर्यास्त साँझको 7:01 हुनेछ र आजको दिनमान घड़ी 13:51 पला रहनेछ आज दिन विशेष रहेको छ आज कुमार षष्ठी भनेर पञ्चाङ्गले उल्लेख गरेको छ आज चण्डी भगवती यात्रा भनेर पञ्चाङ्गहरूले उल्लेख पनि गरिएको छ यी तपाई आजका तिथि मिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भरि हामी तपाईँलाई गराउँछौ त्योभन्दा पहिले आजको समय यानि कि आजको शुभ समय लाभ समय यस्तै गरेर काल समय यानि कि काल बेला आजको काल बेलाको समय भनिरहेको छ एउटा काल बेलाको समय एक समय रहेको थियो बिहानको समय जो कि बिहानको 5:08:31 बिहानको 6:52:44 काल बेला रहेको थियो यो काल बेला सकिएर अहिले यतिखेर भने शुभ बेला रहेको छ शुभ बेला रहनेछ आजको लागि बिहानको 6:52:44 बिहानको 8:36:57 शुभ बेला रहनेछ यस्तै गरेर लाभ बेला रहनेछ दिउँसोको 1:49:36 दिउँसोको 3:33:49 आज लाभ बेला रहनेछ यस्तै गरेर काल बेला भने अब साँझमा रहेको छ काल बेला काल बेलाको समय रहेको छ साँझको 5:18:02 साँझको विशेष गरी 7:02:15 आज काल बेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ यी तपाईँ आजका तिथि मिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी हामी गराउँछौ ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला भन्ने विषयमा विशेष रूपमा चर्चा भने गर्नेछौ सूर्य मिथुन राशिमा चन्द्रमा सिंह राशिमा मंगल मेष राशिमा बुध मिथुन राशिमा बृहस्पति कर्कट राशिमा शुक्र कर्कट राशिमा शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन् अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि सिंह राशि आउँछ मघा नक्षत्रको तेस्रो चरण नाम आउँछ मुक्ति अथवा मुना भन्ने नाम आउँछ अन्तरणी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराए र अब पनि पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल

0: मेष राशि उनीहरुका लागि आजको दिन प्रत्यक्ष ज्योतिषले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्दै जानेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर पनि जुट्न सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्दै जानेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइरहेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर पनि जुट्न सक्ने खालको योग भइ राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन आठले काम लिँदा राम्रो प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिया काम बन्दै जानेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। उद्योग र व्यापारमा फाइदै फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिन्छ। कृषिमा कामको चाप र चौपायमा केही समस्या देखे पनि प्रशस्त धनार्जन गर्ने मौका मिल्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन समेत ल्याउन सकिने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन मेहनतले मान सम्मान दिलाउनेछन्। अध्ययन प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निरखता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्दै जानेछन्। बुद्धिको उपयोगले विद्या धनार्जन हुनेछ। सानो प्रयत्नले काम बन्दै जानेछन्। सहयोगीहरूले साथ दिनेछन्। तारिफका काम गर्दै धेरैको उपकार गर्न सकिन्छ। मेहनतले नामदाम इनाम समेत हात पार्न सफल हुने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन मेहनतीहरूको कामना पूर्ण हुँदै जानेछन्। लक्ष्य अनुसार समयमै काम सम्पादन हुँदै जानेछ। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछन्। व्यापारमा फाइदै फाइदा हुनेछ। प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जानेछ। परम्परालाई समय सापेक्ष सुधार गर्न सफल भइनेछ। स्वदेश भोजनको आनन्द समेत प्राप्त हुने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन अवसर खोजीमा केही दौडधुप गर्नु पर्ला। आकस्मिक खर्चले तत्काललाई अर्थ अभाव देखा पर्न सक्छ। तै पनि सहयोग गर्नेहरू कमी मात्रामा भेटिनेछन्। शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानीको काम पनि सम्पादन हुँदै जाँदैछन्। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको सामान्य प्रतिफल प्राप्त हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्ने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन आय आर्जनका नयाँ स्रोत फेला पर्दै जानेछन्। प्रतिष्ठित नतिजाले उत्साह जगाउँदैछ। उठ्नु पर्ने रकम हात लागि हुनेछ। कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल अचल धनको उपयोगबाट मनको फाइदा उठाउन सकिन्छ। कामको राम्रो मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ। मेहनत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका समेत मिल्ने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन विशेष काममा जग बसाउने अवसर मिल्नेछ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। पद प्रतिष्ठा प्राप्त गर्ने बेला रहेको छ। अवसरले मन प्रफुल्लित गराउनेछ। धेरैले कामको तारिफ गर्दै जानेछन्। टाढिएका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको सम्भाग बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्त मात्रामा फेला पर्दै जानेछन्। चुनौतीहरू सत हट्दै जानेछन् भने कर्मयोग र आमदामीले पनि पछ्याउने खालको योग भई राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। व्यवसायमा पनि प्रशस्त लाभ हुनेछ। रोकिया काम दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। धर्म कर्म तथा परोपकारी काममा प्रवृत्त भइल मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ। भविष्यका लागि विशेष काममा जग बसाउन सकिन्छ। भौतिक साधन जुट्दै जानेछन् भने दिगो फाइदा हुने काम पनि शुरू हुन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन प्रतिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहार विहारमा अलि सजग रहनु पर्ला। चुनौतीभित्र अवसर खोज्ने समय रहेको छ। जटिल काम गर्नु परे पनि प्रयत्न गर्दा सकारात्मक संकेत नै प्राप्त हुनेछ। मेहनत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्दै जानेछन्। आयस्रोत अलिक कमजोर बन्दै जानेछन् भने फजुल खर्च पनि बढ्न सक्ने यो राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गराउने अवसर दिलाउनेछ। मेहनतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान पनि प्राप्त हुनेछ। आफन्तको साथले आशा जगाउनेछ। गृहस्थी सुखद यात्रा र रमाइलो रहने खालको योग भनी राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन काम बन्नाले उत्साह जाग्नेछ। प्रतिस्पर्धा विजयी भइनेछ। शत्रुहरू किरण लाग्दै जानेछन् भने रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। खर्च लागि पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुँदै जाँदैछन्। पुरूषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिन्छ। पहिले विरोध गर्नेहरू नै मित्रता हात अगाडि बढाउनेछन्। दिगो फाइदा हुने काम पनि प्रारम्भ गर्न सकिने खालको योग भई राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: श्रोता मित्रांपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मिसारी पारा राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805725223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा त्यो पनि घरे बसी बसी जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। हामीलाई तपाईँले सम्पर्क गर्नुहोला 9845175223 र 9805275223 नम्बर। यी दुवै नम्बर तपाईँको लागि खुल्ला गरिएको छ, सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। कोही मित्र आइसक्नु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। हेलो, हजुर हजुर, राधे राधे, कहाँबाट को बोल्दै हुनुहुन्छ? हेलो, उहाँले चाहिँ कल होल्डमा राख्नु भएको छ, भित्र उहाँ जान्नु भएन, थाहा पाउनु भएन होला, झुक्किन सक्छ, कहिले काहीँ थिचिन सक्छ। 9845175223 र 9805275223 नम्बरमा सम्पर्क भनी गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर नमस्ते, नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर म बोल्दैछु रोल्पाबाट, घनबहादुर विश्वकर्मा।
0: घनबहादुर विश्वकर्माजी रोल्पा जिल्लाबाट?
1: हजुर हजुर।
0: रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ यतिखेर?
1: रोल्पा जिल्लामा रोल्पा नगरपालिका वडा नम्बर 2 यो लिबाङ भन्ने ठाउँबाट बोल्दैछु सर।
0: लिबाङ भन्ने ठाउँबाट बोल्दै हुनुहुन्छ। कार्यक्रम कतिको सुन्नुहुन्छ लिबाङतिर?
1: कार्यक्रम म नियमित नै सुन्ने गर्छु, तर फोन चाहिँ अलि लाग्न नसकेको कारणले गर्दाखेरि अलि आउन चाहिँ सबै भइरहेको थिएन सर।
0: हजुर हजुर, आज त फोन लागेको छ, कसको विषयमा हेर्नुहुन्छ त?
1: हजुर सर, हजुर,
0: आज फोन लागेको दिन कसको विषयमा हेर्नुहुन्छ?
1: म मेरो आफ्नै विषयमा हेर्न चाहन्छु।
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2068 साल।
0: 2068 साल,
1: 6 महिना 20 गते।
0: 6 को महिना 20 गते
1: शनिबारको दिन।
0: 2068 साल 6 को महिना 20 गते शनिबार पर्दैन।
1: हजुर,
0: शनिबार पर्दैन, जन्ममिति मिलेन तपाईँको, 68 साल होइन होला?
1: हजुर, 2068 साल र 68 साल नै हो, तर बार चाहिँ मिस्टेक हुन सक्छ सर।
0: राशिको नाम भन्नुपर्छ तपाईँले, अनि मात्रै मिल्छ, नभए मिल्दैन फेरि हेरौँ है।
1: राशिको नाम निकालेको गणबहादुर नै हो भन्नुहुन्थ्यो क्या? र
0: के बहादुर? गणबहादुर कि धनबहादुर?
1: गणबहादुर।
0: गबाट?
1: हजुर।
0: जन्म समय भन्नुहोस् त।
1: 2 बजे।
0: 2 बजे कति? 2 त 2 त बजे, 2 त 2 चोटि बज्छ नि 24 घन्टामा।
1: हजुर,
0: 2 बजे, रातिको 2 बजे, दिउँसोको 2 बजे भन्नु पर्यो नि तपाईँ, परेन?
1: रातिको 2 बजे
0: हो, त्यसरी रातिको 2 बजे हो कि दिउँसोको 2 बजे हो कि भन्नु पर्यो नि त। अनि 2 बजे मात्रै भन्दा त कहाँ हुन्छ? हुन्छ,
1: हुँदैन हुँदैन
0: हुँदैन हो। अनि तपाईँ जतिको बुझ्ने मान्छेले पनि ल हेर्नु त, उज्यालो भएको कति कति हो? 20 गति हो उज्यालो भएको?
1: हजुर,
0: उज्यालो भएको कति कति हो? 20 गते
1: नै उज्यालो भएको,
0: उज्यालो भएको 20 गति हो। अनि शुक्र शनिबार पर्छ भन्नुभयो होइन?
1: हजुर,
0: मिल्यो भने हेरौँला, नभए नहेरौँला है।
1: बार चाहिँ अब मिस्टेक पर्न सक्छ सर,
0: मिलेन त धेरै फरक पर्यो। बार मात्रै होइन, राशि पनि फरक पर्यो, नाम पनि फरक पर्यो, बार पनि फरक पर्यो, तपाईँको मिलेन, हेराउन मिल्दैन यसरी त।
1: यो चाहिँ अब घर परिवारले चाहिँ मिस्टेक गरिदिनु भयो हुनसक्छ सर,
0: त्यसरी हेर्न कहाँ हुन्छ, त्यसरी हच्चतानमा हेरेर हुन्छ त।
1: अनि सर यो अब यसले पत्ता लगाउने केही विधिहरू?
0: यसको लागि, यो पत्ता लगाउने विधिको लागि तपाईँले दिउँसो फोन गर्नुपर्छ।
1: हजुर,
0: टिकट काट्नुभयो, पालमा बस्नुभयो भने दिउँसो पत्ता लगाउन मिल्छ, अहिलेलाई मिल्दैन, अहिले कार्यक्रममा हामीसँग समय धेरै हुँदैन है।
1: हजुर, त्यसमा मेरो एकजना साथीको चाहिँ हेरिदिनु न है।
0: के साथीको? केटा साथी, केटी साथी?
1: केटा साथीको।
0: उहाँको तपाईँलाई सबै थोक थाहा छ त, आफ्नो त थाहा छैन तपाईँलाई?
1: हजुर,
0: ल भन्नु, जन्ममिति
1: 2063।
0: 2063,
1: 2 महिना
0: 2 महिना 18 गते
1: शुक्रवार
0: यो पनि मिलेन
1: यो मिलेन
0: मिलेन शुक्रवार पर्दैन क्यालेन्डरमा हेर्नुहोस् आजभोलि मोबाइलमा हेर्नुहोस् 2063 साल 2 महिना भनेको जेठको 18 गते शुक्रबार पर्दैन हेर्नु होला तपाईँले पनि त्यहाँ हेर्न सक्नुहुन्छ है साल महिना गते र समय ठ्याक्क मिलाएर फोन गर्नुभयो भने तपाईँको पनि समयको सदुपयोग हुन्छ कार्यक्रमको पनि सदुपयोग हुन्छ क्या
1: सर यो चाहिँ मेरो चाहिँ पट्टा लगाउनको लागि तपाईँले दिउँसो कल गर्नु पर्यो हेर्नुहोस्
0: दिउँसो फोन गरेर टिकट काटेर पालोमा बस्नुभयो भने अनि तपाईँको साल महिना गते समय निकाल्न मिल्छ कति वर्षको हुनुभयो तपाईँ अहिले
1: म अहिले तपाईँको 15 पुगेर 16 लाग्ने सर अब असोजमा
0: 16 लाग्ने
1: हजुर
0: उहाँले फोन गर्नुभएको थियो युवाङबाट फोन गर्नुभएको थियो फोन लाग्दै लागेन भन्नुभयो दुईजनाको भन्नुभयो दुईजनाको मिल्दै मिलेन ल हेर्नु त्यही भएर साल महिना गते र समय तपाईँले कन्फर्म गर्नुपर्ने हुन्छ साल महिना गते र समयको विषयमा जानकारी गर्नुभयो भने भूत वर्तमान र भविष्यको विषयमा म तपाईँलाई जानकारी पनि गराउनेछु फोन गर्दाखेरि विशेष ख्याल गर्नुहोला आफ्नो मातापितालाई सम्झेर मातापितालाई फोन गरेर अथवा मातापिता सँगै हुनुहुन्छ भने उहाँलाई सोधेर तपाईँले चाहिँ कन्फर्म गरेर लेखेर के बार पर्छ जनावर के बार पर्छ नराको नाम के राशि के सबै कुरा सोधेर डिटेल सोधेर तपाईँले चाहिँ गर्नुहोला है जस्तै नराको नाम तपाईँलाई फरक पर्न सक्छ नाम पनि फरक पर्न सक्छ तर तपाईँ जन्मेको बार त फरक पर्दैन गते फरक पर्नु भएन साल फरक पर्नु भएन नि त हो कि होइन भन्नुहोस् त हो त्यही भएर विशेष ख्याल गर्नुहोला 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने गर्नुहोला कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ नमस्ते
2: नमस्ते गुरु
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
2: सन्दीप राउत
0: सन्दीप राउत कति छिटो बोल्नुभयो हो तपाईँ
2: हजुर
0: फटाफट बोल्नुहुन्छ वेद पढाए जस्तै बोल्नुहुन्छ त
2: हजुर
0: वेद पढ्ने बाहुन जस्तै बोल्नुहुन्छ त फर बोल्नुहुन्छ त भने
2: हजुर हजुर
0: के नाम भन्नुभयो सन्दीप राउत भन्नुभएको
2: हजुर सन्दीप राउत
0: अनि कुन जिल्लाबाट
2: प्युठान जिल्ला
0: प्युठान जिल्लाको खलङ्गा भन्ने ठाउँबाट
2: हजुर
0: ए अनि कार्यक्रम कतिको सुन्नुहुन्छ त प्युठान जिल्लातिर तपाईँहरूले
2: सुनिरहन्छु
0: बेला बेला सुन्नुहुन्छ कि दिनदिनै सुन्नुहुन्छ नराटी भन्नु
2: हजुर
0: बेला बेलामा सुन्नुहुन्छ कि दैनिक सुन्नुहुन्छ कार्यक्रम भनेको
2: सधैँ सुनिरहन्छु
0: सधैँ सुनिरहनुहुन्छ
2: हजुर
0: आज कसको विषयमा हेर्नुहुन्छ त
2: आफ्नो विषयमा हेर्न चाहन्छु
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो
2: 66 साल
0: हजुर
2: 67 साल
0: कति साल भन्नुभयो
2: 2067 साल
0: अनि अहिले भर्खर 66 साल भन्नुभयो होइन
2: साल
0: आफ्नो जन्ममिति बिर्सिनुहुन्छ त हजुर
2: 8 महिना
0: हजुर
2: 1 गते
0: के बार पर्छ
2: 8 महिना गते बुधबार बिहान 5 बजे
0: ओ ल बिहानको 5 बजे बुधबार होइन त
2: हजुर
0: जन्म जिल्ला कुन जिल्ला हो तपाईँको प्युठानमै भएको जन्म
2: हजुर
0: ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेशाय नमः श्रीमती रामानुजाय नमः 2067 साल कार्तिक शुक्ल पक्षको एकादशी तिथिमा जन्म बुधबारको दिन जनावर भएछ है राशि तपाईँको मीन राशि आउँछ उत्तर भाद्रको प्रथम चरण नाम आउँछ दुर्गा भन्ने नाम आउँछ तपाईँको नाम आउँछ दुर्गा दत्त भन्ने नाम आउँछ है के नाम आउँछ भने मैले भन्नुहोस् त तपाईँको नाम के आउँछ भने मैले भनेको कान अलिक कम सुन्नुहुन्छ कि अहिले सानैमा अनि कान कम सुन्नुहुन्छ
2: हजुर
0: ओहो कानको उपचार गर्नु पर्यो नि त है अस्पताल जानुभएको छ जानुभएको छैन जानु पर्यो नि यदि सानै उमेरमा कान कम सुन्नु भयो भने त अब कानमा केही फोहोरहरू भएर नसुने पनि हुनसक्छ अरू केही कारण पनि हुनसक्छ हो कि होइन
2: हजुर
0: मध्यनाडी नरगण परेको छ तपाईँको राशि के आउँछ थाहा छ
2: मिन
0: हो मिन आउँछ नाम दुर्गा दत्त नाम आउँछ दुर्गा दत्त के नाम भने मैले
2: दुर्गा पक्ष
0: दुर्गा दत्त दुर्गा दत्त भन्छु तपाईँलाई मैले, तपाईँ के सुन्नुहुन्छ अनि मैले बोलेको कुरा के बुझ्नु होला हो? अनि आफ्नो नाम त बुझ्नु भएन तपाईँले, ग्रह दशा भन्यो भने के बुझ्नु होला जस्तो लाग्यो क्या मलाई। खै मम्मी बाबा हुनुहुन्न त्यहाँ?
2: मम्मी बाबा घर हुनुहुन्छ।
0: तपाईँ कहाँ हुनुहुन्छ त अहिले?
2: म खलङ अध्ययनको लागि आएको।
0: अध्ययनको लागि आउनु भएको? ल सुन्नुहोस् ध्यान दिएर, घातक तिथि तपाईँको पञ्चमी दशमी पूर्णिमा, घातक बार शुक्रबार, घातक नम्बर पाँच नम्बर, घातक राशि मीन राशि, तपाईँको पनि मीन राशि हो अनि तपाईँलाई मीन राशि नै घातक हुन्छ है। ग्रह दशा भाग्य असाध्यै राम्रो छ, पढाइमा असाध्यै राम्रो, रुचि कम हुने, पढ्न मन लाग्दो रहेनछ, पढाइ चाहिँ राम्रो छ, एक घण्टा बसेर पढ्नु भयो भने सरर दिमागमा बस्छ, राम्रो छ, स्मरण शक्ति राम्रो छ, तर पढ्न भने फिटिकै मन लाग्दो रहेनछ होइन। अब पढाइमा ध्यान दिनुपर्छ, पढ्यो भने ठुलो मान्छे हुने हो, नपढे सानो मान्छे हुने हो। तपाईँलाई अलिकति पढाइमा रोकावट आउँछ, पछि जागिरमा रोकावट आउँछ, तपाईँलाई पितृदोष परेको छ, मम्मी बाबालाई भनेर पितृदोषको शान्ति गर्नुपर्छ, त्रिपिण्डी श्राद्ध आदि कर्महरू गर्नुपर्छ। एकरो हुनुहुन्छ, रिसालु हुनुहुन्छ, झनक्क रिसाउनुहुन्छ हो कि होइन? रिसाउनु भनेको राम्रो कि नराम्रो हो त बाबु?
2: नराम्रो
0: हो। अब नराम्रो चिजलाई लिनुहुन्छ त तपाईँ? खालि त्यही नराम्रो नराम्रो बानीलाई लिएर बसेर हुन्छ त?
2: हुँदैन।
0: ल अब अबदेखि कहिले पनि नरिसाउनु तपाईँ है।
2: हुन्छ।
0: अनि राम्रो हुन्छ, ग्रह पनि लाग्दैन, जो धेरै रिसाउँछ त्यसलाई धेरै ग्रह पनि लाग्छ। अहिले ग्रह तपाईँको चलिरहेको छ सिद्धा, अर्को बुध भन्ने ग्रह चलेको छ, ग्रह राम्रो छ नराम्रो छैन, पढाइलाई अलिकति धेरै ध्यान दिनुहोस्, राम्रो पढ्ने उच्च शिक्षा हासिल गर्ने कुण्डली पनि परेको छ तपाईँको लागि। पानीमा पौडी खेल्न नजानु होला, पानीबाट दुर्घटना आदि हुने ग्रहहरू पनि छ तपाईँको लागि। अरू तपाईँलाई के जान्न मन लागेको छ भन्नुहोस् त? तपाईँलाई के सोध्न मन लागेको छ भनेर सोधेको मैले?
2: भाइजीतिर कतिको राम्रो छ?
0: दाजुभाइसँग ग्रह मिल्दैन तपाईँको, हुँदैन। पछि पछि गएर पार्टनरमा काम गर्नु हुँदैन, पैसाको लेनदेन पनि त्यति धेरै गर्नु हुँदैन, झै झगडा पर्न सक्छ, मनमुटाव हुन सक्छ, दाजुभाइको ग्रह मिल्दैन तपाईँको लागि चाहिँ होइन। तपाईँलाई पितृदोष परेको भएर पितृदोषले चाहिँ जे काम गर्न आँट्यो त्यो काममा रोकावट आउने, बाधा आउने ग्रह छ, यसका लागि चाहिँ विशेष ख्याल गर्नुपर्छ तपाईँले। अरू त्यस्तो नराम्रो ग्रहहरू छैन, राम्रै छ, ठिकै छ है।
2: साथीभाइसँग कतिको राम्रो सम्बन्ध छ?
0: ए साथीभाइसँग त एकदमै धेरै राम्रो हो कि होइन? साथीभाइसँग राम्रो छ, अनि त्यसपछि दाजुभाइसँग नराम्रो छ, बुवा आमासँग ग्रह मिल्दैन, विचार मिल्दैन, रिसाउन मन लाग्छ, रिसलाई कम गर्नु, कन्ट्रोल गर्नु, खानपिनमा विशेष ख्याल गर्नु, अहिले खानपिन बिग्रिने बेला भएको छ होइन, अलिकति विशेष ख्याल गर्नु। अरू त्यस्तो नराम्रो ग्रहहरू छैन, ग्रह दशाहरू ठिकै छ, राम्रै छ, चिन्ता नलिनुहोस् है।
2: हुन्छ।
0: ल फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो हामीलाई आफ्नो विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रममा मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आउनुपर्ने हुन्छ। भरतपुर चितवन जिल्लामा हाम्रो कार्यालय रहेको छ। कोही मित्र आउनुभएको छ, स्वागत गरौं। हजुर नमस्ते। हजुर
3: हेलो।
0: हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: हजुर म गोर्खाबाट बोलेको छ।
0: गोर्खाबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम भन्नुहोस् त।
3: मेरो कुलबहादुर सिनाल।
0: कुलबहादुरजी बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
3: हजुर मेरै विषयमा हो।
0: कार्यक्रम कतिको सुन्नुहुन्छ गोर्खातिर?
3: हजुर हामी रेगुलरली नै सुनिरहन्छौँ, अहिले नै सुनिरहेको छौँ।
0: सुनिरहनु भएको छ। तपाईँको जन्मिति भन्नुहोस् त कति हो?
3: 2054 साल,
0: 2054 साल कुन महिना भन्नुभएको?
3: असारको 20 गते।
0: हजुर असार महिनाको 20 गते के बार पर्छ?
3: हजुर शुक्रबार।
0: जन्म समय भन्नु?
3: बिहानको 5:30 बजे
0: बिहानको 5:30 मिनेटमा हो। जन्म तपाईँको गोर्खा जिल्लामै भएको हो?
3: हजुर गोर्खा जिल्लामै हो।
0: ल सुन्नुहोस् है, ध्यान दिएर भन्छु तपाईँको बारेमा है, ध्यान दिएर सुन्नुहोस् है।
3: हजुर
0: ल, श्री गणेश आय नमः, श्रीमती रामानुज आय नमः। तपाईँको 2054 साल असार कृष्ण पक्षको औंसीमा जन्म भएको रहेछ, औंसी तिथिमा जन्म भएको रहेछ है। राशि तपाईँको मिथुन राशि, नाम आउँछ तपाईँको कुबेर अथवा कुलबहादुर नाम आउँछ। आद्य नारी नरगण परेको छ, के नाम राख्नु भएको छ नारायणमा थाहा छ?
3: हजुर नरनको नामै कुलबहादुर हो, मेरो नाम चाहिँ सुमन हो।
0: हजुर कुलबहादुर कुबेर एउटै कुरा, मिथुन राशि पर्छ है।
3: हजुर
0: अनि तपाईँको लागि घातक तिथि, द्वितीया सप्तमी द्वादशी घातक, सोमबारको दिन घातक हुन्छ, नम्बरमा 4 नम्बर घातक हुन्छ, राशिमा तपाईँलाई धनु राशि घातक हुन्छ। पढाइमा अलिकति रुचि भएन, पढाइमा अलिकति बाधा आउँछ तपाईँको, विदेश यात्राहरू राम्रो देखिन्छ यहाँबाट हेर्दा, सरकारी जागिर पनि राम्रो देखिन्छ तपाईँको लागि। प्रेम हुने, प्रेम असफल हुन्छ, विवाह हुने, विवाहमा बाधा आउने, श्रीमती अलि झकी झकी स्वभाव पर्ने ग्रह पनि परेको छ। विवाह गर्नु भएको छ? गर्नु भएको छैन?
3: हजुर बिहे गरिसके।
0: गर्नु भएको छ? प्रेम विवाह गर्नु भएको हो कि माघी विवाह गर्नु भएको हो?
3: हजुर माघी विवाह नै हो।
0: माङ्गलिक पढ्नु भएको छ तपाईँ? माङ्गलिकले माङ्गलिकको दोषको शान्ति गर्नु पर्यो। तपाईँको त प्रेम विवाह हुने ग्रह परेको छ त, लभ परेर छुटेको पहिला?
3: हजुर होइन, के अरे बिहा नै भएको सिधै।
0: अनि किन माघी विवाह भन्नुभएको त? जुरा र बिहा गर्नु भएको छ भने ठिक छ, नभए अलिकति राम्रो हुँदैन। अहिले तपाईँलाई यहाँबाट हेर्दाखेरि ग्रह भनेको सिद्धा भन्ने ग्रह चलेको छ, तपाईँको ग्रहको शान्ति स्वस्थहरू पनि गर्नुपर्छ। सिद्धा सकिएर सङ्कटको पालो आइसकेको छ है, अब 36 वर्षसम्म तपाईँलाई सङ्कटा भन्ने ग्रह चल्छ, अर्को शनि भन्ने ग्रह चल्छ 35 वर्ष 4 महिनासम्म। अहिले तपाईँलाई शनि सङ्कटा भन्ने ग्रह छ, विदेश यात्राहरू गर्ने हो भने राम्रो हुन्छ। रिस अलिक कम गर्नु, रिसलाई कन्ट्रोल गर्नु। तपाईँको बहुविवाह भन्छ, दुई विवाह हुने ग्रहहरू परेको छ तपाईँको लागि। श्रीमान श्रीमती त्यो ग्रह अलि मिल्दैन, विचार अलि मिल्दैन भन्छ है। मङ्गलबारको दिन चोखो खानु, शुद्ध भोजन गर्नुहोस्, तपाईँको लागि राम्रो हुन्छ। माङ्गल्यको रत्न कवच पाउँछ हामीसँग, यो माङ्गल्यको रत्न कवच धारण गर्नुभयो भने श्रीमान श्रीमती दुवैलाई राम्रो गराउँछ है।
3: हजुर
0: समस्या के छ भन्नुहोस् त ठ्याक्कै।
3: ए अनि यो मेरो बाहिरको चाहिँ के छ, मैले प्रोसेस गरिरहेको छु युकेको लागि?
0: ठिक छ, राम्रो छ, विदेशमा नराम्रो छैन, राम्रै छ। अब श्रीमती ग्रहले पनि रोक्न सक्छ, त्यसको लागि माङ्गल्यको रत्न कवच लगाइदिनुहोस् तपाईँले, त्यो रत्न कवच हामीसँग पाउँछ।
3: हजुर
0: अब त्यो रत्न कवच लगाउनु भयो भने, प्रोसेस गरिसक्नु भएको छ भने राम्रो हुन्छ। यसमा चाहिँ तपाईँले सल्लाह गर्नु, घर सल्लाह, रत्न कवच लगाउनुको लागि चाहिँ दिउँसो अहिले बिहानको 10 बजेपछि दिउँसोतिर फोन गर्नु। तपाईँले अर्डर गर्नुभयो भने म बनाएर पठाइदिन्छु है। उहाँको चाहिँ फोन काटिएको छ 98451-75-223 र 98056-75-223 नम्बरमा सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। उहाँको चाहिँ औँसी पनि परेको छ, उहाँले रेडियो सुनिरहनु भएको छ, तपाईँको औँसी पनि परेको छ। अब हेराएर बिहा गर्नुभएको हो भने, औँसी नै केटी खोजेर बिहा गर्नुभएको हो भने समस्याहरू कम आउँछ, नभए समस्या धेरै हुन्छ है। औँसी पर्यो भने औँसिनीसँग विवाह गर्नुपर्छ, यो कुरो तपाईँलाई पनि थाहा होला फेरि, हो कि होइन? त्यही भएर औँसी परेको छ भने तपाईँले औँसी केटीसँग विवाह गर्नुपर्छ। जस्तै तपाईँ माङ्गलिक पर्नु भएको छ, माङ्गलिक केटी खोजेर पनि विवाह गर्नु पर्यो। यी दुईटै कुरामा तपाईँले ख्याल गर्नुभयो, दाम्पत्य राम्रो अनि पैसा कमाउनको लागि उन्नति राम्रो, प्रगति राम्रो, जे काम गर्नुहुन्छ त्यो काम सक्सेस हुन्छ, सफल हुन्छ होइन, त्यो कुराहरू तपाईँले गर्नुपर्ने हुन्छ। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। औँसीहरू पर्नु भएको छैन भने औँसीको कवच, यस्तै माङ्गलिकहरू, अनि यस्तै गरी तपाईँको चाहिँ माङ्गलिकको रत्न कवचहरू लगाउनु भयो भने के हुन्छ भन्दा, यदि श्रीमानको ग्रह राम्रो छ तर श्रीमतीको ग्रह नराम्रो भइदियो, अथवा श्रीमान र श्रीमतीको ग्रह मिलेन भने पनि हामीले उन्नति प्रगति गर्न सकिँदैन। जो घरमा श्रीमान श्रीमती झगडा गरेर बस्छन् नि, जो घरमा श्रीमान श्रीमतीको मनमुटाव भइराखेका हुन्छ नि, हो त्यहाँ त्यति राम्रो भइराखेका हुँदैन क्या त्यहाँनिर चाहिँ, होइन? अब के हुन्छ भन्दा, आफ्नो श्रीमतीको, आफ्नो माता पिता, आफ्नो दिदी बहिनी, भान्जा भान्जी सबैको सम्मान गर्नुपर्छ पर्दछ हामीहरूले चाहिँ। यी सबै भनेका देवी देवता हुन् क्या, कुरा बुझ्नु भएन, जिउँदा देवी देवता हुन् यी भनेका। ब्राह्मणहरू हुनुभयो होइन, गुरुहरू, यी जिउँदा देवी देवता। अब उहाँहरूको हामीले मन दुखाउनु हुँदैन। अब तपाईँको र तपाईँको श्रीमतीको ग्रह मिलेन भने मनमुटाव हुन्छ, बाजाबाज गरिन्छ, अनि श्रीमतीलाई पनि जे पाए त्यही भनिन्छ, श्रीमतीले पनि हामीलाई जे पाए त्यही भन्नुहुन्छ है। हो त्यो भन्दाखेरि के हुन्छ भन्दा, श्रीमतीलाई त हामीले जे पाए त भन्नै हुन्न नि कहिले पनि। जतिसुकै रिस उठे पनि श्रीमतीलाई अपशब्द हामीले बोल्नुहुन्न, आफ्नो दिदी बहिनीलाई, आफ्नो आमा बुवा र अपशब्द बोल्नु हुँदैन हामीहरूले, किनकि श्रीमती भनेको घरको लक्ष्मी हुनुहुन्छ। हामीले विवाह गरेर भित्याउँदाखेरि लक्ष्मी भित्याउने भनेर भित्याएको हुन्छ होइन। यत्र नार्यस्त पूज्यन्ते रमन्ते तत्र देवता भन्छ, जहाँ जहाँ नारीको पूजा र सम्मान हुन्छ त्यहाँ त्यहाँ देवी देवता रमाउनुहुन्छ, नाच्नुहुन्छ, खुसी हुनुहुन्छ भनेर शास्त्रले पनि हामीलाई भनेको छ है। त्यो भएर श्रीमतीलाई हामीले जे पाए त्यही भन्नुहुन्न है। श्रीमतीलाई हामीले सम्मान गरेर बोलाउनु पर्दछ। श्रीमतीलाई प्याच्चा पुच्च भन्नु हुँदैन हामीहरूले, आमा बुवाहरूलाई प्याच्चा पुच्च भन्नुहुन्न, सहन सक्नु पर्दछ है। अब अथवा कुरा बुझेन अथवा कुरा मिलेन भने बिस्तारै यस्तो हो नि त यो कुरा त भनेर रिस मरिसकेपछि भन्नु पर्दछ। रिसको बेलामा तपाईँ पनि बाँध्नुभयो, उहाँ पनि बाँध्नुभयो भने झगडा हुन्छ, यसले परिवार बिगार्छ। परिवार बिगार्यो भने तपाईँको शत्रुहरू कतिखेर हाँसौँला भनेर बसिराखेका हुन्छन्। तपाईँको दुईजनाको सम्बन्ध बिग्रिने बित्तिकै उनीहरू हाँस्छन् ताली पड्काएर। शत्रुलाई हँसाउनु त भएन फेरि, हेर्नु हो कि होइन। हो त्यही भएर एकदम ख्याल गर्नुपर्छ, रिसाउनु हुँदैन। रिस भनेको मान्छेको शत्रु हो, शत्रुलाई उठ्न दिनु हुँदैन। रिस त उठ्नै हुन्न नि, रिसलाई त दबाएर राख्ने हो, रिसलाई उठ्न दिनु हुँदैन। उसलाई दबाएर राख्नु पर्दछ अनि मात्रै हाम्रो घरमा सुख शान्ति समृद्धि आउँदछ। यस्तै औँसी पर्यो भने के हुन्छ भन्दा, श्रीमानलाई औँसी पर्यो भने श्रीमतीलाई नोक्सान गराउँछ, श्रीमतीलाई औँसी पर्यो भने श्रीमानलाई नोक्सान गराउँदछ। अब नोक्सान त एउटालाई गराउँदछ, तर भार भने दुइटीलाई पर्दछ, किनकि श्रीमतीलाई असर भयो भने श्रीमानलाई त्यसै स्वतः पनि असर गरिहाल्छ, श्रीमानलाई असर गर्यो भने श्रीमतीलाई पनि त्यसै स्वतः असर गरिहाल्दछ। त्यो भएर माङ्गलिकलाई ख्याल गर्नुपर्दछ विवाहमा, यस्तै औँसीहरूलाई होइन। यी विशेष विभिन्न योगहरू हुँदछन्, तपाईँले बुझ्नुहुन्न अरू योग भन्यो भने माङ्गलिक र औँसी त बुझ्ने बुझिहाल्नुहुन्छ। त्यो भएर माङ्गलिक पनि पाँच प्रकारका माङ्गलिक हुन्छन्। कुन माङ्गलिकले के काम गर्दछ, कुन माङ्गलिकले के काम गर्दछ होइन, कुन माङ्गलिकले के कुरालाई असर पार्दछ भन्ने कुरा पनि हुन्छ। फेरि माङ्गलिक पर्नु नराम्रो होइन, माङ्गलिक पर्नु राम्रो हो, भाग्यमानी हो होइन। तर माङ्गलिक परेपछि आफ्नो जीवनसाथी पनि हामीले माङ्गलिक नै खोज्नु पर्दछ, बुझ्नुभयो नि। मान्छेले मान्छेसँग बिहा गर्छन् नि, हो कि होइन? पशुसँग विवाह गर्छ त गर्दैन? त्यस्तै माङ्गलिकले माङ्गलिकसँग विवाह गर्नुपर्दछ हामीहरूले। मान्छेले बोलेको कुरा मान्छेले बुझ्ने गर्दछ, पशुको कुरा तपाईँले बुझ्नुहुन्छ त बुझ्नुहुन्न? हो त्यस्तै माङ्गलिक भनेको चाहिँ माङ्गलिकसँग नै विवाह गर्नुपर्दछ। यो चाहिँ उदाहरण दिन खोजेको मैले, फेरि है अन्यथा नलिनु होला, उदाहरण दिन खोजेको। तपाईँलाई कसरी बुझ्नुहुन्छ भन्ने तर्फ लाग्दछु क्या म चाहिँ, चिना हेरिदिएर मात्रै हुँदैन। मैले तपाईँले बुझ्न सक्नु पर्यो के हो यो भन्ने कुरा हो चाहिँ, यसमा तपाईँले विशेष ख्याल गर्नुहोला। माङ्गलिक कुण्डलीमा चाहिँ विशेष ख्याल गर्नुपर्ने हुन्छ हामीहरूले। औँसी भनेको छुट्टै हो, माङ्गलिक भनेको छुट्टै हो। विशेष गरी चाहिँ माङ्गलिक कसरी बुझाउने मैले तपाईँहरूलाई, माङ्गलिक भनेको चाहिँ मंगल भन्ने ग्रह चाहिँ तपाईँको जस्तै लग्नमा आएर बस्यो भने, यस्तै गरेर बाह्रौं स्थानमा आएर बस्यो, चौथो ठाउँमा आएर बस्यो, सातौं ठाउँमा, आठौं ठाउँमा आएर बस्यो भने माङ्गलिक हुने गर्दछ। बाह्रौं स्थानमा बस्यो भने बाह्रौं माङ्गलिक हुन्छ होइन। जस्तै गरी चौथो ठाउँमा आएर बस्यो भने चौथो माङ्गलिक हुने गर्दछ है। जस्तै गरी सातौंमा आयो भने सातौं माङ्गलिक, लग्नमा आयो लग्नेश माङ्गलिक, आठौंमा आयो आठौं माङ्गलिक। यी विभिन्न प्रकारका माङ्गलिकले विभिन्न प्रकारका दोषका निवारण पनि गर्दछन्। कसै कसैलाई माङ्गलिक दोष लागे तापनि यसको दोष कम हुन्छ, दोषै हटेर जाने भन्ने चाहिँ हुँदैन, तर कम हुने गर्दछ। माङ्गलिक पर्नु राम्रो हो फेरि, तर माङ्गलिकले माङ्गलिक खोज्नु पर्यो, अरूसँग विवाह गर्नु हुँदैन। यति खोजिदिनु भयो भने माङ्गलिक है मालामाल हुन्छ फेरि एकदम भाग्यमानी हुनु माङ्गलिक भनेका. जस्तै औँसीले औँसीसँग बिहा गर्नुपर्दछ कुरा बुझ्नुभयो नि. जस्तै कालो सर्पयोग परेको छ मैले भन्छु नि तपाईँहरूलाई, कालो सर्पयोग परेका व्यक्तिहरू अहिलेसम्म ठुल्ठुला धनी धनी प्रतिष्ठित व्यक्ति हुने गर्दछन्. ठुला ठुला भिआइपी मान्छेहरूलाई विशेष गरी कालो सर्पयोग पनि परिराखेको हुन्छ कसै कसैलाई. तर कालो सर्पयोगलाई हामीले निवारण गर्न सक्नुपर्दछ. कालो सर्पयोग भनेको तपाईँको कुण्डलीमा नागदोष पर्नु हो, यसलाई कालो सर्पयोग पनि भनिन्छ. यसमा अब यो कालो सर्पयोग परो भन्दैमा हामी आत्तिने ओहो बर्बाद भयो भन्ने पनि होइन. फेरि कालो सर्पयोगको निवारण गर्नुपर्ने हुन्छ, हामीले यसको उपचार गर्नुपर्ने हुन्छ. नागदोष भनेको कालो सर्पयोग पर्नु भनेको नाग देवता तपाईँसँग रिसाउनु हो होइन, रिसाएर तपाईँले विष प्रदान गर्नु हो है, टोक्नु हो. अब नागलाई तपाईँले खुसी पार्नु पर्दछ, खुसी पार्नुभयो भने नागले तपाईँलाई मणि प्रदान गर्नुहुन्छ, धनी बनाउनुहुन्छ, धन दिनुहुन्छ, ऐश्वर्य दिनुहुन्छ, आयु राम्रो दिनुहुन्छ, घरमा सुख शान्ति दिनुहुन्छ नाग देवताले. त्यसका लागि के गर्नुपर्छ नाग देवताको शान्ति गर्नको लागि होइन, खुसी बनाउनको लागि के गर्नुपर्छ भन्दा तपाईँले एउटा सुरुमा रत्न कवच लाउने काल सर्पयोगको, अनि पञ्चमी पञ्चमीमा तपाईँले सक्नुहुन्छ व्रत नसके चोखो खाने शुद्ध भोजन गर्ने. होइन यो पञ्चमी कहिले आउँछ कहिले जान्छ म थाहा पाउँदिन भन्नुहुन्छ भने नाग पञ्चमी आएको त तपाईँले थाहा पाउनुहुन्छ. हो त्यो नाग पञ्चमीको बेलामा तपाईँले व्रत बस्ने, नाग पञ्चमीको बेलामा आफ्नो भान्जा भान्जीहरूलाई चेलीबेटीहरूलाई भिनाजु दिदी भिनाजुहरूलाई ज्वाइँहरूलाई बोलाएर खिर पकाउनु पर्ने तपाईँ खिर है, गाईको दुधमा खिर पकाउनुहोस्. अनि खिर चाहिँ तपाईँले अब आफ्नो तरिकाले आफ्नो कुल कुलाइनलाई चढाउने गर्नुभएको छ चढाउनु पर्दछ, भगवान्लाई भोग लाउने गर्नुभएको छ भगवान्लाई भोग त अनिवार्य लाउनु पर्दछ. अनि तपाईँले खिर चाहिँ के गर्नुहोस् भन्दा तपाईँले चाहिँ सालको पातमा अथवा केराको पातमा बाहिर कतै नाकको थान छन् भने नाकको थानमा, नभए बाहिर कतै चोखो ठाउँ अलि चोखो ठाउँमा तपाईँले चाहिँ नौवटा थोरै नौवटा ठाउँमा तपाईँ जस्तै एक चम्चाले नौ ठाउँ पुर्याए पनि हुन्छ क्या होइन. हो त्यो चाहिँ बाहिर भगवान्लाई चढाएर नाग देवतालाई सम्झेर चढाउने, सेतो पहेँलो फुल राखिदिने होइन. त्यसपछि तपाईँले अनि भित्र आएर खान सक्नुहुन्छ. पहिला गुरुहरूलाई खुवाउने, भान्जा भान्जीहरूलाई ज्वाइँ चिलाहरूलाई तपाईँले नाग पञ्चमीको दिन गाईको दुधमा खिर पकाएर खुवाउनु भयो भने यसले उत्तम मानिन्छ नागदोषको लागि शान्तिको लागि. चाहिँ रत्न कवच अनिवार्य छ. किनकि किन अनिवार्य छ भन्दा नागको दोषको शान्ति गरे पनि एक दिन गर्नुहुन्छ, नाग पञ्चमी पनि वर्षमा एक दिन आउने गर्दछ. त्यो भएर रत्न कवच लाउनु भयो भने तपाईँको शरीरमा सधैँभरि रहिरहन्छ, अनि त्यसपछि तपाईँलाई सुरक्षा हुन्छ. यसले नाग दोषको प्रभाव र नकारात्मक प्रभावहरू हाम्रो शरीरमा प्रवेश गर्न पाउँदैन, अनि राम्रो हुने हो यो कुराहरू चाहिँ. जस्तै विवाह गरिसक्नु भएको छ माङ्गलिक परिहाले छु भन्ने भयो भने जो माङ्गलिक पर्नु भएको छ उहाँले रत्न कवच लगाइहाल्ने हो. किनकि सम्बन्ध बिग्रिसकेपछि लाउनु त के फाइदा छ र, मरिसकेपछि औषधि खानु अस्पताल लानु के फाइदा छ त, केही पनि फाइदा छैन. त्यही भएर सम्बन्धमा सुधार चाहिँ आउला कि भनेर बस्ने होइन, राम्रो ज्योतिषी कहाँ पढे लेख्या ज्योतिषी कहाँ जाने टक्क हेराउने अनि त्यसपछि गर्ने. ज्योतिषलाई हामीले जस्तै ज्योतिष भनेको एउटा साइन्स हो विज्ञान हो, यो पढ्नुपर्छ, नपढिकन आउँदैन यो ज्योतिष चाहिँ. फेरि कुरा बुझ्नुभयो नि, कसै कसैलाई तपस्या गरेर ध्यान गरेर साधना गरेर होइन चाहिँ तपाईँको देवी देवता उत्रिएर शिवजी उत्रिएर चाहिँ ज्योतिषी हुन् भन्दै बस्छन् नि, हो त्यस्तो ज्योतिषी होइन. त्यो छुट्टै पाठ हो, यो छुट्टै पाठ हो. ज्योतिष पढ्नु पर्दछ, ज्योतिषलाई ज्ञान हुनुपर्दछ. ज्ञान भएको यानि कि पढेको ज्योतिषी भाषण जानुभयो भने तपाईँलाई सफलता हुन्छ, तपाईँले उहाँले दिएको सल्लाह मान्नुभयो भने राम्रो हुन्छ. कुरा बुझ्नुभयो नि, त्यो भएर एकदम विशेष ख्याल गर्नुपर्ने हुन्छ यस्तामा यी कुरामा. 9845175223 र 9806575223 नम्बरमा अझै बुझ्नु भएन भने तपाईँले हामीलाई दिउँसो पनि फोन गर्न सक्नुहुन्छ. दिउँसो फोन गरेर बुझ्न सक्नुहुन्छ कालचक्र योग भनेको के हो, माङ्गलिक योग भनेको के हो, पितृदोष भनेको के हो, होइन विभिन्न प्रकारका योगहरू तपाईँले बुझ्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिन आँटेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
0: वास्तुशास्त्र सम्बन्धी परामर्श,
1: घर घडेरीको माटो परीक्षण,
0: विदेश यात्राको समस्याको समाधान,
1: वैवाहिक समस्याको निराकरण,
0: व्यापार व्यवसायमा भएका बाधा,
1: निसन्तान सम्बन्धीका समस्याहरू,
0: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
1: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
0: पितृ उद्धार,
1: ग्रह अनुसार रत्न र कवच धारण,
0: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845275223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: रेडियो कार्यक्रम जीवनको वचन हो।

0: जयमसी तथा ख्रिस्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौं र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं। जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका यहाँहरू सम्पूर्ण श्रोतालाई जयमसी तथा ख्रिष्टीय अभिवादन। म गोविन्द विश्वकर्मा। कार्यक्रम जीवनको वचनमा हामीले विगतका दिनहरू जस्तै आज पनि धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन पाठ गर्नेछौं र यहाँबाट परमेश्वरले तपाईँहरू मलाई के भन्दै हुनुहुन्छ त्यो कुरा मनन गर्दै अगाडि बढ्नेछौं। आज म तपाईँहरूको बीचमा सुसमाचारीय पुस्तक मत्तीको 15 अध्यायको 29-39 पदसम्म पाठ गरिदिनेछु। शीर्षकमा लेखिएको छ, येशूले 4,000लाई खुवाउनु भएको। येशू त्यहाँबाट निस्केर गालिल समुद्रको किनार भएर जानुभयो र पहाड़माथि उक्लेर त्यहाँ बस्नुभयो। तब ठूला ठूला भीड़ उहाँ कहाँ आए र तिनीहरूले साथमा ल्याएका लंगडा, लूला, अन्धा, गुंगा र अरू धेरैलाई उहाँका चरणमा राखिदिए अनि उहाँले तिनीहरूलाई निको पारिदिनुभयो। यहाँसम्म कि गुंगाहरू बोलेका, लूलाहरू निको भएका, लंगडा हिँडेका र अन्धाहरूका आँखा खोलिएका देखेर मानिसहरू छक्क परे र तिनीहरूले इजरायलका परमेश्वरको महिमा गरे। तब येशूले आफ्ना चेलाहरूलाई आफू कहाँ बोलाएर भन्नुभयो, म यस भीड़लाई चिठाउँदछु किनभने यिनीहरू मसँग रहेका आज 3 दिन भयो अनि यिनीहरूसित खानका लागि केही छैन। यिनीहरूलाई भोकै पठाउन म चाहन्न, नत्र त तिनीहरू बाटोमा लखतरान होलान्। चेलाहरूले उहाँलाई भने, यस्तो ठूलो भीड़लाई यस निर्जन ठाउँमा खुवाउनु हामीले कहाँबाट यति धेरै रोटी पाउने? येशूले तिनीहरूलाई जवाफ दिनुभयो, तिमीहरूसित कतिवटा रोटी छन्? तिनीहरूले भने, 7 रोटी र केही ससाना माछाहरू छन्। उहाँले भीड़लाई भुइँमा बस्न आज्ञा दिनुभयो। उहाँले ती 7 रोटी र माछा लिएर धन्यवाद चढ़ाउनु भएपछि भाँचेर चेलाहरूलाई दिनुभयो अनि चेलाहरूले मानिसहरूलाई दिए। तिनीहरू सबैले खाए र तृप्त भए र उब्रेका टुक्राहरू तिनीहरूले 7 डालाभरि उठाए। स्त्रीहरू र केटाकेटीहरू बाहेक खानेहरू 4,000 पुरूषहरू थिए। तब भीड़लाई विदा गरिसकेपछि उहाँ डुंगामा चढ़नुभयो र मगादानको इलाकातिर जानुभयो। हुन्छ, वचन सुनाईबाट तपाईँलाई परमेश्वरले आशिष दिनुभएको होस्। प्रियहरू, मैले यति बेला सुसमाचारको पुस्तक मत्तीको 15:29-39 पाठ गरे। मलाई विश्वास छ तपाईँले यहाँ जुन पुस्तकमा बताएका कुराहरू ध्यानसँग सुन्नुभयो र परमेश्वरले आज तपाईँ र मलाई के भन्दै हुनुहुन्छ त्यो कुरा बुझ्नको लागि तत्पर हुनुहुन्छ भन्ने मैले विश्वास गरेको छु। शीर्षकमा येशूले 4,000लाई खुवाउनु भएको भन्ने लेखिएको छ। हामीले देख्यौं कि योभन्दा पहिले विभिन्न खाले घटनाहरू यहाँ घटेका छन्। येशू प्रभुले जब स्वर्गको राज्यको प्रचार गरिरहनु भएको छ, वहाँ मानिसहरूको बीचमा परमेश्वरको एउटा धार्मिकताको राज्यको विस्तार गरिरहनु भएको छ। यति मात्र होइन, उहाँले मानिसहरूप्रति कृपा देखाइरहनु भएको छ। मानिसहरू येशू कहाँ आइरहेका छन् किनभने उनीहरू एउटा स्वर्गको राज्यको बारेमा बुझ्न चाहन्थे। कतिपय त उनीहरूको शारीरिक रूपमा दुर्बलताहरू छ, त्यसबाट उनीहरू निको हुन चाहन्थे। धेरैजना मानिसहरू यहाँ बताए अनुसार कोहीले आँखा देख्न नसक्ने अवस्थामा थिए, कोही गुंगाहरू बोल्न नसक्ने अवस्थामा थिए, कोही चाहिँ आफ्नो शारीरिक रूपमा अङ्गभङ्ग भएको अवस्थामा थिए। उनीहरू त्यो अवस्थाबाट उनीहरू बाहिर निस्किन चाहन्थे। उनीहरू एक किसिमले भन्नुपर्दाखेरि संसारमा हुँदा पनि एउटा नरकीय जीवन जिइरहेका थिए। उनीहरू ती सबै कुराबाट छुटकारा पाएर एउटा स्वतन्त्र हुन चाहन्थे। त्यसकारण ठूलो भीड़ले यसोलाई पछ्याइरहेको थियो। यसै घड़ी येशु ख्रिस्टले त्यो भीड़लाई टिठाएर उहाँले गर्नुभएको कृपाको बारेमा यहाँ वर्णन गरिएको छ। हामी विस्तृत रूपमा अझै गहिराईमा पुगेर यो वचनलाई पाठ गर्नेछौ, मनन गर्नेछौ। सर्वप्रथम यो खण्डमा हामीले हेर्दैछौ कि येशु प्रभुले जब भीड़लाई देख्नुभयो त्यहाँ धेरै प्रकारका मानिसहरूको उपस्थिति थियो। येशुलाई धेरै मानिसहरूले पछ्याइरहेका थिए। अनि मानिसहरूको आवश्यकता के छ, मानिसहरू कुन अवस्थामा छन् भनेर येशुले मानिसहरूको भित्री कुरा, उनीहरूको समस्या चाहिँ देख्नु भएको छ। येशु ख्रिस्टले कसैलाई त्यो नजर अन्दाज गरेर हिँड्नु भएको छैन। उहाँ प्रचारकै क्रममा हिँडिरहँदाखेरि पनि त्यहाँ कस्ता खालका मानिसहरू छन्, कसले उहाँलाई पछ्याइरहेका छन्, उहाँले हरेकको समस्या के रहेछ भनेर गहिरो ढंगले बुझ्नु भएको छ। परमेश्वरले जान्नुहुन्छ कि मानिसको वास्तविक समस्या के रहेछ। त्यहाँ हामीले देख्न सक्यौं कि त्यहाँ आँखा नदेख्ने दृष्टिविहीनहरू थिए, त्यहाँ हिँड्न नसक्ने अवस्थामा थिए, केही रोग लागेका मानिसहरू थिए, अझै भन्नुपर्दाखेरि त्यहाँ शरीर अङ्गभङ्ग भएर एउटा नरकीय जीवन बिताइरहेका मानिसहरू थिए। ती सबै मानिसहरू जसले येशूको खोजी गरिरहेका थिए उनीहरूको एक किसिमले हृदय टुटेको थियो। उनीहरू समाजबाट तिरस्कृत थिए, उनीहरूलाई मानिसहरूले छिछिएर दूर दूर गरेको थियो, उनीहरूलाई उनीहरूको दैनिक जीवनमा कति समस्याहरूको सामना गरेर अगाडि बढ़िरहेका थिए। तर येशूले जब उनीहरूलाई देख्नुहुन्छ, येशु प्रभुले तिनीहरूलाई चंगाई गर्नुहुन्छ, उनीहरूमाथि हात राख्नुहुन्छ, उनीहरूलाई निको पार्नुहुन्छ। स्वर्गको त्यो शक्तिले, त्यो परमेश्वरको शक्तिले उनीहरूलाई चंगाई गर्नुहुन्छ। त्यो एउटा चमत्कार प्रभुले गर्नुभएको घटना हामीले यहाँ पाउँदछौ। अनि त्यहाँ विभिन्न खालका समस्या भएका मानिसहरू निको भएका छन्। यहाँ भनिएको छ कि गुंगाहरू बोलेका छन्, लुलाहरू निको भएका छन्, लंगडाहरू हिँडेका छन् र अन्धाहरूका आँखा खोलिएका छन्। यी कुराहरू देखेर त्यहाँ अरू मानिसहरू पनि निकै छक्क परेका छन्। अनि उनीहरूले इजरायलका परमेश्वर अथवा त्यो अनन्तका परमेश्वर, ती याहोवे परमेश्वरलाई मानिसहरूले आराधना गरेका छन्, महिमा चढ़ाएका छन्। भजन संग्रह 34 अध्यायको 18 पदमा यहाँ यसरी लेखिएको छ, सुन हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ। यहाँ निराश भएका, हृदय टुटेका मानिसहरू थिए, आवश्यकता अभाव र खाँचोमा परेका मानिसहरू थिए। तिनीहरूप्रति येशु प्रभुको हृदय दयाले भरिएको छ, उनीहरूप्रति येशुले कृपा देखाउनु भएको छ, दया देखाउनु भएको छ। त्यसकारण तपाईँ पनि टुटेको हृदय हुनुहुन्छ, तपाईँ पनि समाजबाट तिरस्कृत हुनुहुन्छ, तपाईँलाई सहायता चाहिएको छ भने प्रभु कहाँ आउनुहोस्। उहाँ निकै कृपालु हुनुहुन्छ, उहाँ निकै दयालु परमेश्वर हुनुहुन्छ। त्यसै गरी यो घटना भजन संग्रह 145 15-16 पदमा यसरी लेखिएको छ, सबै प्राणीहरूका आँखाले तपाईँतिर हेर्दछन् अनि तपाईँले तिनीहरूको भोजन ठिक समयमा दिनुहुन्छ, तपाईँले आफ्नो मुठी खोल्नुहुन्छ र सबै प्राणीहरूका मनोरथ सन्तुष्ट पार्नुहुन्छ। वास्तवमा प्रियहरू, यो संसारमा भएका सबै जीवित प्राणीहरू परमेश्वरको अनुग्रहका कारण हामी बाँचिरहेका छौं। वास्तवमा भन्नुपर्दाखेरि प्रियहरू, यो संसारमा जे जति कुराहरू सृष्टि परमेश्वरले गर्नुभएको छ ती सबैमा परमेश्वरको कृपा छ। यदि परमेश्वरको कृपा अनुग्रह सृष्टिमा भएका यावत थोकहरूमा नभएको भए आज हामीले यो संसार, यो सृष्टि, सबै ब्रह्माण्ड एउटा सन्तुलित ढंगले सञ्चालन भएको हामीले देख्न सक्दैनथ्यौं। परमेश्वरको कृपा दृष्टि सबै प्राणीहरूमा, सबै जीवितहरूमा रहन्छ भन्ने कुरा भजन संग्रहको यो पुस्तकले बताउँदछ। त्यसै गरी यो खण्डबाट हामीले अर्को के हेर्न सक्दछौ भने प्रियहरू, यहाँ जब भीड़हरूप्रति येशू टिठाउनुहुन्छ, उनीहरूप्रति दया देखाउनुहुन्छ, उनीहरूको आवश्यकता के छ भन्ने कुरा येशु प्रभुलाई पहिले नै जानकारी हुन्छ। वास्तवमा हेर्नुपर्दाखेरि उनीहरूलाई के चाहिएको थियो उनीहरूले भनेका थिएनन्। हामीलाई प्रभु तपाईँले भोजन जुटाउनुहोस् भनेर त्यो भीड़ले भनेका थिएनन्। तर येशु प्रभुले उनीहरूको आवश्यकता के छ भन्ने कुरा पहिले नै जानेर उनीहरूको लागि खानाको प्रबन्ध गर्नलाई चेलाहरूलाई आग्रह गर्नुहुन्छ। प्रियहरू, हामी यसबाट के थाहा पाउन सक्दछौ भने परमेश्वरलाई तपाईँ र मेरो आवश्यकता हामीले भन्नुभन्दा पहिले नै जानकारी हुन्छ। परमेश्वरलाई तपाईँ र मेरो आवश्यकताहरू, तपाईँ र मेरो अन्तर्विन्दीहरू हामीले जाहेर गर्नुभन्दा पहिले नै उहाँलाई जानकारी हुन्छ, थाहा हुन्छ, किनभने उहाँ सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। त्यसकारण धेरै समय तपाईँ र हामी परमेश्वरले त मलाई प्रेम गर्नु हुँदैन कि, परमेश्वरले मेरो आवश्यकता थाहा पाउनु भएन कि भनेर धेरै समय तपाईँ र म आकुल व्याकुल हुन सक्दछौ। तर म तपाईँलाई भन्दछु, हाम्रो परमेश्वर सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। उहाँले धर्मीजनको प्रार्थना सुन्नुहुन्छ, अनि त्यो प्रार्थना सुन्नुभन्दा पहिले नै हामीलाई कुन कुराको अभाव छ, कुन कुराको खाँचो छ, त्यो उपयुक्त कुराको परमेश्वरले पहिले नै प्रबन्ध गर्नुहुन्छ। त्यो कुराप्रति तपाईँ र मेरो विश्वास हुनुपर्दछ। हामीले यो खण्डमा हेर्दछौ कि मानिसहरूको ठूलो भीड त्यहाँ येशूलाई पछ्याइरहेका थिए, तर येशू प्रभुले उनीहरूको आवश्यकता के रहेछ, उनीहरू कुन अवस्थाबाट गुज्रिरहेका छन्, त्यो एउटा निर्जन ठाउँमा जहाँ खानाको कुनै व्यवस्था गर्न, प्रबन्ध गर्न सकिने ठाउँ थिएन, तर येशू प्रभुले हरेक मानिसहरू भोकाएका छन्। उहाँले भन्नुभएको छ, यिनीहरू तीन दिनदेखि मेरो पछि लागिरहेका छन्, अब यिनीहरूलाई म तृप्त पार्नेछु, उनीहरूलाई म खाना खुवाउनेछु। तर त्यहाँ असम्भव कुरा के थियो भने त्यो एउटा निर्जन ठाउँ जहाँ कुनै पनि खालको खाना प्रबन्ध गर्न सक्ने अवस्था थिएन, तर येशू प्रभुले उनीहरूलाई तृप्त पार्नुहुन्छ। चेलाहरूसँग सातवटा रोटी र केही माछाका टुक्राहरू मात्र थिए। जब येशूले त्यसलाई माग्नुहुन्छ र चेलाहरूले येशूलाई त्यो रोटी र त्यो माछा दिन्छन्, तब उनीहरूसँग भएको त्यो सीमित स्रोत साधनलाई, उनीहरूसँग भएको त्यो थोरै रोटीलाई परमेश्वरले यहाँ 4,000 भन्दा बढीलाई खुवाएर तृप्त बनाउनु भएको छ। यो एउटा अचम्मको अर्को काम हामीले यहाँ देख्न सक्दछौ। यसबाट हामीले के बुझ्न सक्दछौ भने प्रियहरू, येशू प्रभुलाई तपाईँको सानो भन्दा सानो कुरा पनि दिनु आवश्यक छ। जब तपाई परमेश्वरको तर्फबाट केही अपेक्षा गर्नुहुन्छ भने, परमेश्वरको तर्फबाट तपाईँलाई तपाईँको जीवनमा काम भएको तपाईँले देख्न चाहनुहुन्छ भने, परमेश्वरको निगाह र कृपा, मेरो प्रार्थनाको उत्तर परमेश्वरले मलाई दिनुभएको होस् भन्ने तपाईँ चाहनुहुन्छ भने, सबैभन्दा पहिले तपाईँ परमेश्वरको सामु नम्र भएर तपाईँसँग जे छ त्यो कुरा परमेश्वर कहाँ ल्याउनु आवश्यक छ। यहाँ धन सम्पत्तिको कुरा गरेको छैन, तर एउटा सानो विश्वास किन नहोस्, तपाईँ परमेश्वर कहाँ त्यो विश्वासलाई लिएर आउन सक्नुहुन्छ। धेरै समय हामीलाई लाग्दछ कि म त परमेश्वरको अगाडि कुनै योग्यको छैन, म त पापी छु, म त दुर्बल छु, म त सानो छु, म त कुनै मोलको छैन, मेरो प्रार्थना के परमेश्वरले सुन्नुहुन्छ र भन्ने तपाईँलाई लाग्न सक्छ। तर म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु, म तपाईँलाई उत्साह दिन चाहन्छु कि साँच्चीकै तपाईँको एउटा सानो प्रार्थना, यहाँ बाइबलमा भनिएको छ, यदि तपाईँको रायोको दाना जतिको पनि विश्वास छ भने त्यसले अचम्मको र आश्चर्य काम अवश्य पनि गर्नेछ। यहाँ चेलाहरूसँग सातवटा रोटी छन् र केही माछाहरू छन्, तर भीड चाहिँ 4,000 पुरूषहरूको संख्या भन्दा धेरै छ। चेलाहरू हतोत्साहित भएका छन्, आत्तिएका छन्, के गर्ने, कसरी पुर्याउन होला प्रभु, हामी सक्दैनौ होला भनेर चेलाहरू आत्तिरहेका छन्। तर येशूले भन्नुहुन्छ, तिमीहरूसँग के छ ती मलाई देऊ। अनि येशूले जब ती सातवटा रोटी र केही माछा लिनुहुन्छ, त्यसपछि त्यसलाई उहाँले परमेश्वरलाई धन्यवाद दिनुहुन्छ, त्यसलाई भाँच्नुहुन्छ र चेलाहरूलाई दिनुहुन्छ। त्यसपछि ती रोटी र केही माछाहरूले सारा मानिसहरूलाई, त्यहाँ भएका 4,000 भन्दा धेरै मानिसहरूलाई प्रभुले खुवाउनुहुन्छ। मानिसहरू तृप्त हुन्छन् यतिसम्म कि उनीहरूले खाएर पनि केही डालाहरू यहाँ उब्रिन्छन्। भनेपछि परमेश्वरको आश्चर्य कर्म, परमेश्वरको तर्फबाट त्यो अचम्मको काम हुनको लागि हामीसँग भएको सानो कुरालाई पनि परमेश्वरले प्रयोग गर्नुहुन्छ। यति मात्र हो कि परमेश्वरले मागेको समयमा त्यो हामीले उहाँलाई दिन सक्नुपर्दछ। त्यो भनेको तपाईँ र मेरो सानो समय किन नहोस्, हामी परमेश्वरको लागि हामीले त्यो समय उपलब्ध गराउन सक्नुपर्दछ। तपाईँ र म कति प्रार्थनामा बस्ने गर्दछौ, परमेश्वरसँग एउटा घनिष्ठ सम्बन्धमा कति हामी समय बिताउने कोसिस गर्दछौ। हामी दैनिक जीवनमा निकै भागदौड़मा दौड़िरहेका हुन्छौ, हामीलाई त कहिलेकाहीँ शनिबार संगति जान पनि समय हुँदैन, अनि हामी भन्दछौ परमेश्वरले म प्रति निगाह गर्नु भएको छैन, परमेश्वरले मलाई कृपा गर्नु भएको छैन, परमेश्वरले त मलाई बिर्सिनु भयो। वास्तविक रूपमा प्रियहरू, तपाईलाई परमेश्वरले बिर्सिनु भएको छैन, तर तपाईँले चाहिँ परमेश्वरलाई बिर्सिनु भएको हुन सक्छ। त्यसकारण तपाईँको सानो समय किन नहोस्, तपाईँसँग कुनै सानो कुरा किन नहोस्, त्यो चाहिँ परमेश्वरलाई दिने कोसिस गर्नुहोस्। उहाँले त्यसलाई मल्टिपल टाइम त्यसलाई डबल गरिदिनुहुन्छ. उहाँले त्यसलाई तपाईँले सोचेको भन्दा, तपाईँ र मैले कल्पना गरेको भन्दा बढी गरी उहाँले आशिष दिनुहुन्छ. त्यसै गरी हामी यो खण्डबाट अन्तिम एउटा शिक्षा लिनेछौ कि येशू प्रभुले त्यहाँ भएका मानिसहरूलाई उहाँले तृप्त पार्नु भएको छ. पद 37 देखि 39 सम्म हामीले त्यहाँ हेर्ने भने तिनीहरू सबैले खाएर तृप्त भए र उब्रिएका टुक्राहरू तिनीहरूले 7 डालाभरि उठाए. स्त्रीहरू र केटाकेटीहरू बाहेक खानेहरू 4,000 पुरूषहरू थिए. तब भीड़लाई विदा गरिसकेपछि उहाँ डुंगामा चढ्नुभयो र मगाधानको इलाकातिर जानुभयो. येशू प्रभुले यहाँ भोकाएकाहरू, त्यहाँ उद्धारको र चंगाईको पर्खाईमा बसेका मानिसहरूलाई चंगाई गर्नुभयो र भोकाएकाहरूलाई उहाँले तृप्त गर्नुभयो. यसबाट हामीले के बुझ्न सक्दछौ भने परमेश्वरले तपाईँ र मलाई घटी र कमी कमजोरीमा राख्नु हुँदैन. परमेश्वरले तपाईँ र मलाई आधा मात्रै आशिष दिनु हुँदैन, तर उहाँले तपाईँ र मेरो आवश्यकतालाई उहाँले पूर्ण रूपमा पूरा गर्नुहुन्छ. उहाँले तपाईँ र मलाई बिचैमा अल्पत्र अवस्थामा छोड्नु हुँदैन, तर उहाँले तपाईँ र मलाई खुवाउनुहुन्छ, तपाईँ र मलाई भर्नुहुन्छ, तृप्त पार्नुहुन्छ, यतिसम्म कि तपाईँ र मैले त्यो कुरा कल्पना पनि गर्न सकेका हुँदैनौ. उहाँ हाम्रो गोठालो हुनुहुन्छ. जसरी एउटा गोठालोले आफ्नो भेडालाई उसको आवश्यकता अनुसार उसलाई पूर्ण रूपमा खुवाउँछ, उसलाई के कुराको खाँचो छ त्यो कुराको प्रबन्ध गर्दछ, प्रशस्त मात्रामा चरन चर्ने ठाउँमा चराउँछ, उसलाई तृप्त बनाएर अनि मात्र उसले गोठालोले आफ्नो घरभित्र ल्याउँदछ, त्यसरी नै परमेश्वरले तपाईँ र मलाई तृप्त पार्नुहुन्छ. प्रियहरू, यो संसारमा तपाईँ र मलाई पूर्ण रूपमा वास्ता गर्ने, तपाईँ र मेरो मृत्यु पछिको पनि त्यो जीवनको वास्ता गरेर त्यो अनन्त स्वर्गको राज्यको बारेमा वास्ता र फिक्री गरेर हामीलाई प्रेम गर्ने त परमेश्वर मात्र हुनुहुन्छ. यहुन्नाको पुस्तक 6 अध्यायको 35 पदमा यहाँ येशूले बताउनुहुन्छ, जीवनको रोटी म हुँ, म कहाँ आउने भकाउने छैन र ममाथि विश्वास गर्ने कहिले तिर्खाउने छैन. येशूको पछि लाग्ने मानिसलाई परमेश्वरले त्यो एउटा जीवनको रोटी दिनुहुन्छ. त्यो भनेको अनन्तताका लागि एउटा तृप्त हुने रोटी हो. संसारमा हामीले खाइरहेको भौतिक रोटी एकपटक खाएपछि हामीलाई फेरि आवश्यकता पर्दछ, फेरि हामीलाई भोक लाग्दछ, हामी कहिले पनि पूर्ण रूपमा सन्तुष्ट हुन सक्दैनौ. तर जीवनको रोटी यो हो जो मृत्यु पछिको एउटा जीवनका लागि परमेश्वरले हामीलाई सधैँभरिका लागि दिनुहुने रोटी हो. त्यो भनेको अनन्तको राज्य, स्वर्गको राज्य हो. येशूलाई जब तपाईँ र मैले ग्रहण गर्छौं, त्यसपछिको अनन्तको राज्य येशू ख्रीष्टले तपाईँ र मलाई दिनुहुन्छ. हामी पूर्ण रूपमा सन्तुष्ट हुन सक्दछौ, हामीलाई पूर्ण रूपमा उहाँले भर्नुहुन्छ, हामीलाई पूर्ण रूपमा उहाँले अनन्तताको राज्यमा डोर्याउनुहुन्छ, जहाँ हामी कहिले पनि भोकाउने छैनौं, जहाँ हामी कहिले पनि तिर्खाउने छैनौं, जहाँ हामीलाई कुनै पनि कुराको अभाव हुने छैन, जहाँ हामीलाई कुनै पनि कुराको घटी र कमी हुने छैन. त्यसकारण म तपाईँलाई यही उत्साह दिन चाहन्छु आजको यो वचन मार्फत. तपाईँ येशू कहाँ आउनु भएको छ भने तपाईँ यो कुरालाई सम्झेर दिन प्रतिदिन उत्साहित हुनुहोस्, येशूले तपाईँ र मलाई वास्ता गर्नुहुन्छ, उहाँले तपाईँ र मेरो कमी कमजोरी के छ तपाईँ र मैले भन्नुभन्दा पहिले उहाँलाई थाहा हुन्छ, किनभने उहाँ हाम्रो वास्ता गर्ने परमेश्वर, सर्वज्ञानी परमेश्वर हुनुहुन्छ, अनि उहाँले तपाईँ र ममाथि कृपा र दया देखाउनुहुन्छ. प्रियहरू, हामीलाई त्यो एउटा असहाय अवस्थामा, निकै कमजोरी अवस्थामा उहाँले छोड्नु हुँदैन, तर उहाँले हामीलाई उठाउनुहुन्छ, उहाँले हामीलाई भर्नुहुन्छ, हामीसँग भएको सानो कुरालाई पनि उहाँले प्रयोग गरेर उहाँले तपाईँ र मलाई पूर्ण रूपमा तृप्त पार्नुहुन्छ. तपाईँलाई म यही उत्साह दिन चाहन्छु कि आफ्नो विश्वासमा दिन प्रतिदिन बलियो हुँदै जानुहोस्, परमेश्वरसँगको घनिष्ठ सम्बन्धमा दिन प्रतिदिन रहँदै जानुहोस् र येशूबाट पाउने त्यो स्वर्गीय आशिष, त्यो इनाम, त्यो प्रशस्त मात्रामा प्राप्त गर्दै अगाडि बढ्नुहोस्. परमेश्वरले तपाईँलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्. हस्त जय मसीह.
1: हस्त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ. त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349. हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ. हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ. तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्.

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी चमक बसुगो। साँचो इसाई धर्म या कर्की सम्बन्ध बा जय मसी तथा लासो नमस्कार। कार्यक्रम स्पार्क माई फेथ अर्थात नला विश्वासी चमक बसुगो अंक 10 रे रंगनिदा स्वागत मुला ना वियोग तामाङ तिनी गा रङदा राङला विश्वास ल बारी लानन महत्वपूर्ण ताम जुबरी सेमुला सूरी येशु ख्रिस्ट छ्यामला राङला व्यक्तिगत सम्बन्ध समावेश मुला सासु ख्रिस्टियन विश्वास हाजीबाइ धर्म आइन्बा चु जेकेन मण्डली ल सेवा गरेरी बोकिनमा भजन गोबा वा स्यान्दो सदस्य गरेदा परमेश्वर से राङदा मोलाम पिनबरी बिबारी जेखेन आइन्बा लानन निगदे मुला जो वर्षौं ज्ञाम मण्डली निभन मुला थेनिगदिदा मण्डली ल संगति देन अभ्यास कदेला बारेरी बेनन ताम था मुला तसै थेनिगदिसी मुक्ति याङला विवाह आरे थेनिगदे मध्ये लानन से इसु देन हाइमा व्यक्तिगत अन्तरक्रिया लबा आरे थेन दे थेनिगदिसी परमेश्वर ल रङला लुई निर्देशित लाबरी पिनबा आरे युहन्ना 10 अध्यायला 27 नाला युगदेशे नाला काई मोसेला ओछे नाइनोन थेनिगदेदा मोसेला मुला थेनिगदे गादेन छाम ब्रामुला रंग स्विमिंग पूल तब ग्लारी निशु मुला बिबन क्लान बा बी मुशुला बिबा आहिन्बा रंग से दुई बिताबला बारी ताम्बा वातावरण से रंगला आत्मिक स्थिति रंगनो निर्धारण आलामुला तिगै निगदेदा लागिरी येशु जेखेन थेनिगदेला लुइरी याकरही प्रसिद्ध व्यक्तिदो मुसुला जोला बारेरे थेनिगदे ताम लामुला तासै थेरङबा मि आइन्बा जोदेन थेनिगदेला घनिष्ठ व्यक्तिगत सम्बन्ध मुला थेनिगदे चुदा पछ्याव आलामुला थेनिगदे धार्मिक रीतिरिवाज गदे पालन लामुला जेरी इसाई धर्मला जेबा छाप लगावला मुला रंगला प्रार्थना रे थेनिगदेसी रंगसे लाबरे सेमला बारिदी परमेश्वर द आशिष पिनबरे बिन्ती लाजिबा तामुला ना याङला प्रार्थना चुरङबा तादोला हे परमेश्वर ना दते रंगला नच्छा नम्रतासी हाला ना नाला इच्छाला सट्टा रंगला इच्छा पुरा लाबरी सेमुला थेलिच्छा रंगसी चुदा न्यैदोला रंग नाघ्याम तिगा सेम मुसुला प्रकाश 3 अध्यायला 20 च्यागो ना खालैला दिमरी खसी न्यैमा चुदे खासै खालै मिसे नलगाई थेसी मृग डोङसी विषम ना दिम नङरी खला ओछे थेनेन छ्याम चिसी चबा थुङमा लला थेसे नोन ना देन छोइ नोन चिसी चबा थुङमा लला येशु रङला तिमला मृग ढकढकती मुला परमेश्वर रङसी मण्डलीरी रोदा रूपतारा बारी हसुबा जेखेन सेम आलासु मुला परमेश्वर रङसे हरेक दिन लसुबा बेनोन ताम्ला बो दोबारी सेम आसु मुला साँचो इसाई धर्म जीवन शैली हिम्बा हप्तारी तिराम उपस्थित तासेला मण्डलीला नाम्ती जेखेन आहिन्बा गेरी मुबा रङ रङ लगे लजिबा बेला येसु देन ताबा पाङबरी सेम मुसु मुला रंगला गे रोदेन हाइमा दमन देन बेनन ग्लारिताम पाङबरी हसुमला तिगा रंग येशु देन छ्याम ताबरी हरेक दिन दुई छुटप लबारी तयार मुसुला रंग द ज्योति लानन प्रेम लबा प्रभु देन ताम लाबरी जोसे स्वेच्छेजी कष्ट भोगप्त हसुमला थेन दे रंगला पापल लागिरी क्रुसी सिजी येशुला नच्छ रंगदा नम्र सोसुगो परमेश्वर द रंग देन पाङबरी पिन्सुगो थेन दे रंगसी लाभा बेनन महत्वपूर्ण निर्णय गरिदा परमेश्वर द मार्गदर्शक लाभरी पिन्सुगो चु संसारी रंगला आत्मिक लुई देन स्र शब्दी राज्यला रंगला आत्मिक लुई पुरान्तजी थेरङ लासी निर्भर तामुला धन्यवाद आमेन रंग निदा परमेश्वर से लानन आशिष पिनगाई प्रभावशाली बाइबल शिक्षक सोवन भिक्टर यम लिखित सन्देश याङला भाषारी निन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे रङला केही प्रतिक्रिया मुसम 01661940 रि सम्पर्क लस्युगो हस्त त्यो समय रिङ बिदा दाजी रङनी छङमदानु जयमसी नमस्कार।
2: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाटे भनेर पैसा माग्दैछ।
4: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
6: सम्पर्क मोबाइल 97140-031-429।
7: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-73-79। सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल, जापान। उज्जवल भविष्यको बलियो आधार।
8: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
9: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
8: होइन, के भन्छ, कसरी नि?
9: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
10: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810।
2: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ। नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
6: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
6: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
0: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तै कुरा हुन्छ त। धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा सुरु भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बालरोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
7: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
8: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
7: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
8: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010-590-093 मा सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बसबाट थिम्बममा उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढी रेडियो र फिल्म स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि संसारभरकै साथ सुनिराख्नु भएको छ। आदरणीय श्रोता, नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि तपाईँहरू सुनिराख्नु भएको छ। अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनको पूर्ण तयारी भइसकेको छ। प्यानल बनाउन नपाइने र पुरानालाई झट्का देखिएको छ। पार्टी स्थापनाको 4 वर्षपछि हुन लागेको पहिलो महाधिवेशनमा सभापति रवि लामिछाने सर्वसम्मत हुने पक्का पक्की भए पनि पदाधिकारीमा भने चर्को प्रतिस्पर्धा

0: उपसभापति र महामन्त्रीमा वरिष्ठ नेता बालेन्द्र शाह पक्षको हाबी रहेको भन्ने बताइएको छ। एकता महाधिवेशनको सन्देश दिन पनि ती पदमा पनि सर्वसम्मतको कोशिश भइरहेको बताइएको छ। उपसभापति र महामन्त्रीमा बालेन्द्र पक्ष हाबी भएको विषय आएको छ। निर्वाचन पूर्व विभिन्न पार्टीबाट आउनुभएका साथीहरूलाई पनि अटाएर विगतका भूमिकाका आधारमा नेताहरूले जिम्मेवारी प्राप्त गर्नुपर्छ। महाधिवेशनले उचित व्यक्तिलाई उचित जिम्मेवारी दिने पनि बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश पराजुले बताउँदै गर्दाखेरि प्रकाश चन्द्र परियारले भनेका छन् राष्ट्रपाललाई आन्तरिक झगड़ा र गुटगत राजनीतिमा रूमलिने छोड़ छैन। सबैको अस्तित्व स्वीकार गर्दै सम्हालिएर एकताका साथ महाधिवेशन सम्पन्न गर्नुपर्ने दायित्व रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा तीव्र रूपमा प्रतिस्पर्धा हुने देखिएको छ। महामन्त्रीका आकांक्षीहरू धेरै छन्। राष्ट्रिय स्वतन्त्र पार्टीमा केन्द्रीय सदस्यका आकांक्षीहरू धेरै छन्। त्यसैले गर्दाखेरि प्रतिस्पर्धा तीव्र रूपमा हुने देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामी छानेले बिहिबारको सचिवालय बैठकमा भनेका थिए अस्ति भर्खर केही साथीहरू समायोजनबाट आउनुभएको छ। उहाँहरूलाई समायोजन भएको केही महिनामै चुनावमा प्रतिस्पर्धा गरेर आऊ भन्नु अन्याय हुन्छ। लामी छानेको यो अभिव्यक्तिले पार्टी स्थापनाकालदेखि सक्रिय नेताहरूले भने उनीहरूलाई झस्काएको थियो। चुनाव अघि विभिन्न पार्टी र समूहबाट समाहित भएका नेताहरूलाई महत्वपूर्ण जिम्मेवारीमा समेट्ने सभापतिको संकेतले पार्टी पुराना नेता तनावमा परेका छन्। स्थापनाको चार वर्ष हुन लागेको पहिलो महाधिवेशनमै फरक दल र समूहबाट आएका नेतालाई स्थान दिँदा पुराना नेताहरू जिम्मेवारीबाट पाखा लाग्ने सम्भावना पनि बढ्दै गएको छ। छोटो समयमा सबैभन्दा ठूलो दल बनेको राष्ट्रपा प्रतिनिधि सभा निर्वाचन पूर्व विभिन्न राजनैतिक दल समूह र व्यक्तिहरू त्यहाँ समाहित भएका थिए। सबैको प्रयत्नमा राष्ट्रपाले झण्डै दुईटियाई बहुमत प्राप्त गरेको छ। तर लोकप्रियताको एक्लो जस वरिष्ठ नेता बालेन्द्र शाहले दिँदा राष्ट्रपाको यो महाधिवेशन पुराना नेताहरूका लागि पनि प्रतिकूल बन्ने देखिएको छ। सचिवालय बैठकमा सभापति लामी छानेको भनाइ उद्धृत गर्दै एक सदस्यले भनेका छन् सहमतिकै आधारमा महाधिवेशन सम्पन्न गर्ने प्रयास गर्ने बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन निष्पक्ष ढंगले अगाडि बढ़ला। महाधिवेशनमा जुन किसिमले प्रतिस्पर्धा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ यो प्रतिस्पर्धा स्वच्छ होला। महाधिवेशन प्रतिनिधिहरू चितौन आउने क्रम जारी छ। चितौनमा उनीहरू आइसकेका छन्। कतिपय आउँदैछन्। चितौनको भव्य तयारी छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा आदरणीय श्रोता आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई एक ढिक्का भएको बलियो भएको सन्देश दिन सक्छ। आज हामी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन केन्द्रित भएर पनि बहस र चर्चा गर्नेछौ र यदि वरिष्ठ नेता बालेन्द्र शाह लगायतका पदाधिकारीहरूलाई सर्वसम्मत नियुक्ति गर्ने जुन किसिमको प्रयास भएको छ यो प्रयास पुराना नेताहरूले चाहन्छन् त, पुराना नेताहरू यो प्रयासलाई मान्न तयार छन् त, वा प्रतिस्पर्धा हुन्छ। यसका विषयमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग कुराकानी गर्दैछु। आदरणीय श्रोता, चिया निर्यातमा खोजिँदैछ तेस्रो मुलुक। चिया निर्यात ठप्प हुँदा राष्ट्रिय अर्थतन्त्र, किसान, श्रमिक र व्यवसायहरू सबै प्रभावित भएका छन्। 60,000 भन्दा बढ़ीको प्रत्यक्ष रोजगारी प्रभावित भएको छ। सरकारले वार्षिक 1 अर्ब रूपियाँ राजस्व गुमाउने खतरा समेत बढ़ेको छ। भारतले नेपाली चियालाई लैजान नदिने एउटा प्रयत्न गरिरहँदाखेरि, परीक्षणका नाममा चियालाई अल्झाइरहँदाखेरि अहिलेको अवस्थामा चिया उद्योगीहरू आक्रान्त बनेका छन्। समयमा चिया बेच्न पाइएको छैन। धेरै जसो चिया स्वदेशमै गोदाममै थन्किएको छ र व्यापारीहरू व्यवसायहरू यतिखेर रन थनिएका छन्। आधुनिक श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ देशको राजनैतिक अवस्थाका विषयमा। सीमानाकामा दुवै पक्षबाट कडाई शुरू गरिएको छ, अहिले तपाईँहरूलाई थाहा छ। जमुना नाकामा पनि चहलपहल बढ़ेको छ। मटिवा नाकामा भारतीय सुरक्षाकर्मीले कड़ाई गरेको छ। भारतीय बजारतिर आकर्षण पनि छ। सामान किन्न सीमा पारी जानेहरू पनि विस्तारै विस्तारै घट्दै गइरहेको विषय पनि आजको नेपाली बसमा हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौ। आदरणीय श्रोता, अहिलेको अवस्थामा अब यो मुलुकको बागडोर यतिखेर राष्ट्रपाले सम्हालिरहेको छ। यो मुलुकलाई कूटनीतिक हिसाबले, दुई देशसँगको सम्बन्धका हिसाबले कुन ढंगले राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि बढ़ाउन सक्छ वा बढ़ाउन खोजिरहेको छ, आजको विषयलाई पनि हामी चर्चा र परिचर्चा गर्न चाहन्छौ। द्वन्दकालीन यौन हिंसाका घाउहरू अहिले बल्झिँदैछन्। प्रमाण मेटिँदै गएको स्थिति पनि छ। लामो समय भइसकेको छ न्याय पाउँछु भन्ने आशा मरेको छैन। आशा मारे त जिउँदै जिउनै छाडिहाल्छन् यी त मान्छे। पीड़ित महिलाको गोपनीयतालाई ध्यानमा राखेर सरकारले सुरक्षाको ग्यारेन्टी र न्याय दिनुपर्छ भनेर यतिखेर द्वन्दमा बलात्कार पीड़ित महिलाको राष्ट्रिय संगठनकी संयोजक दीपी खड्काले भनिरहेकी छन्। किनभने लामो समय भयो सशस्त्र द्वन्द भएको, तर त्यो बीचमा भएका यस्ता घटनाहरू, लान्छानाहरू, यसका अन्य हिंसाका जुन दण्डनीय घटनाहरू भएका छन् ती दण्डनीय अपराधहरू हुन्। यसका विषयमा पनि अहिलेको सरकारले छानबिन गर्न सक्छ, उनीहरूलाई न्याय दिलाउन सक्छ। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ नेपाली कंग्रेसको कुरा, नेकपा लगायतका अन्य राजनीतिक दलको विषयमा पनि चर्चा गर्दै गर्दाखेरि पुराना राजनीतिक दलहरू आफूलाई उभ्याउने प्रयत्न त गरिरहेका छन् तर उनीहरू उभिन सक्छन् त। अहिलेको एउटा चर्चाको विषय पनि छ, बसको विषय छ। उनीहरू आफूलाई बलियो ढंगले अगाडि ल्याउन सक्छन्, राष्ट्रिय स्वतन्त्र पार्टीलाई उनीहरूले चकमा दिन सक्छन् आगामी दिनमा। आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ, छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर, सीट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
0: यतिकै हाम्रो बेसमा नेकपाका नेता, पूर्व उपप्रधान, गृह एवं रक्षा मन्त्री डाक्टर भीम रावल हुनुहुन्छ। रक्षा नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अहिलेको अवस्थामा अब चिया किसानहरू, चिया उद्योगीहरू तनावमा छन् किनभने नेपालमा उत्पादन भएको चियालाई भारतीय बजारमा रोक लगाइएको छ। चियाको परीक्षण गर्ने नाममा लामो समयदेखि चिया उद्योगीहरू तनावमा छन्, करिब 83 उद्योगहरू बन्द भएका छन्। अहिलेको अवस्थामा सरकारले यसलाई कूटनीतिक हिसाबले पहल गर्न किन सकेन, भारतले गर्न खोजेको के हो, व्यापारी बीचमा चाहिँ यो स्थिति शुरूआत हुने, भर्खरै मात्र राष्ट्रसभाका सभापति भारत पुगेर आउनु भएको छ, राम्रै स्वागत भएको छ, कूटनीतिक हिसाबले दुई देश बीचको सम्बन्धको कुरालाई आज कसरी लिन सकिन्छ यस्ता क्रियाकलापहरूले?
3: साह्रै महत्वपूर्ण कुरा गर्नुभयो। तपाईँसँगकै अन्तर्वार्तामा मैले यो सम्बन्धमा एउटा प्रसंग कुट्याएको थिएँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भारत भ्रमण र परराष्ट्र मन्त्रीको भारत भ्रमणका अवसरमा जुन एकदम सुमधुर सम्बन्ध भयो, भव्य स्वागत भयो भन्ने कुरा भयो, त्यसलाई साँच्चीकै त्यो हो कि होइन भन्ने कुरा परिणाममा हेर्नुपर्छ। कूटनीतिमा संकेतहरूले मात्रै काम गर्छ कि त प्रत्यक्ष निर्णयबाट काम हुन्छ भनेको थिएँ मैले। अब अहिले मैले दुःखका साथ भन्नुपर्छ, फेरि राष्ट्रिय स्वतन्त्र पार्टीका मानिसहरूलाई सत्य कुरा बोलेपछि धेरै बोल्छ, तर यथार्थ कुरा म भन्न चाहन्छु। उहाँ फर्किसकेपछि चारवटा नेपालको हित विपरीतका अत्यन्तै संवेदनशील कुराहरू आए। एक, नेपालको निर्यात वस्तुमध्ये प्रमुख वस्तुको रूपमा रहेको चिया, जसमा हजारौं मानिसहरू काम गर्छन्, हजारौं मानिसहरूको जीविकोपार्जन त्यसमा आधारित छ र नेपालको विदेशी मुद्रा आर्जनको त्यो एउटा महत्वपूर्ण माध्यम हो। चिया उद्योग थापा र इलामका सूर्योदय नगरपालिका लगायतका ठाउँहरूमा उद्योगहरू बन्द भएका छन्, हजारौं त्यहाँ श्रमिकहरूको रोजीरोटीमाथि गम्भीर प्रश्न उठेको छ। एक, दुई, सुस्तामा भारतीय फौजले प्रवेश गर्यो। तीन, दार्चुला जिल्लामा कुनै पनि अनुमति बिना भारतीय सुरक्षाकर्मी रहेको हेलिकप्टरले उडान भयो र सीमानाकाहरूमा नेपालीहरूको आवागमनमा पहिलेको भन्दा पनि अलिकति असहज भएको छ भन्ने कुराहरू आइरहेका छन्। अब भन्नुहोस्, कूटनीतिमा यदि सुमधुरता भएको भए यी संकेतहरू नकारात्मक रूपमा किन प्रस्तुत भए? यसको जवाब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिजी र परराष्ट्र मन्त्रीजीले दिनुपर्छ। आज यत्रो दिन भइसक्यो, पूर्वका जिल्लाहरूबाट चिया निर्यातमा अवरोध उत्पन्न भएर ती उद्योगहरू बन्द भएको यत्रो दिन भइसक्यो, अनि सरकार के गर्दैछ? अनि के यसमा पनि अब बोल्नु नमिल्ने काम गर्न नमिल्ने भनेको हो सरकार
0: होइन चिया निर्यातमा चाहिँ तेस्रो मुलुकको खोजी गर्न सकिँदैन अहिलेको अवस्थामा डाक्टर साहब
3: होइन किन नसकिनु मैले सरकारमा छँदाखेरि पनि पार्टीभित्र पनि बारम्बार के भनेको थिएँ भने कमसेकम पञ्चायतकालले त विविध व्यापार विविधीकरणको कुरा गर्थ्यो व्यापार विविधीकरण गर्ने प्रयास गरेको थियो व्यापार प्रवर्धन केन्द्र खोलेको थियो त्यसको लागि अनि अहिले लोकतन्त्रमा यत्रो जानकार हामी छौँ भनेर ठुल्ठुला कुरा गर्ने स्थितिमा अनि व्यापार विविधीकरण हामीले किन नगर्ने त्यो व्यापार विविधीकरण केवल निर्यात उद्योगमा मात्र होइन आयातमा मात्र होइन हामीले इन्धनको आयातमा समेत गर्नुपर्छ म तपाईँलाई सम्झना दिन हौ पञ्चायतकालमा यो इन्धन सोझै आयात गरेर भारतमा हुन्छ त्यति बेला पनि त्यो राम्रो त थिएन भारतमा प्रशोधन गरिन्थ्यो र त्यसको सह उत्पादन पनि नेपालकै हुन्थ्यो अहिले भन्नुहोस् जस्तो भारतले अमेरिका र इरानको युद्ध भयो इरानबाट सस्तो मूल्यमा नेपाल आफ्नो देशमा भारतमा इन्धन ल्याएर पेट्रोलियम पदार्थ ल्याएर कच्चा पदार्थ र त्यसको प्रशोधन गरेर सह उत्पादन पनि आफ्नो देशमा राख्यो त्यो प्रशोधन गरेर महँगोमा अरू देशलाई दिएको त्यस्तो कामहरू भारतले गरिराखेको थियो त्यसैले नेपालले यदि साँच्चीकै त्यो देशको हितको कुरा गर्ने हो भने नेपाली जनताको रोजगारीको कुरा गर्ने हो भने आर्थिक समृद्धिको कुरा गर्ने हो भने अनि आफ्ना उत्पादनहरूलाई निर्यातमा रोक लाउँदा समेत न प्रधानमन्त्री बोल्ने न परराष्ट्रमन्त्री बोल्ने न व्यापार वाणिज्यसँग सम्बद्ध मन्त्रालय बोल्ने यो भनेको अत्यन्त गैर जिम्मेवार र नेपाली जनता जसको जीवन त्यो उत्पादनमा आश्रित छ उनीहरूप्रतिको अत्यन्त गैर जिम्मेवारी कारण हो म तपाईँको यो लोकप्रिय कार्यक्रम मार्फत
0: होइन 60,000 भन्दा बढीको प्रत्यक्ष रोजगारी यतिखेर प्रभावित भएको छ 60,000 भन्दा बढीको होइन करिब 1 अर्ब रुपियाँ राजस्व गुमाउने खतरा पनि सँगसँगै बढेको छ किनभने किसानहरू यो देशमा उद्योग धन्दा कल कारखानाहरू स्थापना गर्नुपर्छ पुरानो जीर्णोद्वार गर्नुपर्छ भन्ने ढंगले पनि सरकार अगाडि बढेको भन्ने समाचारहरू सुनिन्छन् यो यावत कुराले गर्दाखेरि त यो किसानमा निराशा भयो नि त उद्योगहरूमा निराशा बढ्यो नि त डाक्टर साहब
3: यो हेर्नुहोस् यदि साँच्चीकै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने यतिसम्म उहाँहरूले भन्नुभएको थियो कि विदेशमा रहेका प्रवासी नेपालीहरूलाई समेत देशभित्र आकर्षित गर्ने समेत उहाँहरूले नारा दिनुभएको
0: हो
3: अनि चिया जस्तो नेपालको महत्वपूर्ण निर्यातयोग्य वस्तुको त्यत्रो नियन्त्रण हुँदाखेरि त्यसमा बाहिर निर्यात हुने निषेध भयो जस्तो स्थिति हुँदाखेरि पनि सरकार केही पनि बोल्दैन भने अनि यो सरकारले नयाँहरू खोल्ला त्यसमा अरू मान्छेलाई रोजगारीका स्थिति सिर्जना गर्ला भनेर आशा गर्न सकिन्छ अनि किन किन सरकारको मौलता यो के हो भने मैले विगतमा देखेको मेरो अनुभवबाट मैले जुन 50 वर्षभन्दा बढी नेपालको राजनीति नजिकबाट हेरेँ आफै पनि त्यसमा सहभागी भएँ म बेला बेलामा के देख्छु भने नेपालको राष्ट्रिय हितको कुरा गर्दा नेपालका कतिपय यस्ता दलालहरू छन् जो के भन्छन् भने नेपालको राष्ट्रिय हितको कुरा गर्दा उग्र राष्ट्रवाद अन्तर्राष्ट्रवाद अरू देशले जे जे गर्यो त्यतिको कुरा मानेर जानुपर्छ विशेष गरी भारतको सन्दर्भमा जस्तो अहिले चिया उद्योगमा ठूलो संकट उत्पन्न भएको छ त्यसको पक्षमा बोल्यो भने ल उग्र राष्ट्रवाद यस्ता खालका दलालहरूको बिगबिगी यो देशमा छ र अहिले यो सरकारले जसरी भारतसँगको सम्बन्धमा हाम्रो नयाँ आयाम भयो भनेर उफ्री उफ्रिकन हल्ला गरेको थियो अनि कूटनीतिको सङ्केत यही हो त 3-4 गम्भीर परिणाम नेपालको हितविपरीत कहाँ देखा परेका छन् मलाई त एउटा अर्को कुरामा पनि शंका छ म ध्यान आकर्षित गराउन चाहन्छु तपाईँको यो लोकप्रिय कार्यक्रम मार्फत सरकार संसद
4: यसरी एउटा अलिक गज्याङ मज्याङ भइरहेको बेलामा धमाधम त्यहाँ सीमाको अध्ययन गरेर नेपालका कैयौं भूभागहरू जो नेपालभित्र रहनु पर्थ्यो ती उतातर्फ जाने स्थिति भयो भन्ने कुरा स्थानीय जनताले त्यो गुनासो गर्ने गरेका छन् आपत्ति प्रकट गर्ने गरेका छन् अहिले पनि त्यो जुन काम भइरहेको छ त्यसमा कतिपय ठाउँमा म समाचार माध्यममा हेरिरहेको छु स्थानीयवासीहरूले आपत्ति प्रकट गरिरहेका छन् त्यसकारण यो हल्लाभित्र आफ्नो देशको राष्ट्रिय हित होइन कि प्रधानमन्त्रीले नेपालले भारतको धेरै जग्गा मिचेको छ भन्ने राष्ट्रघाती अभिव्यक्ति दिइरहेको बेलामा कतै नेपाल मातृभूमिको हाम्रो आफ्नो अङ्ग अरूले कब्जा गर्ने स्थिति नहोस् म यतातर्फ पनि ध्यान आकर्षित गराउन चाहन्छु किनभने चिया उद्योग जस्तो एउटा भारत र नेपालको व्यापार जुन सहमति छ अन्तर्राष्ट्रिय कानून छ दुई देशको बीचको सम्बन्धको लागि पनि गर्नुपर्ने अनिवार्य काम हो त्यो चियालाई निर्वाध रूपमा निर्यात हुन समेत नदिने स्थितिमा अरू कुराहरूमा नेपालको विहितमा काम हुँदैन भनेर ढुक्क हुने स्थिति छैन। म यही प्रसङ्गमा अर्को कुरा म तपाईँलाई भन्न चाहन्छु, भर्खरै यातायात व्यवसायहरूले नेपाल सरकारको एउटा कुरातर्फ गम्भीर रूपमा ध्यान आकर्षित गराएका छन्। यो विगतदेखि पनि यातायात व्यवसायहरूले भन्दै आएको कुरा हो, मैले उठाउँदै आएको कुरा हो। त्यो कुरा के हो भने भारतका यातायातका साधनहरू नेपालमा निर्बाध रूपमा चल्ने, ट्रकदेखि लिएर जम्मै नेपालको ट्रक व्यवसायदेखि यातायात ढुवानी व्यवसाय धराशायी हुन लागिसक्यो। नेपालको कुनै एउटा सवारी साधन भारत जानु पर्यो भने राजदूतावासबाट अनुमति लिनुपर्ने, अनि यी सरकारका पार्टीका सभापति सरकारका परराष्ट्रमन्त्री के चाहिँ वार्ता गर्छन् त भारतमा गएर? दुई देशको चाहे भारतसँग होस् चाहे चीनसँग होस् कुनै पनि देशसँग सम्बन्ध भनेको त पारस्परिक हित सम्मान मा आधारित भयो भने पो त्यो टिकाउ हुन्छ त। अब लिम्पिया दुरा लिपुले कालापानीको सन्दर्भमा उहाँले भारतमा सुमधुर सम्बन्ध भयो अब भन्नुभयो, त्यो त अब चीनमा शिशिर खनालजीले त्यहाँ कुरा उठाउनु भयो भन्ने मैले सुने, यदि उहाँले उठाएको हो भने उहाँहरूकै अनुसार है तपाईँहरू भारतसँग कुरा गर्नुहोस् यस बारेमा भनिदियो, अनि उहाँहरू भारत जाँदा भारतसँग कुरा नगर्ने अनि अर्को देश चीनसँग मात्रै कुरा गर्न खोजेको भनेको के हो यो कुरा? राज्य सञ्चालन गरेर
0: नजिकको आफन्तसँग सुमधुर सम्बन्ध
4: बनाउन सक्दैन,
0: शत्रुसँगको सम्बन्ध चाहिँ चीनलाई स्वीकार्य छैन, उसले अनौपचारिक इन्डाइरेक्टली उसले भनिसकेका छ होइन, नजिकको छिमेकीसँग नजिकको आफन्तसँगको सम्बन्ध राम्रो भनेर उसले एउटा कूटनीतिक सन्देश दिइसकेका छ क्या यतिखेर चीनले पनि रक्षा, यसले कूटनीतिक हिसाबले चाहिँ हामी आज कुन दिशातर्फ जाँदैछौं, दुई देश बीचको बीचमा छौं होइन, सार्वभौमिक सम्पन्नता भएको देश हो, आज हरेक दृष्टिकोणले अहिले विश्वको स्थिति हेर्ने हो भने चाहिँ हरेकतिर चाहिँ हरेक देशहरूबाट पनि पाठ सिक्नुपर्ने बेला छ, आज हामी कुन जटिल अवस्थामा छौं?
4: हेर कुनै संसारमा कूटनीतिक शास्त्रको र कूटनीतिक अभ्यासको राम्रो अध्ययन गर्ने हो भने अनुभवहरूबाट सिक्ने चेतना राख्ने हो भने हाम्रो जस्तो ठूल्ठूला देशहरूको बीचमा रहेको तुलनात्मक रूपमा जनसंख्या र भौगोलिक क्षेत्र कम भएको स्थितिमा कूटनीतिलाई सबभन्दा बलियो बनाउनुपर्छ, कि त कतिपय साना देशहरूले आफूलाई परमाणविक हतियारमा लगेर त्यो अरू देशसँग सामना गर्ने कि त्यो बाटो लिएका छन्, हाम्रो देशको स्थितिमा त्यो सम्भावना एकदमै छिर देखिन्छ। त्यस कारणले गर्दा अर्थतन्त्रलाई बलियो बनाउने आफ्नो देशको नरम शक्ति जसमा भाषा संस्कृति साहित्य हाम्रो सभ्यता हाम्रो जनजीवन हाम्रो राष्ट्रिय एकता पर्छ, त्यसलाई बलियो बनाउने र कूटनीतिलाई एकदमै बलियो बनाउने, यसको अर्थ हो कूटनीति क्षेत्रमा एकदम योग्य देशभक्तहरू राष्ट्रको एकदम अड्ने मान्छेहरूलाई राख्ने। तर यो सरकारले के गर्दैछ म हामी सुनिरहेका छौं, यसतर्फ संसद र अरू कसैले ध्यान दिएको त्यति साह्रो म सुनिरहेको छैन। अब 10,000 भन्दा बढी कर्मचारीलाई निकाल्ने रे, सहसचिव भन्दा माथिका धेरै लामो समयसम्म काम गरेका निश्चित समय अवधि पुगेकालाई निकाल्ने रे। कुनै पनि देशले मलाई देखाउने एउटा मात्र उदाहरण, आफ्ना देशका अनुभवी योग्यता हासिल गरेका प्रशासनका धेरै लामो प्रक्रियाबाट गुज्रेका उनीहरू अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न क्षेत्रमा प्रस्तुत हुन सक्ने त्यस्तो जनशक्तिलाई बारम्बार खत्तम पारेर निष्कासन गरेर बलियो भएको देश कुन छ संसारमा? हाम्रो देशको स्थिति हेर्ने हो भने 7 सालपछिको परिवर्तनपछि मोहन शमशेरको श्रीतिनको जुन प्रधानमन्त्री हटेपछि मातृका प्रसाद कोइरालाले देशको सेनाको संख्या कटौती गरेर दक्षिण एसियाको एउटा शक्तिशाली नेपाललाई कमजोर बनाए, 48 सालको परिवर्तनपछि कृष्ण प्रसाद कोइरालाले प्रति जासुसी लगायत हटाउनुको साथसाथै कर्मचारीको ठूलो संख्यामा हटाएर त्यसपछि असमान संशोधित ठुलोपुर सन्धि लगायतका अनेक तरिका गरेर नेपाललाई कमजोर बनाए, त्यसपछि गएर अहिले आएर फेरि अहिलेको परिवर्तनपछि यो परिवर्तन भनेको कुनै संविधानलाई थालेर नयाँ प्रणाली आएको त होइन, यही प्रणालीभित्रको हो। यदि कुनै कर्मचारी अयोग्य छ उनीहरूले काम गर्दैनन् भने उनीहरूलाई त कानूनी कारवाही गर्न
0: होइन, अहिले त कर्मचारी सचिव भन्दा माथि त मन्त्रीका स्वकीय सचिवहरूलाई राख्ने, सहजकर्ताहरू नियुक्ति गर्ने, डेलिभरीमा सुशासन ल्याउने भन्ने छ नि त सर।
4: त्यो भनेको अराजकता र प्रशासन यन्त्रलाई कमजोर गरेर उनीहरूको मुठीमा विगतको भन्दा पनि नाङ्गो किसिमले आफ्नो सत्ता स्वार्थ र आफ्नो निहित स्वार्थ पूरा गर्ने बाटो हो त्यो। अहिलेका कर्मचारीहरू जसलाई निकाल्ने भनिएको छ नि ती कर्मचारीहरू के कुनै व्यक्ति विगतका गिरिजा प्रसाद कोइराला या केपी ओली या कसैले कृष्णप्रसाद भट्टराई वा मनमोहन अधिकारीले छानेका हुन्? ती त लोकसेवा आयोगबाट प्रतिस्पर्धा गरेर परीक्षा दिएर त्यो प्रक्रियाबाट आएका कर्मचारीहरू हुन् नि, ती कुनै अनि राजनीतिको नाममा विगतकोले छानेको थियो भनेर त्यसो विगतको यो देशै पनि चाहिँदैन भन्न भेट छैन कुनै बेला. हुन त भारतको जग्गा धेरै नेपालीको कब्जा गरेको छ, जम्ब मिचेको छ भन्ने प्रधानमन्त्रीको त के ठेगान भयो र, तर पनि यसरी राज्यका सम्पूर्ण निकायहरूमाथि आक्रमण गरेर अनि संवैधानिक निकायहरूको स्थिति हेरौँ. संवैधानिक निकाय भनेको त स्वतन्त्र हुन् नि, नियुक्ति जोसुकैले गरे पनि प्रधानमन्त्रीको अध्यक्षतामा भएको संवैधानिक परिषदले नियुक्त गरे पनि नियुक्त गरिसकेपछि त उनीहरू संविधान बमोजिम कानून बमोजिम निष्पक्ष निर्भय कसैसँग मोलाइजा नगरेर चल्नु पर्ने निकाय होइन. अनि ती मान्छेहरूलाई प्रधानमन्त्री सरी कार्यालयको एउटा कोठामा राखेर अनि त्यहाँका प्रधानमन्त्रीका को वरिपरिका मान्छेले अब यदि हो भने कति आपत्तिजनक कुरा छ, अश्लील गाली समेत गर्यो भन्ने कुरा आएको छ. अनि यो भनेको माफ गर्नुहोला, अनि नेपालको यो प्रणालीलाई नेपाल राज्यको गरिमालाई संसारका सामु एउटा सुशासनमा जाने बाटो हो र, अनि यस्तो स्थितिमा इलामको चिया निर्यातमा अवरोध आउँदाखेरि अनि कुन चाहिँ कर्मचारी वार्ता गर्न अगाडि सर्ने, अनि कसले त्यहाँ बुद्धि दिने, यता आक्रमण गरेको छ उतै आक्रमण गरेको छ, यतै अराजकता उतै अराजकता भएपछि
0: होइन. एउटा कुरा के डक्टर साहब, अर्को चाहिँ जेएनजी विद्रोहताका जुन किसिमका क्षतिग्रस्त संरचनाहरू छन् होइन, सरकारी संरचनाहरू क्षतिग्रस्त भएका छन्, निजी संरचनाहरू क्षतिग्रस्त भएका छन्, अहिलेको अवस्था तपाईँलाई थाहा छ, करिब करिब 45-65 अर्ब बराबरको त यो लागत लाग्छ भन्ने इस्टिमेट निकालेका विषयहरू पनि आएका छन् होइन. यी सबै कुराहरूलाई चाहिँ अब सरकारले राप्सा पार्न खोजिरहेको छ होइन. अब यो जस्तो तत्कालीन बेला चाहिँ आगजनीमा संलग्न भएकाहरूलाई कारवाही, उनीहरूबाट क्षतिपूर्ति असुलदेखि लिएर अन्य प्रक्रियामा जानुपर्ने होइन, यसले दण्डनीयता मौलाउँदैन भनेर बोलिदिएछ.
4: हेर्नुहोस्, यो अझै आपत्तिजनक कुरा छ. तपाईँले 60 अर्ब भन्नुभयो, मैले सुरुमै सरकारी निकायको एउटा आरम्भिक सर्वेक्षणबाट न्यूनतम 80 अर्बको क्षति भन्ने मैले पढेको थिएँ. यद्यपि मलाई लाग्छ त्यो 80 अर्बले पनि भ्याउँदैन, किनभने यसमा अरू दस्तावेज अरू अभिलेखको त कुरै नगरौं, भौतिक क्षति मात्रै यो यसको यथार्थ यो यिनीहरू ल्याउनै जाँदैनन्, त्यति यति ठूलो क्षति छ नि, राष्ट्रलाई यति पछाडि धकेलेको छ. त्यो धकेल्नेहरू यसरी राष्ट्रको झण्डामा आगो लगाएर राष्ट्रको सम्पत्ति नष्ट गर्नेहरू के तिनीहरू राष्ट्रको हित चाहने मान्छेहरू हुन्? यो निष्पक्ष जाँच गर्ने हो भने यसमा ककसको दुराशय थियो, ककसको नेपाललाई सिद्ध्याउने खेल थियो भन्ने कुरा त्यो प्रष्ट हुन्छ. यस्तो गम्भीर अपराधमा संलग्न हुने व्यक्तिहरूलाई कुनै कारवाही नगरी अझ कतिपय व्यवसायमा आगो लगाइएको छ, कतिपय व्यक्तिका घरहरूमा आगो लगाइएको छ, कतिपय कि त दोषी प्रमाणित गर्नु पर्यो नि. त्यतिकै व्यक्तिहरूको रिस उठ्यो अनि कसैले देशभक्त भयो या कसैले सुशासनको कुरा गर्यो, कसैले राष्ट्रको पक्षमा उभियो, कसैले यिनीहरूका कुकृत्यहरूको कुरामा सहमति जनाएन भन्दैमा अनि घरमा गएर आक्रमण गर्ने, व्यक्तिलाई कुटपिट गर्ने, कसैका खुट्टा माच्छु भन्ने, कसैलाई मारिदिन्छु भन्ने, कसैलाई धम्क्याउने, संसदमा धम्क्याउने, यस्तो गर्ने भनेको यो यसलाई मैले कडा शब्दमा राजनीति शब्दमा भन्ने हो भने यो फासिजमको नयाँ रूप हुन्छ यस्तो गर्यो भने. हेर्नुहोस्, त्यस कारणले गर्दा भदौ 23-24 गतेको आन्दोलनमा 23 गते जसरी मानिसहरूमाथि गोली चलाइयो त्यसको छानबिन गरेर त्यो पनि कारवाही गर्नुपर्छ. मैले त त्यसै बेला पनि त्यसको कडा निन्दा गरेको थिएँ र आफ्नो प्रभाव भएको ठाउँमा जुलुस समेत त्यसको विरूद्धमा निकाल्न लगाएको थिएँ. 24 गते जसरी राष्ट्रको हितमाथि आघात हुने गरी राष्ट्रलाई कमजोर बनाउने गरी जुन अपराध गरिएको छ त्यसको छानबिन नगरी त्यसमा भएको क्षतिमा को संलग्न छन् त्यसलाई कारवाही नगरी यसलाई गुपचुप राख्ने दबाउने राष्ट्रको विरूद्ध अपराध गर्नेहरूलाई छुट दिने भनेको यो भोलि देशमा त्यस्तै घटनाको लागि बीजारोपण हो. किनभने कुनै पनि क्रियाले प्रतिक्रिया जन्माउँछ. अब व्यक्तिको घरमा आगो लगाएको कुरा कि त प्रमाणित गर्नु पर्यो, सम्बन्धित व्यक्तिहरूले राष्ट्रको विरूद्धमा जनताको विरूद्धमा अपराध गरेको छ, भ्रष्टाचार गरेको छ, भ्रष्टाचार गर्यो भने त घरमा आगो लगाउने त होइन होला नि. आज यो सरकारको कुनै मन्त्रीले भ्रष्टाचार गर्यो भने कतिपय मन्त्री पनि हटेका छन् नि, दुईजना हटाएका थिए नि त विभिन्न आरोपमा, यद्यपि कतिलाई चोख्याइयो भनेको छ, के भनेको छ हामी सुनिरहेको छौँ, त उनीहरूको घरमा गएर आगो लगाउने त कानून होला नि. यो जंगलको रास्ता होइन नि, यो आज भन्दा 200 वर्ष अगाडि जसले जे चाहे थियो तरवार हातमा छ भने जसलाई जे गरे पनि हुने व्यवस्था त होइन नि यो. अनि कुरा सुशासनको गर्ने, अनि एकातिर गएर चाहिँ कहिले चाहिँ कर्मचारीहरूलाई कोठामा थुनेर धम्क्याएर यसो गर भन्ने संवैधानिक निकायका प्रमुखहरूलाई, यदि ती संवैधानिक निकायका प्रमुखहरू कोही अनियमित काममा संलग्न छन् भने कानुनी कारवाही गर न. त्यत्रो दुई तिहाईको सरकार छ त, कारवाही गरौँ, सड़क नबनाउनेले कारवाही गरौँ. तर शक्तिको दुरूपयोग गरेर जुन प्रकारले क्रियाकलाप हुँदैछ र यो खास गरी तपाईँ भदौ 23-24 गतेको क्षतिमा गुपचुप यसलाई रफादफा गर्ने, यसलाई यसमा कुनै कसैलाई कारवाही नगर्ने भने चाहिँ यो नेपाल राष्ट्रको विरूद्धमा उभिएका व्यक्तिहरूलाई छुट दिने र भोलि त्यो घटना त्यस्तै घटनाको लागि ढोका खोल्ने र यो पीड़ित पक्षहरूमाथि राज्यले कुनै पनि जिम्मेवारी लिँदैन भन्ने गैर जिम्मेवारी क्रियाकलाप हुन्छ। यदि त्यो गर्यो भने त्यसको अर्थ के हुन्छ भने यो सरकारमा रहनेहरू नै भदौ 24 गतिका घटनामा संलग्न रहेछन् कि भन्ने ठूलो प्रश्नवाचक चिन्ह नेपाली जनताको बीचमा जीवित रहनेछ। समय काल एउटै रहँदैन, कुनै पनि बेला यसको छानबिन गर्नुपर्ने।
0: कर्मचारीहरू डराइरहेका छन् यसलाई चाहिँ होइन, कर्मचारीहरूले चाहिँ यसमा चाहिँ सिग्नेचर हस्ताक्षर गर्न यो प्रक्रियालाई अगाडि बढाउन चाहिँ समस्या मानिरहेका छन् भन्ने विषय पनि आइरहेछ क्या।
4: हो नि त, यदि देशप्रति कानूनप्रति जिम्मेवार कुनै पनि कर्मचारी छ, ऊ राष्ट्रप्रति जिम्मेवार छ भने भदौ 24 त्यत्रो अपराधपूर्ण घटना, त्यत्रा मान्छेका निर्दोष व्यापारिक व्यवसायदेखि लिएर धेरै ठाउँमा आगो लगाइएको छ, ती आगो लगाउने को हुन् भन्ने कुरा धेरै ठाउँबाट त्यो प्रमाणसहित सरकारलाई दिइएको छ, किन त्यसमा प्रहरीले कारवाही गर्दैन, किन सरकारले कारवाही गर्दैन? अनि यो कुरा त जिम्मेवार अलिकति देशप्रति उत्तरदायी कर्मचारीले त हामी यसको छानबिन गर्नुपर्छ। यो यत्तिकै यो केही पनि भएको छैन भने कागजमा हामी सही गर्दैनौँ भन्नु स्वाभाविकै हो नि।
0: त्यसै
4: कारणले होला यो 10,000 कर्मचारी निकालेर मनपरि गरेर आफ्ना चाहिँ चाटुकारहरू खाली टाउको हल्लाउने मान्छेहरूलाई पनि मात्रै त्यहाँ राख्ने भन्ने षड्यन्त्र जस्तो मलाई यो लाग्छ। हेर्नु, यो देशलाई कमजोर गराउने खेलको त्यसको एउटा निरन्तर त्यसको अर्को श्रृङ्खला मात्रै हो यो।
0: राज्यसभाको ऐतिहासिक पहिलो महाधिवेशनको तयारी भव्य छ, अब 7-9 गतेसम्म चितवनमा हुँदैछ, के भन्नुहुन्छ? त्यहाँ चाहिँ निकै ठूलो तामझाम सहितको तयारी गरिएको छ।
4: होइन, महाधिवेशन त उहाँहरू गर्नुहोस्, यो एउटा संगठनको एउटा प्रक्रिया हो। महाधिवेशनबाट उहाँहरूले आफ्नो विदेश नीति, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय अर्थनीति, राष्ट्रिय सांस्कृतिक नीति उहाँहरूका चाहिँ वाचापत्रमा त्यति स्पष्ट छैन। यद्यपि नेपालको संविधानको धारा 51 डको स्वतन्त्र परराष्ट्र नीति भनेर उहाँहरूले असंलग्नता, पञ्चशील र नेपालको राष्ट्रियको सर्वोपरि हितको कुराहरू उहाँले गर्नुभएको छ, तर त्यसका जुन व्यवहारिक कुराहरू असमान सन्धि सुन्दताको के हुने, नेपालको राष्ट्रिय हितमाथि आँच पुर्याउने क्रियाकलापहरूको के हुने, राष्ट्रिय अर्थतन्त्र निर्माणको कुरा के हुने, हाम्रा जलस्रोतदेखि लिएर प्राकृतिक साधन स्रोतहरूमाथि बाह्य कब्जा छ कतिपय ठाउँमा, कतिपय नेपालको हितमा प्रयोग गर्दाखेरि यहाँ निर्णय गर्न सक्दैनन्, विदेशको गाडी घुँडा टेक्छन्, यत्रो मानिसहरू प्रवासतिर गइरहेका छन्, विदेशमा नेपालीहरूको हकितको कुराहरूको ठोस कार्यान्वयन कसरी हुन्छ ती नीतिहरूको आदि इत्यादि कुराहरूमा र दर्शन, उहाँहरू साँच्चीकै कस्तो अर्थतन्त्र निर्माण गर्न चाहनुहुन्छ, कस्तो बाटो उहाँहरूको गन्तव्य कहाँ हो? अहिले उहाँहरू संवैधानिक समाजवाद भन्नुभएको छ, अब त्यो संवैधानिक समाजवाद भनेको के? नेपालको संविधानमा जे जे नेपालकी जनताको हितको छ हामी त्यो गर्छौँ भने हो भने अहिले अर्थमन्त्रीजीले 50 युनिट भन्दा बढी विद्युतमा समेत कर लगाउनु भयो, शिक्षा क्षेत्रमा विद्यार्थीले तिर्ने शुल्कमा कर लगाउने भनेको योभन्दा हास्यास्पद, यो न अमेरिकामा हुन्छ पुँजीवादको केन्द्र, न जर्मनीमा हुन्छ, न जापानमा हुन्छ, चीनमा त हुने कुरै भएन, न भारतमा हुन्छ। अनि यस्तो खालको जनताको हित विपरीत सुकुमासी हेर्नुहोस्, यत्रो दिनसम्म आश्रय केन्द्रमा बसिराखेका छन् उनीहरूको भिचल्ली हेर्नुहोस्, अनि जनतालाई असुविधा दिएर जनतालाई आर्थिक रूपमा अप्ठ्यारो पारेर गरीब जनतालाई चाहिँ झन पीड़ामा पारेर यसरी कस्तो सुशासन आउँछ? त्यसकारण उहाँहरूको महाधिवेशनबाट उहाँहरूको महाधिवेशनको सफलताको हार्दिक शुभकामना दिन चाहन्छु, तर राजनीतिक, आर्थिक, सांस्कृतिक, राष्ट्रिय सुरक्षा, परराष्ट्र नीति लगायत शिक्षा सबै कुरामा उहाँहरूको गन्तव्य, उहाँहरूको नीति, उहाँहरूको बाटो, उहाँहरूको आदर्श स्पष्ट रूपमा हामीले बुझ्ने गरी आवश म यो शुभेच्छा प्रकट गर्न चाहन्छु।
0: यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
4: धन्यवाद, नमस्कार।
0: हुनुहुन्थ्यो नेकपाका नेतापूर्व उपप्रधान रक्षा एवं गृहमन्त्री डाक्टर भीमराव आचार्य श्रोता नेपाली बसमा स्वरूप विश्रामपछि पुनः उपस्थित हुनेछ।
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764। होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
6: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
5: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
6: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला, साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
5: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ तीन धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
7: रेडियो बिहानी 97.6 मेगाहर्ज
0: यतिखेर नेपाली बसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कानूनका जानकार अधिवक्ता एकीमणि नेपाले हुनुहुन्छ। नेपाले सर नेपाली बसमा यसलाई हार्दिक स्वागत छ। नमस्कार।
8: धन्यवाद ख्यामजी।
0: अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको ऐतिहासिक तयारी भइरहेको छ। तपाईँ कता हुनुहुन्छ? चितवनमा हुनुहुन्छ? कस्तो छ अवस्था?
8: हामी चितवनमै छौँ। अधिकांश साथीहरू आउने क्रम चलिरहेको छ। केही साथीहरू आउँदै हुनुहुन्छ र महाधिवेशनको पूर्णतया तयारी भइसकेको छ र महाधिवेशन अगाडि बढिसकेको छ।
0: होइन, निर्विकल्प सभापतिमा त रवि लामिछानेको प्रतिस्पर्धी कोही पनि देखिनु भएन होइन? उहाँको त एकदमै सुपर हिरो बनाउने तयारीमा हो राष्ट्रिय स्वतन्त्र पार्टी अहिले।
8: सभापति निर्विकल्प, वरिष्ठ नेता निर्विकल्प, यी त अब हाम्रा आइडियल पर्सनालिटीहरू हुन् नि त। जसको विकल्पै छैन देशमा त, यी दुई पात्रको विकल्प छैन भने राष्ट्रिय स्वतन्त्र पार्टी भित्र भेटिन्छ र विकल्प छैन नि।
0: होइन, अब पार्टीभित्र चाहिँ वरिष्ठ नेताको प्रावधान ल्याइयो होइन, विधान संशोधन गरेर अहिले बालेन्द्र शाहजीलाई एडजस्ट गर्नलाई
8: हो। तर एकजना व्यक्तिको मात्रै होइन, भोलिका दिनमा पनि विधान त रहिरहन्छ, जीवन त रहन्छ नि।
0: अनि तपाईँ मान्ने हुनुहुन्छ, सांसद हुनुहुन्छ, तपाईँको उम्मेदवारी केमा छ यसपाला? पहिलो प्रथम महाधिवेशनमा के तयारी गर्नु भएको छ?
8: अब हाम्रो पहिलो कुरा के हुन्छ भने, महाधिवेशनमा केन्द्रीय सदस्य र सभापतिको पहिलो चरणमा निर्वाचन हुने भएकाले पहिला केन्द्रीय सदस्य निर्वाचित भइसके पश्चात मात्रै हामी दोस्रो पदाधिकारीको चरणमा प्रवेश गर्छौं। त्यसैले अब अहिले मैले पहिलो चरणको समाप्त नभइकन मैले दोस्रो चरणको लागि यही हो भन्ने कुरा त रहेन, तथापि पदाधिकारीका लागि मेरो तयारी हुन्छ र हामी अगाडि बढ्छौँ।
0: होइन, पदाधिकारीका लागि तयारी भनेको चाहिँ तपाईँ के महामन्त्रीको उम्मेद्वार हो, दावेदार हो? धेरै सञ्चार माध्यममा आइरहेको छ एकीमणि नेउपाले।
8: होइन, अब राजनीति गरिसकेपछि महामन्त्री हुनका लागि अयोग्यता त मसँग छैन, त्यसो भएका कारण महामन्त्री हुन पनि सक्ने कुरालाई त अन्यथा भन्न सकिँदैन। तथापि अहिले हामी पहिलो चरणको निर्वाचनमा नै केन्द्रित रहिराखेको अवस्थामा दोस्रो चरणको निर्वाचनको विषयलाई लिएर मैले धेरै बोलिरहनु पर्ने अवस्था भएन, किनभने पहिलो त केन्द्रीय सदस्यको निर्वाचन टुङ्ग्याउनुपर्छ।
0: अनि अहिलेको अवस्थामा चाहिँ केन्द्रीय सदस्यमा तपाईँको चाहिँ प्रमुख दावेदारी रहन्छ, देशभरिबाट कति जति सदस्यहरू आउँछन्? चितवनमा चाहिँ व्यवस्थापन कस्तो छ?
8: लगभग चाहिँ 3500 भन्दा माथि सदस्यहरू चाहिँ महाधिवेशन प्रतिनिधिहरू रहने, अराउन्ड चाहिँ 5000 छेउछाउ पुग्ने परिस्थिति छ र देशभरिबाट यो महाधिवेशनमा आउने राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूको उपस्थितिको प्रक्रिया हेर्दा 1,00,000 भन्दा बढी संख्यामा उपस्थित हुने अवस्था जस्तो देखिन थालेको छ।
0: 1,00,000 मान्छेहरू ठिक छ चितवनले,
8: त्यही किसिमको उपस्थिति होला जस्तो अनुमान गर्न सकिन्छ, किनभने महाधिवेशनमा चाहिँ प्रतिनिधि नभए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू नेताहरू चाहिँ देशभरिबाट आउने क्रमको ओहिरो चल्या छ, यसले एउटा थप उत्साह पनि सिर्जना गरेको छ। दोस्रो कुरा, चितवनले कसरी धान्छ भन्ने अवस्था पनि सिर्जना भएको छ।
0: होइन, अहिलेसम्मको अवस्था हेर्दाखेरि के छ, त्यहाँ आउने क्रम चाहिँ जारी छ होइन, मान्छेहरूको चहलपहल बढिसकेको छ चितवनमा?
8: मानिसहरू आउने क्रम जारी छ, विभिन्न मानिसहरू कोही बसमा, कोही आफ्नै निजी सवारी साधनमा, कोही मोटरसाइकलमा आइरहनु भएको छ र आज चाहिँ दिनभरि बेलुकासम्ममा चाहिँ थुप्रै मानिसहरूको उपस्थित हुन्छ र यो क्रम भोलि पर्सिसम्म पनि रहन्छ।
0: होइन, अन्य पार्टीहरूका पनि शीर्ष नेताहरूलाई यहाँहरूले चाहिँ पत्राचार गर्नुभएको छ, नेकपा एमालेबाट केपी शर्मा ओली, कंग्रेसबाट गगन थापाजीहरूदेखि लिएर हर्क चाम्बाङ राईहरू उपस्थित हुनुहुन्छ, के छ जानकारी?
8: उपस्थित हुने नहुने उहाँहरूको कुरा हो, तर हामीले निमन्त्रणा गरिसके पश्चात हामीलाई उहाँहरू उपस्थित भएर चाहिँ कार्यक्रमको शोभा बढाइदिनुहुन्छ भन्ने विश्वास छ।
0: अब अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको जुन त्यहाँ तामझाम देखिएको छ, निकै ठूलो खर्चमा पहिलो ऐतिहासिक महाधिवेशन गर्दैछ होइन राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा?
8: खर्च ठूलो भन्दा पनि अब मिनिमम लागतको कुरा त आखिरी लाग्ने नै भयो, तर महाधिवेशन चाहिँ बहुत उत्साहपूर्वक र यो देशको दूरागामी भविष्यलाई आत्मसात गर्दै, यो देशको भाग्य भविष्य परिवर्तन गर्ने कोषे ढुङ्गा साबित गर्ने उद्देश्यका साथ र देशलाई नयाँ दिशा दिने प्रतिबद्धता जाहेर गर्दै चितवन घोषणा पत्र जारी हुन्छ।
0: तर जिल्ला अधिवेशनहरू, प्रदेश अधिवेशनहरू जुन ढंगले केन्द्रबाट सर्कुलर थियो, जुन ढंगले पार्टी सभापतिले चाहनु भएको थियो, त्यस्तो रहन सकेन, प्रतिस्पर्धा व्यापक रह्यो, कतै
9: कानानदेखि लिएर धेरै दृश्यहरू देखियो नि त राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि.
8: होइन, ती सामान्य छिटफुट घटनाहरू हेर्नुहोस्, समुद्रमा सानातिना छालहरू आउन सक्छन्, त्यसलाई हामीले धेरै अन्यथा भन्नु हुँदैन. तर समग्रतामा चाहिँ जिल्ला प्रदेश र पालिकाका अधिवेशनहरू सुखद नै रहेका हुन्. छिटफुट घटनाहरूलाई हामीले चाहिँ अब त्यो समुद्रमा आएको सानातिना छालहरूको रूपमा बुझ्नुपर्छ.
9: होइन, हुन त अब कोही नेपाली कंग्रेसबाट, कोही नेकपा एमालेबाट, कोही पूर्व माओवादीबाट चाहिँ आएका कार्यकर्ताहरू हुन्, राष्ट्रसभामा आइसकेपछि दुई पखाली मात्रै भएका हुन्, स्वभाव त त्यही हो भन्न खोज्नुभयो.
8: यसो हुन्छ, माटो एउटै भए पनि फर्मामा राखेर पकाइसके पछाडि त्यो इँटा बन्छ, गमलामा हालिसके पश्चात त्यसले बिरुवालाई चाहिँ मल र उसलाई खाना दिन्छ, अनि त्यही माटोलाई फेरि घरमा छाप्यो भने त्यसले ओत दिन्छ. त्यसैले मानिस तिनै भए पनि तपाईँको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको विचार सिद्धान्त दृष्टिकोण र यसको चाहिँ एउटा बाइन्डिङ भित्र रहिसके पश्चात मान्छे परिवर्तन हुन्छ हुनुपर्छ. राष्ट्रपा भनेको परिवर्तित राजनीतिक शक्ति हो, परिवर्तित मानसिकता बिना राष्ट्रपामा रहन सक्दैन.
9: होइन, राष्ट्रिय स्वतन्त्र पार्टीमा चाहिँ सभापतिमा रवि लामिछाने बाहेकको निर्विकल्प कसैले पनि उम्मेदवारी दिन नसक्नुको कारण के हो?
8: रवि लामिछानेज्यूको यो देशप्रतिको लगाव, उहाँको वचन, उहाँले गरेका आजसम्मका कर्म, त्यसको परिणाम र सिङ्गो देशको आवश्यकता नै आज निर्विकल्प नेताको रूपमा, राजनेताको रूपमा दर्ज हुनुभएको
9: हो. होइन, कोही प्रतिस्पर्धामा अहिलेसम्म आउने छनक छाडका त्यस्तो केही छैन सभापति?
8: होइन, कसैलाई अब म एकछिनका लागि क्षणिक लोकप्रियता कमाउँछु भनेर आउनेदेखि बाहेक के अवस्था छ त ल भन्नुहोस् त?
9: होइन, के
8: सिङ्गो मुलुकले नै आज
9: रविवारी दिने सभापतिमा अर्को कुनै नेक्स्ट व्यक्ति आउन सक्छ के छ त्यस्तो अवस्था?
8: मैले त कल्पना गरेका छैन,
9: तर सुन्नु त भयो होला नि त, कोही न कोहीले त उम्मेदवारी दिन्छ त्यहाँ प्रतिस्पर्धामा.
8: अहिलेसम्म सुनेको पनि छैन,
9: उहाँ निर्विकल्प
8: चुनिन्छ भन्ने जस्तो पनि लाग्दैन.
9: भनेपछि उहाँसँग प्रतिस्पर्धा गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले कोही पनि जन्मेको छैन. होइन,
8: सिङ्गो मुलुकमा नै आज चाहिँ रवि लामिछाने र बालेन शाहको प्रतिस्पर्धी छैन भनिसके पश्चात राष्ट्रिय स्वतन्त्र पार्टी त उहाँहरूकै रवि लामिछानेकै सिद्धान्त विचार दृष्टिकोणको उपजको रूपमा हो नि त. नेपालको इतिहास मात्रै नभन्नुहोस् न, विश्वको राजनीतिक इतिहास एकचोटि केलाएर हेर्नुहोस् त, तीन वर्षमा दुई तिहाई जनमत एउटा कुनै सिमको नभाँचिकन, कुनै एउटा चाहिँ रेलिङ नतोडिकन, कुनै एउटा व्यक्तिको रगतामे नबनाइकन त्यो शक्ति आर्जन गरेको संसारमा कुनै पनि राजनीतिक दल छैन. त्यस्तो संसारलाई नै चकित बनाएर राजनीतिक उलट पुलट र परिवर्तन गराउन सक्ने सामर्थ्य बोकेको व्यक्तिको विकल्प कसले खोज्छ मलाई भन्नुहोस् त?
9: वक्ता हुनुहुन्छ, कानूनको जानकार पनि हो, नेपालको लामो समयसम्म कालम पेसामा लाग्नुभयो, अधिवक्ता भएर काम गर्नुभयो. आज राष्ट्रिय स्वतन्त्र पार्टीमा साँच्चै नै एउटा इमेजिन गरौँ हामी, प्रोभेबिलिटी सम्भाव्यताको हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने र बालेन्द्र शाह प्रतिस्पर्धी बन्नुभयो भने कसको पोल्टा भारी हुने सम्भावना रहन्थ्यो?
8: प्रतिस्पर्धै हुँदैन, यी दुईटा मानसिकता छुट. होइन होइन, सुन्नुहोस्, चाहिँ तपाईँले भनेको प्रश्न कस्तो हुनुपर्छ भन्दा, दुईटा ढुङ्गा ढुङ्गाहरू बीचको तुलना हुन्छ, तर एउटा ढुङ्गा छ अर्को पत्थर छ, अरे पत्थर छुट्टै हो ढुङ्गा छुट्टै हो नि त. त्यसो भएकाले एउटै गुण रवि लामिछाने र बालेन शाहको होइन, एउटा चाहिँ यो देशमा बोलेर नै देश परिवर्तन गर्न सकिने व्यक्तित्व हुनुहुन्छ, अर्को काम गरेर बोल्नै पर्दैन भन्ने स्वभाव छ, एकजना यो देशको टोटल राजनीतिक नेतृत्व सम्हाल्नु भएको छ, एकजनाले यो देशको सरकार र परिवर्तित अवस्था सम्हाल्नु भएको छ. त्यसैले जो जो बीच प्रतिस्पर्धै हुँदैन तिनीहरूलाई तुलना गर्नु भनेको त के हो भने त्यो तुलना गर्ने विषय बन्दैन.
9: यसको मतलब अहिले बालेनजी ढुङ्गामै हुनुहुन्छ, रविजी पत्थर बनिसक्नु भएको छ. होइन,
8: त्यसो नभनौ, यी एक अर्काका परिपूरक हुन्, यी दुईजना सिङ्गल हुँदा एक एक होला, तर दुईजना हुँदाखेरि एक एक दुई होइन कि एक एक एघारको प्रिन्सिपलमा अगाडि बढेको शक्ति हो.
9: होइन, राष्ट्रिय स्वतन्त्र पार्टीले साँच्चै जुन किसिमको एउटा ऐतिहासिक महाधिवेशन गर्दैछ, त्यसले चाहिँ नेपाली जनता र देशका लागि चाहिँ कस्तो खालको सन्देश दिन चाहन्छ चितवनबाट?
8: चितवनको यस महाधिवेशनले अब यो देश कतातर्फ जान्छ भन्ने कुराको एउटा निकोल गर्छ. दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीको विचार सिद्धान्त दृष्टिकोण के हो भन्ने कुराको राजनीतिक घोषणा पत्र जारी हुन्छ, त्यसले राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त के रहेछ, विचार के रहेछ, दृष्टिकोण के रहेछ, यो टुङ्गोमा पुग्छ. तेस्रो कुरा, पुराना राजनीतिक शक्तिहरूले कहिले कसैले राजा भन्ने, कसैले धर्मका नाममा राजनीति गर्ने भन्ने, कसैले संघीयताका नाममा राजनीति गर्ने भन्ने, कसैले एकात्मक राज्य व्यवस्थाका नाममा राजनीति गर्ने भन्ने जस्ता अन्योलताका कुराहरू सधैँका लागि समाप्त हुन्छन्। डिजिटल डेमोक्रेसीको युगको चाहिँ प्रारम्भ उत्कृष्ट रूपमा शुरूआत भएको हुन्छ। नातावाद कृपावादका रूपमा चाहिँ देशमा शासन सत्ता सञ्चालन गर्ने चिजहरू सधैँका लागि अन्त्य हुन्छ। त्यसैले र सुशासनको कुराको प्रत्याभूत हुन्छ र देशले एउटा नयाँ कोर्स लिन्छ।
0: अब जाँदा जाँदै राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले जुन किसिमको आशा गरेका छन्, जुन किसिमको भरोसा गरेका छन्, फागुन 21 को निर्वाचनले पनि धेरै कुराहरू देखाएको पनि छ। तर अहिलेको अवस्थामा समग्र नागरिकहरूको भावनालाई चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले एकीकृत ढंगले सम्बोधन गर्न किन सकिरहेको छ?
8: समग्र नागरिकको भावना सम्बोधनको क्रम सुरु भएको छ। यो महाधिवेशन पश्चात पार्टी सरकार र सरकारको रूप फरक तरिकाले अगाडि बढ्छ र पार्टीले त्यसलाई एउटा गाइडलाइन दिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको नीति अनुसार सरकार अगाडि बढ्छ र नागरिक स्तरमा देखिने गरी सुशासन लगायत चाहिँ विभिन्न चिजहरू नागरिकले अनुभूति गर्ने अवस्था सिर्जना हुन्छ।
0: होइन, पार्टीले पो सरकार चलाउने होला नि त, एकमणी नेपालीजी, सरकार त बेलगाम छ नि त, अहिले देख्नु भएन?
8: होइन, अब यसलाई धेरै बेलगाम पनि नभनौ, तथापि अहिले महाधिवेशनको संघारमा रहेका कारण यही पार्टीको गाइडलाइन चाहिँ पूर्णता प्राप्त हुन नसकेका कारणले तपाईँको प्रश्न र नागरिक स्तरमा केही प्रश्न उठे होला, तर यो
0: कर्मीहरूका हात खुट्टा भाँच्नेदेखि लिएर चाहिँ तीनजनाले हो त्यस बनाउने पीएमएचएम र आईएमदेखि लिएर नेपालले भारतको सीमा मिच्या छ भन्ने खालका ब्लन्डर अभिव्यक्तिहरूले त यसको भोलिको भविष्य होइन भोलिको कार्यदिशालाई त निकै ठुलो प्रभाव पारेको छ नि त। यो कुरा त तपाईँले पनि गर्नुभयो होला नि
8: त। समग्रतामा मैले तपाईँलाई एउटै कुरा भन्छु, महाधिवेशन पश्चात पार्टीको ग्रिपमा सरकार रहन्छ, पार्टीको सिद्धान्त बमोजिम सरकारले काम गर्छ, पार्टीका मूलभूत मान्यताहरू सरकार मार्फत देशमा इम्प्लिमेन्ट हुन्छन् र नागरिकले देखिने गरी सुशासन समृद्धिको यात्रामा अगाडि बढेको महसुस हुन्छ।
0: अब जाँदा जाँदै अराजकता त कति बोक्न सक्नु होला नि त पार्टी सभापतिजीले, यसलाई त अलिकति नियम सङ्गत नियमन त गर्नुपर्ने होला नि त, होइन? सबै कुराहरूलाई विषयवस्तुहरूलाई
8: होइन, एउटा कुरा हामीले के स्पष्ट हुनुपर्छ भन्दा कानून विधि नियम पद्धति सबैका लागि समान हुन्छन्, सबैका लागि समान व्यवहार लागू हुन्छ। सरकारमा रहेको व्यक्ति ठूलो सानो तल माथि सबैले विधि नियम कानून पद्धति मान्नुपर्छ र सुशासनको प्रत्याभूत आफू पनि हुनुपर्छ र दिनु पनि पर्छ भन्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी पूर्ण रूपमा चाहिँ स्पष्ट छ।
0: राज्यसभाका प्रतिनिधिहरूलाई के भन्न चाहनु?
8: आफ्नो अनुकूल भन्दा पनि देशको अनुकूलका व्यक्तिहरूलाई अब हामीले महाधिवेशन मार्फत जिताएर यो देशको भविष्य परिवर्तन गर्ने कुरामा अगाडि बढाउँ, यही
10: रखोरमा नगफारममा अस्तिम चमटारकी टनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा अस्तेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुभा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 अस्तेम 98511-87882 फोन सिङ्जिम सेगो है रोमा।
11: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63-802 98510-63-802।
2: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
0: यतिखेर हाम्रो बेसमा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा सक्रिय रहनुभएका पर्यटन व्यवसायी मया प्रकाश भट्टजी हुनुहुन्छ। भट्टजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
12: हेलो,
0: नमस्कार, गुड मर्निङ मया प्रकाश भट्टजी। गुड मर्निङ। कस्तो छ धनगढीको टेम्परेचर? गर्मी छ होइन धेरै?
12: मौसमले अलिकति त्यस्तै गरिरहेको छ।
0: होइन, अब धनगढीमा धेरै गर्मी छ तर पर्यटनको क्षेत्रमा चाहिँ गर्मागर्मी सुरु भएन क्या? अझै पनि पर्यटन चिसिएकै छ यस्तो गर्मीमा पनि किन?
12: अब पर्यटनको कुरो कस्तो भने, यो सुदूरपश्चिम वास्तवमै पर्यटकको लागि चाहिँ महत्वपूर्ण, हाम्रो देशभरिकै महत्वपूर्ण गन्तव्य हो।
0: भर्जिन ल्यान्ड काहीँ कतै छ भने अहिले सुदूरपश्चिममा छ क्या? पर्यटनको क्षेत्रमा भर्जिन ल्यान्ड नै सुदूरपश्चिममा छ होइन? तर एकदमै चिसिएको छ क्या त्यो?
12: हजुर, मैले यसलाई पुष्टि गर्ने आधारहरू, जस्तो हाम्रो अब सिमसार क्षेत्र, घोडाघोडी तालदेखि लिएर महत्वपूर्ण सिमसार क्षेत्रहरू छ, हाम्रो राष्ट्रिय निकुञ्जहरू 3-4 राष्ट्रिय निकुञ्जहरू देश जोडिएको छ, अतिशयपाल हिमाल जस्तो महत्वपूर्ण हिमालहरू त्यो क्षेत्रतिर जोडिएको छन्, र नवदुर्गा भगवतीको 7 सिस्टर भनेर 7 बहिनीकै वासस्थान भएको, 5 राष्ट्रिय शिवधामहरू भएको, भारतको महत्वपूर्ण यो धार्मिक स्थलहरू, पर्यटन स्थलहरू हाम्रो बर्डरसित जोडिएको, र अझ उत्तराञ्चलको र युपीको पपुलेसन पनि हामी लागि महत्वपूर्ण पर्यटनको आधार हो। त्यस्तै कैलाश मानसरोवरको गेटवेको रूपमा र एसियन हाइवेको एन्ट्री पोइन्टको रूपमा पनि सुदूरपश्चिमलाई हेरिरहेको हुनाले सुदूरपश्चिममा पर्यटनको राम्रो सम्भावना भएको क्षेत्र र यी आधारहरूले पनि त्यसलाई पुष्टि गर्छ।
0: होइन, पर्यटनको त राम्रो क्षेत्र छ होइन, तर पर्यटनका लागि जुन किसिमका एक्सर्साइजहरू हुनुपर्ने हो, राज्यको नजर त्यहाँसम्म पुग्या छ? अहिले त प्रदेश सरकारहरू छन्, स्थानीय सरकारहरू छन्, तपाईँहरू पनि लामो समयदेखि पर्यटनकै क्षेत्रमा लाग्नु भएको छ, तर नजर चाहिँ किन पुग्न सकेको छैन त्यहाँसम्म?
12: होइन, त्यसको अलिकति कस्तो छ भने, जस्तो प्रदेश सरकारहरू पनि अब यो खासै टुरिज्ममा त्यति अनुभव भएको विज्ञहरू पनि प्रदेश सरकारसित नभएको, र पर्यटन मन्त्रालय हाम्रो वन मन्त्रालयकै मार्फतमा जोडिया हुनाले पनि अलिकति ओझेलमा परेको छ। र फेरि कस्तो भने, यहाँको प्रदेश सरकारहरूको केसमा स्थानीय गन्तव्यहरू चाहिँ स्थानीय निकायहरूकै मार्फतमा हुन्छ, स्थानीय निकायले केही काम गरेको देखिन्छ। प्रदेश सरकारले पनि अब धेरै थोरै लगानी त गरेको छ, तर बढी जस्तो अब यो धार्मिक क्षेत्र पनि भएको हुनाले अलिक मन्दिरहरूतिर पर्यटन प्रदेश सरकारको लगानीहरू अलिकति बढी भएको देखिन्छ। तर मेजर अब जस्तो पर्यटकको लागि चाहिँ चाहिने आधारभूत कुराहरू भनौँ, जस्तो 2010 2020 10 वर्ष अभियानमा हामीले सुदूरपश्चिमको निजी क्षेत्रले पर्यटन प्रवर्धन गर्ने र पर्यटनका सम्भावनाहरू उजागर गर्ने, मार्केटिङ गर्ने र यो गन्तव्यहरू पहिचान गर्ने काम 10 वर्ष अभियान अन्तर्गत हामीले गऱ्यौँ, र 2020 अब यसलाई व्यवसायीकरण गर्नुपर्छ र पर्यटनबाट आय आर्जन गरेर धेरै थोरै भए पनि अब गरिबी न्यूनीकरणमा पनि यसको महत्वपूर्ण रोल हुने हुनाले हामीले व्यावसायिक पर्यटनको रूपमा जानुपर्छ भन्ने चाहिँ यी आधारहरूले देखाइरहेको छ। हामीले त्यसरी काम गरेर अब हामीले सुरुवातीमै भनौँ न, सुन्दर सुदूरपश्चिम भन्ने अभियान हामीले सञ्चालन गऱ्यौँ, जङ्गल सुदूरपश्चिम भनेर अभियान चालु गरियो, सुदूरपश्चिमको आवाज पर्यटनको विकास भनेर यो आवाजहरू चाहिँ हामीले उजागर गऱ्यौँ, देवभूमि सुन्दर ठाउँ सुदूरपश्चिम घुम्न जाउँ भन्ने आवाजहरू चाहिँ हामीले उजागर गऱ्यौँ, र अहिले अब हाम्रो स्थानीय धनगढी उपमहानगरपालिकाबाटै सुरुवाती भएको हाम्रो सुदूरपश्चिम हामी आफै चिनाउँछौँ भन्ने अभियान अन्तर्गत पनि सुदूरपश्चिमलाई चिनाउने कुरोहरू चाहिँ धेरै अगाडि बढिसकेको अवस्था हो। र खास गरेर पर्यटकहरूको लागि चाहिने आधारहरू भनेको, जस्तो अब हाम्रो शान्ति सुरक्षाको कुराहरू भयो, यातायातको कुराहरू भयो, हामी पर्यटकलाई चाहिँ स्वस्थ राख्न सक्छौँ कि सक्दैनौँ भन्ने सुरक्षाको कुराहरू भयो, र गन्तव्य पहिचानको कुराहरू भयो, यी कुराहरूमा चाहिँ करिब करिब हामीले आधारभूत कुराहरू हुनाले अब चाहिँ सुदूरपश्चिमलाई कसरी व्यावसायिक गर्नुपर्छ, मार्केटिङमा कसरी लैजानुपर्छ भन्ने चाहिँ हामी निरन्तर प्रयासमा छौँ। तर यसको लागि महत्वपूर्ण कडी भनेको, अब जस्तो यो पर्यटनको लागि चाहिने आधारभूत कुराहरू, जस्तो पर्यटन प्रवर्धनमा, बजारीकरणमा, यो अनुसन्धान अध्ययनमा, अब यो पूर्वाधारको विकासमा सहकार्यमा गर्नको लागि चाहिँ प्रभावकारी कार्यान्वयनको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पर्यटनलाई चिनाउनुको लागि महत्वपूर्ण कडी भनेको हामी कहाँ नेपालमा चाहिँ नेपाल पर्यटन बोर्ड भनेर एउटा संस्था छ, त्यो पर्यटन बोर्डले यी कामहरू जस्तो समन्वयको कामहरू सेवाको कामहरूदेखि लिएर सबै कामहरू पर्यटन बोर्डले गर्नुपर्ने हो। पर्यटन बोर्डको अहिलेको अवस्था भनौँ नि अब राज्य चाहिँ संघीयतामा गइसकेपछि पनि उसले अब हाम्रो संघीयता अनुसारको चाहिँ यो अफिसहरू स्थापना गर्ने जमर्को गरेको देखिँदैन र सामान्य सेवाको लागि भनौँ सामान्य सेवाको लागि पनि हामीले काठमाडौँ नै धाउनुपर्ने अब जसको कारणले हाम्रो चाहिँ अलिकति यो समयको पनि सदुपयोग नहुने स्रोतको पनि सदुपयोग नहुने र अवसरहरूबाट पनि हामी वञ्चित रहने अवस्था छ।
0: होइन प्रदेश सरकार पनि पर्यटनका क्षेत्रमा त सुतेकै छ नि होइन त्यहाँ सुदूरपश्चिममा
12: अहिले प्रदेश सरकारले पनि भने नि मैले आफ्नो
0: छैन अझै त्यो बिउ दिनु सकेका छैन पर्यटनको क्षेत्रमा त्यहाँ त धेरै ल्यान्डहरू छन् होइन खप्तरदेखि लिएर रामरसुनदेखि लिएर बडीमालिकादेखि लिएर होइन निङ्ला सैनी शैलेश्वरी बडी केदार महत्वपूर्ण पर्यटक स्थलहरू छन् नि त घोडागोडीदेखि लिएर कर्णालीसम्म होइन
12: प्रदेश सरकारले पनि हाम्रो आधिकारिक गन्तव्यहरू यी हुन् भन्ने किसिमको चाहिँ आफ्नो अभिनत्व लिएर गन्तव्यहरू पहिचान गरेर गन्तव्यको जिम्मा लिएर हाम्रा यी गन्तव्य हुन् त यसमा भिजिटरहरू जानुपर्छ भन्ने खालको चाहिँ एउटा आधिकारिक गन्तव्यहरू चाहिँ अहिलेसम्म आइडेन्टिटी गरिसकेको अवस्था मैले देखिनँ।
0: अब तपाईँले लामो समयदेखि जुन किसिमको चाहिँ अब अहिलेको अवस्थामा के हो भने विश्वका धेरै यस्ता राष्ट्रहरू छन् जसले चाहिँ पर्यटनलाई समृद्ध बनाएर होइन पर्यटनलाई चाहिँ एकदमै महत्वका साथ अगाडि बढाएर चाहिँ विकास र समृद्धि गरेका उदाहरणहरू छन्। जस्तो अब सुदूरपश्चिमको कुरा गर्ने हो भने हिमाल पहाड र तराई समिश्रित भूमि छ त्यहाँ चाहिँ होइन यहाँलाई थाहा छ तराई त्यसपछि माथि चढ्यो भने पहाड़भन्दा अझै अलिकति माथि जाने हो भने हिमाल त्यहाँ तीनैवटा प्रकृतिले चाहिँ प्रदान दिएको एउटा क्षेत्र छ। तर त्यसलाई अब अझ प्रचार प्रसार गर्ने त्यतापट्टि चाहिँ बढीभन्दा बढी पर्यटकहरूलाई काठमाडौँबाट चाहिँ जस्तो कतिपय पोखरामा चाहिँ पर्यटन भरिएका हुन्छन् भेटेटार लगायतका धरान लगायतका धनकुडा लगायतका ठाउँहरूमा पर्यटकहरू गइरहेका छन् सुदूरपश्चिम केन्द्रित भएर चाहिँ पर्यटकहरू किन आउन मानिरहेका छैनन् त्यहाँ चाहिँ के कुराको चाहिँ कमी छ अहिलेको अवस्थामा हेर्दा
12: यसको महत्वपूर्ण आधार भने नि मैले पर्यटनलाई अब राष्ट्रिय लेभलमा तथा अन्तर्राष्ट्रिय लेभलमा यो पर्यटनको यो बजारीकरण गर्नुको लागि जुन महत्वपूर्ण कडी हाम्रो नेपाल टुरिज्म पर्यटन बोर्ड भन्ने हो त्यो पर्यटन बोर्डको अफिस स्थापना गर्नुपर्छ भनेर लामो समयदेखि हामीले त्यहाँ एडभोकेसी गऱ्यौँ र योभन्दा पहिले पनि त्यो झन्डै तीन चार वर्ष अगाडि पनि तत्कालीन के अरे पर्यटन मन्त्रीजीले जबरजस्ती नै अब सुदूरपश्चिममा अफिस स्थापना गर्नुभयो त्यो बेला पनि त्यो बेलाको सिओ र पर्यटन मन्त्रीजीको टसलको कारणले चाहिँ अफिस खोलेको अफिस चाहिँ दुई वर्षपछि बन्द गर्नुपर्ने अवस्था भयो। अहिले पनि त्यही अवस्था सिर्जना भइरहेको छ। गत वर्षको कार्यक्रममा नेपाल पर्यटन बोर्ड सित हामीले मेक्सिमम रिक्वेस्ट गऱ्यौँ भने यो क्षेत्रको जनप्रतिनिधिहरूले स्थानीय बुद्धिजीवीहरूले यहाँहरू जस्तो जागरूक मिडियाहरू सबैको पहलमा चाहिँ अब अफिस चाहिँ स्थापना गर्नुपर्छ भन्ने किसिमले गत वर्षको कार्यक्रममा अब अहिले हामी देश संहितामा गइसकेपछि सबै प्रदेशमा एकैचोटि सम्भव हुँदैन र अर्को यो वर्ष चाहिँ हामी लुम्बिनीमा र धनगढीमा सुदूरपश्चिम प्रदेशमा अफिस गर्छौँ भनेर केही रकम पनि छुट्याएको छ र त्यो कार्यक्रम पनि राखेको छ। अब अहिले पनि अब यो अवस्था यस्तो छ भनेपछि अनि उहाँहरूलाई मैले पटक पटक रिक्वेस्ट गर्दा यहाँबाट हाम्रो निजी क्षेत्रको साथीहरूले प्रयास गर्दा उहाँहरूले झन्डै पुछको समय हो मैले तपाईँहरूको आर्थिक वर्षको आधा आधी भइसकेको छ अहिलेसम्म पनि अफिस खोल्ने सुरसार छैन किन अहिलेसम्म अफिस तपाईँहरूले पहल गर्नु भएको छैन भन्दा उहाँहरूले चाहिँ हामीलाई एउटा स्थानीय निकाय अथवा प्रदेश सरकारबाट निशुल्क भवन उपलब्ध गराइदिनु पर्यो त्यसपछि हामी अफिस स्थापना गर्छौँ भन्ने कुरो आयो। त्यसपछि हामीले यो धनगढी उपमहानगरपालिका संघलाई नै रिक्वेस्ट गरेर धनगढी उपमहानगरपालिकाले एउटा निशुल्क भवन पनि उहाँहरूले उपलब्ध गराउनु भयो र तत्कालीन नेपाल टुरिज्म बोर्डको सिओ त्यहाँको बोर्ड मेम्बर केही कर्मचारी साथीहरू आएर हामीले यो मार्गको पहिलो हप्तामा नगरपालिकासित एउटा सम्झौता पनि गऱ्यौँ पाँच वर्षको लागि नगरपालिकाले निशुल्क अफिस उपलब्ध गराइदिनेछ भनेर उहाँहरूले सम्झौता गरेर जानुभयो र हामी हप्ता दस दिनभित्रै आएर अफिस खोल्छौँ भन्ने उहाँहरूले अपोइन्टमेन्ट पनि गर्नुभयो। मैले त्यो बेला पनि उहाँहरूलाई त्यहाँ अब नजिकै स्थानीय चुनाव के अरे हाम्रो के अरे चुनाव आइरहेको छ तपाईँहरू फेरि नआउने होला यताउति यो चाहिँ समस्या हुन्छ भन्दा होइन हप्ता दिन त नभनौँ हप्ता दस दिन पन्ध्र दिन बिचमा चाहिँ हामी आउँछौँ भन्ने खालको प्रतिबद्धता पनि जनाउनु भयो। त्यसपछि अब अहिले झन्डै चार महिना भइसक्यो अब त आर्थिक वर्षको अन्त पनि भइसक्यो अहिलेसम्म पनि उहाँहरूले आउने सुरसार देखाउनु भएको छैन र त्यो बिचबिचमा फेरि मैले अब त्यहाँको जिम्मेवार निकायहरूसित अथवा नेपाल पर्यटन बोर्डको जिम्मेवार साथीहरूसित रिक्वेस्ट गर्दा उहाँहरूले अब अलिकति कर्मचारीको समस्या देखाउनुहुन्छ, कर्मचारीले जानु मान्दा छैन, कर्मचारी जानु मान्दा छैन भनेर अब
0: राम्रो कामको सुरुवातका लागि अब होइन सुदूरपश्चिमको पर्यटनलाई चाहिँ अगाडि बढाउनका निम्ति काठमाडौँमा बसेर सुदूरपश्चिमको पर्यटनका विषयमा धेरै काम गर्न सकिँदैन नि त, त्यसमा त कर्मचारी अभावको कारण देखाएर चाहिँ यो त गैर जिम्मेवार पनि हो नि त त्यसो भए त
12: होइन होइन मैले केन्द्रको मार्फत यही कुरो रिक्वेस्ट गर्नु हाम्रो नेपाल सरकारको सम्बन्धित निकायहरूलाई पनि यही कुरो रिक्वेस्ट गर्नु खोजेको, एउटा त स्वीकृति कार्यक्रमलाई चाहिँ कार्यान्वयन गर्नु नसक्नु त्यो कार्यालय प्रमुखको जिम्मेवारीभित्र पर्छ कि पर्दैन, अर्को कुरो माथहरूको कर्मचारीलाई फटाएको ठाउँमा पठाउनु सक्नु उसको कसको जिम्मेवारी हुन्छ र अर्को कार्यालयले लिनुपर्ने प्रगति काम गर्ने कर्मचारी के अरे हाम्रो जुन वार्षिक एक्टिभिटिज कार्यालयको प्रगति हुन्छ त्यो स्वीकृत कार्यक्रमलाई चाहिँ सञ्चालन गरेन र लिन सकेन भने कार्यालयले लक्ष्य प्राप्ति पनि गर्नु सक्दैन, यी कुराहरूको जिम्मेवार को हुनुपर्ने अहिलेलाई चाहिँ मैले यही कुरो चाहिँ बहसमा ल्याउनु खोजेको हो
0: र अब चाहिँ तपाईँलाई सरकारप्रतिको आशा के छ? अहिले त नयाँ सरकार पनि आएको छ होइन, पर्यटनका क्षेत्रमा यो सरकारले चाहिँ चाल्न खोजेका कदमहरू, त्यसपछि अब प्रदेश सरकारसँग त त्यति धेरै आशा छैन भन्ने खालकै स्थिति आयो होइन, तब के भन्न चाहनुहुन्छ?
12: होइन अहिलेलाई ठ्याक्क मैले चाहिँ पहिले त यो एउटा विषय भनौँ, हाम्रो धेरै लामो मेहनतदेखि हामीले यो परिसरमा गरेको यो आर्थिक वर्ष यो पर्यटन बोर्डको कार्यालय सुदूरपश्चिममा सामना गर्नको लागि यही कुरो चाहिँ बहसमा ल्याउनु खोजेको हो
0: र अब चाहिँ तपाईँलाई सरकारप्रतिको आशा के छ? अहिले त नयाँ सरकार पनि आएको छ होइन, पर्यटनका क्षेत्रमा यो सरकारले चाहिँ चाल्न

0: कार्यक्रम यो वर्ष यहाँ आउन सकेन भने अर्को वर्षको लागि पनि हामीले बजेटमा कार्यक्रमहरू राख्न सक्दैनौँ. पैसा खर्च हुनु ठुलो कुरो होइन, पैसा यो वर्ष खर्च नभए पनि यो कार्यालय चाहिँ यो वर्ष स्थापना हुनुको लागि सरकारवाला सबैले चाहिँ पहल गरिदिनुपर्छ भन्ने किसिमले मैले चाहिँ यहाँको एउटा यो महत्वपूर्ण र लोकप्रिय च्यानलबाट सम्बन्धित सबैलाई खास गरेर संघीय सरकारको यो क्षेत्रबाट प्रतिनिधित्व गर्ने मान्यजीहरूलाई म विशेष अनुरोध गर्न चाहन्छु, यसमा पहल गरेर यो कार्यालय चाहिँ सुदूरपश्चिममा स्थापना हुनु पर्यो भन्ने नम्बर एक मैले चाहिँ अनुरोध गर्छु. र त्यस सँगसँगै अब सुदूरपश्चिमको ओभरअल डेभलपमेन्ट जस्तो यहाँ अब कृषिको राम्रो सम्भावना, पर्यटनको राम्रो सम्भावना, जल स्रोतको, जडीबुटीको, यो त हिमाल तराई पहाड मिलेको क्षेत्र भावनाले मेजर अब सुदूरपश्चिमको डेभलपमेन्टको बाधकको रूपमा चाहिँ मैले हामीले धेरै आगाडिदेखि निजी क्षेत्रको साथीहरूले चाहिँ तीनवटा कुरा चाहिँ एकदमै महत्वपूर्ण हुन्छन्. यसमा मेजर चाहिँ भारत र चाइनासितको कनेक्टिभिटी, हाम्रो रोड एकमा पनि एक चिज भएन, आधिकारिक नाका भारतसित पनि छैन, चाइनासित पनि छैन, र अर्को हवाई कनेक्टिभिटी पनि भएन. हामीले अब अन्तर्राष्ट्रिय लेभलको एयरपोर्ट बनाउने भन्ने किसिमको त्यत्रो पहल कदमी गरेर झन्डै 1.5 करोड रुपियाँ चाहिँ सुदूरपश्चिमबाट चन्दा उठाएर चाहिँ हामीले संघीय सरकारको मन्त्रीजीहरूलाई दिएपछि यो प्रदेशको एयरपोर्टको काम शुरू भएको, अहिलेसम्म पनि अब क्षेत्रीय एयरपोर्टसम्मको पनि हामीले सुविधा पाएको छैन. यो तीनटा कुरा जबसम्म चाहिँ संघीय सरकारसितको हाम्रो अपेक्षा भनौँ, यो तीनटा कुरा जबसम्म जोडिँदैन तबसम्म सुदूरपश्चिम चाहिँ ऊ लाग्न सक्दैन. यो सबै
1: यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद माया प्रसाद भट्टजी, नमस्कार.
0: हस् हस् के सर, यहाँको पनि लोक च्यानलले मलाई यो अवसर दिनुभयो धनगढीबाट जोडिनु, यसको लागि चाहिँ म यहाँहरूलाई मुरीपति धन्यवाद पनि दिन चाहन्छु. र निकट भविष्यमा यहाँहरूलाई पनि मैले चाहिँ यस्तो पर्यटनको सम्भावना भएको क्षेत्रमा यहाँहरूको पनि पहल कदमी चाहिँ रहनुपर्छ भन्ने खालको अनुरोध पनि गर्न चाहन्छु. धन्यवाद.
1: हुनुहुन्थ्यो पर्यटन व्यवसाय माया प्रकाश भट्ट, र विशेष गरी सुदूरपश्चिमको पर्यटनका विषयको बारेमा चाहिँ हामीले चर्चा परिचर्चा गरेका छौ. आज श्रोता हरेक क्षेत्रका देशका हरेक ठाउँका पर्यटनका क्षेत्रहरू पर्यापर्यटनका विषयहरू चाहिँ राज्यको ध्यान केन्द्रित हुनुपर्छ, आकर्षित हुनुपर्छ, पर्यापर्यटनलाई वृहत रूपमा चाहिँ अगाडि बढ़ाउन सक्नुपर्दछ. राज्य यसमा जवाबदेह भन्नुपर्छ, विशेष गरी पर्यटन बोर्डको पनि यसमा जवाबदेहता हुनुपर्छ. हामी निरन्तर रूपमा यिनै विषयमा खबरदारी र पहल र बहस गर्दै जानेछौ. अहिलेका लागि भने नेपाली बहसको समय सकिएको छ. खेमबम बिदा चाहन्छु. नमस्कार.

0: कुनै पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण किबल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
5: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
6: प्रोप्राइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
5: 9860248543
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
7: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट
6: एसई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बिचबजारमा रहेको हाम्रो कपडा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाइमा विशेष छुटको व्यवस्था गरेको छ
7: साथै आकर्षक डिजाइनका पार्टी सुज स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला प्रोप्राइटर दिनेश शाह सम्पर्क नम्बर 9845556656 9828049215 ए पक्नुहोस् त अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बिच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ प्रोप्राइटर विनय शाह सम्पर्क नम्बर 9812205553 9812205553
5: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
6: न टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि
5: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843004337
8: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
5: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810, 98-49-185-810।
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आउने गहना?
7: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुनसाटी पसलबाट।
6: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
8: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
7: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोप्राइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
8: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
9: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
9: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
9: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बालरोग सम्बन्धी सेवा,
9: स्त्री रोग सम्बन्धी सेवा,
2: मोटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
2: भिटामिन डी,
3: भिटामिन बी 12,
2: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
10: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइलुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404011।
4: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलु, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
5: होइन, आजभोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
6: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
5: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के, यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
6: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
5: ए
6: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी,
6: त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानो गोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
4: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
4: 9851887882, गोल्छे बजारको लागि 0104131 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
1: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
5: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन विश्वजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
1: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812205553, 9812205553।
5: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिट्टु विश्वकर्मा,
6: सम्पर्क नम्बर 9843062686 र 9810323754।
7: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
8: बाबा बाबा, म टाढो स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थारिन, एमाले चोकबाट छगर तल,
0: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
0: 9861705544। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
12: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
12: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
13: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808887878।
14: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भयो, किन एक्लै गनगन गरिरहे
5: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861002611 र 010520542।

0: केटाजौ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भयो त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98-51-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
4: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
4: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-0997-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
4: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0057-437
5: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन बी 12,
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थपो जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। सिद्धलेक गाउँपालिका धादिङको सूचना: गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेख गाउँपालिका कृषि विकास शाखा धादिङ।
6: बाबा म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
10: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार धादिङ, एमाले चोकबाट छ घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
10: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54,
11: 98167045 54।
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: केराजौं आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बन्या जस्तै बन्या छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 01052470 98511 87882 गल्छी बजारको लागि 01041 16 र 920 बजारको लागि 98512049 90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
0: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
0: 98602458443
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ
2: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98442686 16 र 98132337 54
2: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
3: बाबा बाबा म त आज स्कुल जान्न
4: म पनि स्कुल जान्न मम्मी
5: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
6: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
5: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
7: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98617045454
7: 98617045454
2: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खान त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झुक्काएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के। यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
5: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
4: बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
5: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
5: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डङ्गीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स, फिसर, फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-71-25-42, 9861-02-66-11 र 010-520-542।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141-68-67-64, 9141-68-67-64।
3: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, एस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार थारिङ एमाले चोकबाट छगर तल
8: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
8: 9861975447
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98-510-63-802 98-510-63-802।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, स्वास्थ्य मस्तमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रिल एचएल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
2: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन बी 12,
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
6: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिन एमाले चोकबाट 6 घर तल
6: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
6: 98167045 47।
11: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
12: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
12: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723।
10: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्नी छ, गरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
12: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
6: हजुर, हामी कहाँ आधुनिक डिजाइनको आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनको गरगहनाहरू बनाइन्छ।
12: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3 बीच बजार चोक धादिङ। प्रोपाइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 0105203014 र 98607121।
13: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: ओहो, हैन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ।
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
6: होइन सर, के सोचिरहनु भएको छ?
5: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पास।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
10: 9861705544।
11: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइगो, हल्ला नगर। छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-3429।
8: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
11: खर्च अनुसारको घर त बने जस्तै बनेछ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16।
12: र 920 बजारको लागि 9851 2049 90 ओम टल्किशोर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टल्किशोर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
13: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
14: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
12: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
14: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
12: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723
15: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
5: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ व्यक्ति सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: मैले गहना लिएर थिएँ
4: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
3: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
4: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छैयो
5: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
3: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
5: बाजेदेखि नातिसम्म विश्वास राम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
7: जनरल मेडिसिन सेवा
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
7: बालरोग सम्बन्धी सेवा
6: स्त्री रोग सम्बन्धी सेवा
7: मुटुको इको र भिडियो एक्सरे सेवा
6: ल्याब टेस्ट
7: भिटामिन डी
6: भिटामिन बी 12
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
6: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
7: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
8: बाबा बाबा म त आज स्कुल जान्न
9: म पनि स्कुल जान्न मम्मी
10: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
11: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
10: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
12: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट
2: छगर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454 9861975447।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 98 60 24 58 43।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चमकिलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 33 54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थारिङ, एमाले चोकबाट 6 घर तल,
8: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54,
8: 98 61 97 65 47।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै र डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाल सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
3: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
6: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
4: पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
3: राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
7: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
8: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हप्पेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल युपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि युपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनचोल धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
4: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकन्च नगरपालिका तिन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

नमस्ते नमस्ते नमस्ते यो तपाईको नयाँ नेपालको नयाँ रेडियो रेडियो बिहानी 97.6 मेगाहर्जको ध्वनि तरङ्गबाट म हुँ तपाईहरुको सुख दुःखको साथी औ काली ओरेली अनि भन्ज्याङ चौतारीको कार्यक्रम संसारिकामा सपना कोर आज पनि म तपाईको रेडियो सिटीमा उपस्थित भइसकेकी छु। यो बन्द कोठामा रहेको आवाजलाई तपाईको रेडियो सिटीसम्म पुर्याउनको लागि भने मलाई साथ र सपोर्ट गर्दै हुनुहुन्छ प्राविधिक मित्र विवेक सुवेदी भने त्यसै गरी भैरव टावरबाट भने राजेश श्रेष्ठ हुनुहुन्छ कार्यक्रम। नमस्ते नमस्ते नमस्ते यो तपाईको नयाँ नेपालको नयाँ रेडियो रेडियो बिहानी 97.6 मेगाहर्जको ध्वनि तरङ्ग

सकिएका छौ। सुनिता पाँच बिस दुई सय सडसठी कार्यक्रम हाउडे भाका हाउडे डुटुकीमा तपाईँले फेसबुकबाट पनि लाइभ हेर्न सक्नुहुनेछ, जसको लागि भने तपाईँ रेडियो बिहानी 97.6 मेगा हर्ज सर्च गर्नुपर्ने हुन्छ र जसमा भने फेसबुक पेजमा जानुपर्ने हुन्छ भन्दै कार्यक्रम हाम्रो भाका हाम्रो ठुटकीमा तपाईँ भने शून्य 10 5 2 6 67 पटापट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला। म भने कार्यक्रमको दैलो गार्न चाहन्छु एउटा समय त्रिलोक भाकाबाट।

आहा तिमी त मलाई मन परेको मान्छे हौ, सोचे जस्तो हुन्छ भने निकै नै रमाइलो रोकभाका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ढुकढुकी हरेक हप्ताको शनिबार अनि मंगलबारको बसाइमा आउने गर्दछ अनि उही तपाईँहरूको सुख दुःखको साथी कालो ओह्राली अनि डाँडा पाखा भन्ज्याङ चौतारीको कार्यक्रम सञ्चालिका म सपना कुवर भने यतिखेर तपाईँसँगै छु र अबकै घण्टा भने तपाईँसँग रहिरहनेछु भन्ने पनि तपाईँलाई लागिराखेको छ। श्रोता मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ढुकढुकीमा भने मंगलबारको बसाइमा भने तपाईँको माझमा तपाईँले रोजेको अनि तपाईँले खोजेको दश उत्कृष्ट भाका तपाईँको माझमा राख्ने दिए भने आज पनि शनिबारको बसाइमा छौं। आजको बसाइमा भने तपाईँले गीत रोज्न पाउनुहुने छैन। आजको बसाइमा भने तपाईँले आफ्नै आवाजबाट एउटा लोकभाका गुनगुनाउनु पर्ने हुन्छ, जसको लागि पनि हामीले टेलिफोन नम्बर पनि अन गरिसकेका छौं अनि फेसबुक पेजबाट लाइभ पनि अन गरिसकेका छौं। सम्पूर्ण मित्रहरूले सुनेर साथ दिनुहोला अबकै कण्ठसम्म भनेर पनि भन्न चाहन्छु। श्रोता मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ढुकढुकीमा निकै नै रमाइलो भइराखेको छ। कतिपय मित्रले फेसबुक पेजबाट लाइभ सुनिराख्नुहुन्छ अनि कमेन्ट पनि गरिराख्नुहुन्छ, कतिपय मित्रले फोन पनि गरिराख्नुहुन्छ। सम्पूर्ण मित्रलाई धेरै धेरै स्वागत पनि भन्न चाहन्छु। भन्दा भन्दै कार्यक्रम हाम्रो भाका हाम्रो ढुकढुकीमा यतिखेर भने कोही मित्र आइसक्नु भएको छ अनि कोही मित्र आएर पनि गइसक्नु भएको छ भन्दै हुनुहुन्छ प्राविधिक मित्र विवेकजीले।

0: अधिकारीहरु मैले लोकभाका तपाईँको माझमा राखिसकेपछि चाहिँ फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोत मित्र, यसखेर भनेकै मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ विवेकजीले, कहाँदेखिबाट को आउँदै हुनुहुन्छ? नमस्ते हजुर।
1: नमस्ते
0: दिदी। नमस्ते नमस्ते, कस्तो गरी होला? नमस्ते, निशा सञ्चार हुनुहुन्छ?
1: एकदम ठिक छु। अनि हजुरहरूलाई?
0: मलाई पनि एकदमै ठिक छ। अनि खाजा खानुभयो कि बाँकी छ?
1: मेरो भइसक्यो है।
0: पक्कै भने मेरो भइसक्यो भन्नुभएको छ, मेरो भने बाँकी नै छ। अनि भन्नुहोस् जोगिनारातिरको हाल खबर के छ? पानी कतिको परेको छ, घाम कतिको लागेको छ? है, पक्कै पनि पानी पर्न लागेको छ। आजको मौसम भने हाम्रो दार्जिलिङतिर पनि त्यस्तै भइराखेको छ, घाम पनि लागेको छैन हल्का, अनि अँध्यारो अँध्यारो अलिकति बादल पनि लागिराखेको छ। पक्कै पनि अब पानी हाम्रो दार्जिलिङतिर पनि पर्ला जस्तै छ है। ल ठिकै छ, कार्यक्रममा आउनु भएको छ, तपाईँले भनिसक्नु भएको छ जोगिमारातिरको मौसमको हिसाब गरौँ, आफ्नो बारेमा सबै भनिसक्नु भएको छ, धेरै धेरै धन्यवाद छ। अनि सोची आज भने हामी शनिबारको बसाइमा छौँ, आजको बसाइमा पनि के गर्नुपर्छ भनेर मैले भनिराख्नु पर्दैन, पक्कै पनि भनिराख्नु पर्दैन, किनभने नियमित श्रोता हुनुहुन्छ, सबै कुरा थाहा छ। त्यसैले कार्यक्रममा अगाडि बढौँ तपाईँको सुमधुर आवाजबाट है।

0: मेरो माया चाहियो भने म तपाईँ सक्छ सिउँदो भरि अर्कैको भइसके यति धेरै माया चाहिँ मलाई नगर तिमीलाई अप्ठ्यारोमा पर्न पनि सक्छ ए निशा पक्कै पनि अर्काको सिउँदो भरिसकेपछि अर्काको मायामा पर्न र फस्न पनि निकै नै गाह्रो हुन्छ है ल ठिकै छ यदि मिठो सन्देशमूलक गीत गाउनु भएको छ धेरै धेरै धन्यवाद छ निशा भोलिको बसाइ पनि आउनु होला माया पनि पक्कै पनि नमार्नु होला आज पनि छुट्ने समय आइसकेको छ तर छुट्नुभन्दा अगाडि भने आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोडौँ है
1: हजुरको लागि
0: धन्यवाद
1: पक्कै
0: पनि मेरो पनि छ है दिदी भन्दै हात उठाउँदै हुनुहुन्छ
1: मेरो घर फ्यामिलीको लागि साथीहरूको लागि मलाई माया गर्ने घेरा गर्ने सम्पूर्णको लागि भन्दै बिदा हुन्छ नमस्ते दिदी
0: नमस्ते नमस्ते बाबाई भन्दै टाढिसक्नु भएको छ हाम्रो निशा अधिकारीजी हुनुहुन्छ ज्योति मातादेखि कार्यक्रम आइसक्नु भएको छ अनि मिठो आवाजमा आफ्नो आवाज पनि गाइसक्नु भएको छ कार्यक्रम हाम्रो भएका हाम्रो ढुकढुकीमा श्रोतामित्र फेरि पनि कोही मित्र आइसक्नु भएको छ है दिदी भन्दै हुनुहुन्छ विवेकजीले कहाँदेखि बाटो आउँदै हुनुहुन्छ नमस्ते हजुर नमस्ते हजुर नमस्ते हजुर नमस्ते नमस्ते हजुर नमस्ते
2: हेलो नमस्कार हजुर
0: नमस्ते हजुर नमस्ते बुधरामजी सञ्चार हुनुहुन्छ
2: सञ्चय छु आरामै छु भन्नुपर्छ के छ आजको खबर
0: मलाई पनि एकदमै ठिक छ अनि खाजा खानुभयो कि बाँकी छ
2: मेरो खाजा भइसक्यो हजुरले खानुभयो
0: मेरो भने आज पनि बाँकी छ अब के गर्ने होला है
2: हजुर हजुर
0: एकदमै मेरो आज पनि बाँकी छ के छ खबर महादेव स्थानतिरको भन्नुहोस्
2: माथि स्थानतिरको खबर भन्नुहोस् एकदम ठिकठाकै छ है त्यस्तै पानी पर्ने घाम लाग्ने त्यस्तै भइरहेछ भन्नुपर्छ
0: ठिकै छ भन्दा भन्दै अलिकति बर्खाले पनि नजिक ल्याइसकेको छ खेतीपाती कतै भित्र आउने कतै लाउने समय पनि आउँदै आउँदैछ त्यसैले मौसमले पनि त्यस्तै गरिराखेको छ है बुधरामजी
2: हजुर हजुर पक्कै पनि
0: पक्कै पनि कार्यक्रममा आइसक्नु भएको छ धेरै धेरै धन्यवाद दिन चाहन्छु आज पनि हामी शनिबारको बसाइमा छौँ आजको बसाइमा भने एउटा लोकभाका गुनगुनाउनु पर्ने हुन्छ मैले भनिराख्नु पनि पर्दैन अब के गर्ने अब सुरु गर्ने
2: ए हुन्छ म खासै गर्न आउँदैन कोसिस गरिरहेछु है
0: पक्कै पनि ल सुरु गर्नुहोस् है

0: आहा झ्यालको पर्दाले छेकी र नहिनाला नि छ मर्दाले नि किन रमाइलो लोक भाका गुनगुनाउनु भएको छ यति मिठो आवाजमा. अब भोलिको बसाइमा पनि आउनु होला यस्तै यस्तै नयाँ लोक भाका लिएर कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकीमा बुद्धरामजी जसको लागि फेरि पनि धन्यवाद दिन चाहन्छु. अब भने छुट्ने समय पनि आइसकेको छ, त्यसैले छुट्नुभन्दा अगाडि आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोडौँ है.
1: हुन्छ, विशेष गरी हजुर दुवैजनाको लागि मित्रमा मित्र सम्झना भन्न चाहन्छु.
0: धन्यवाद.
1: थ्याङ्क यू. अनि जति पनि साथीहरू रेडियो बिहान सञ्चन दशमलव छनिक सुनिरहनुहुन्छ उहाँको लागि भन्दै जान्छ
0: नमस्ते नमस्ते भन्दै टारिसक्नु भएको छ हाम्रो बुधराम चुपाङ्गी हुनुहुन्छ माधव स्थानबाट. कार्यक्रम हाम्रो भाका हाम्रो ढुकढुकमा निकै नै रमाइलो भइराखेको छ तपाईँ र मेरो भलाकुसारीलाई साथमा निकै नै रमाइलो लोक भाका तपाईँको आवाजबाट अनि रेडियो बिहानी सन्तानब्बे दशमलव छ मेगा हर्जको कार्यक्रम हाम्रो भाका हाम्रो ढुकढुकीबाट पनि भइराखेको छ. यतिखेर भने फेरि पनि कोही मित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ विवेकजीले कहाँ नमस्ते हजुर.
2: नमस्ते नमस्कार.
0: नमस्ते नमस्ते नमस्कार. कसलाई गरी होला नमस्कार?
2: हजुर मदेखि कृष्णमाया तामाङ.
0: हा कृष्णमाया, अलिकति स्वर भोइस चेन्ज आएर मैले आज पनि डाइरेक्ट सुन्न सकिनँ है.
2: हजुर हजुर,
0: अलिकति भोइस चेन्ज भएर चिन्न सकिनँ. रुगाखोकी छ कि केही छ?
2: होइन, म सुतेर आएको थिएँ, सुतेर उठ्याएको त्यही भएर
0: होला. सुतेर उठ्याएको थिएँ अनि उठेर बस्ने भनेपछि त भोइस नै चेन्ज हुन्छ है.
2: हजुर हजुर.
0: अरू के छ, सबै ठिकै छ? खानीखोलातिरको हाल खबर बताउनुहोस्.
2: खानीखोलातिर ठिकै छ, बिहान त पानी परेको थियो, अहिले चाहिँ अब घाम लागिरहेको छ भन्नुपर्छ.
0: होला ठिकै छ, बिहान पानी परिराखेको थियो, अहिले पनि घाम लागिराखेको छ भन्नुभएको छ. मौसमको हिसाब गर्दा हाम्रो धादिङतिर पनि त्यस्तै भइराखेको छ. अब त घाम पनि अस्ताउने बेला पनि भइसकेको छ. दिनभरि पनि अलिकति कालो निलो बादल भने लागिराखेको छ. सबै कुरा यस्तै छ है.
2: हजुर हजुर.
0: कार्यक्रममा आइसक्नु भएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु. आज पनि हामी शनिबारको बसाइमा छौँ. आजको बसाइमा पनि एउटा लोक भाका गुनगुनाउनु पर्ने हुन्छ. अब त्यसैले सुरु गरौँ है.
2: हुन्छ हस् हस्. पानी

0: लामा सानो तिम्रो झलको आइरहन्छ धानको बाला झुल्ने बेलामा सानो तिम्रो झलको आइरहन्छ धानको बाला झुल्ने बेलामा यति नै
1: खेतको मेलामा सानो तिम्रो झलझलको आइरहन्छ धानको बेला झिल्ने बेलामा निकै नै मिठो भएको अब धानको बेला बाला झुलेर पनि कति पहिले काटिसक्नु भएको छ फेरि झुलाउनको लागि फेरि रोप्ने सिजन पनि भइराखेको छ है कृष्णमाजी
0: हजुर हजुर
1: पक्कै पनि यति मिठो आवाजमा गीत गाउनु भएको छ जसलाई धेरै धेरै धन्यवाद छ भोलिको बसायो भने आउनुहोला माया भने पक्कै पनि नमार्नु होला अहिले पनि छुट्ने समय आइसकेको छ त्यसैले छुट्नुभन्दा अगाडि आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोडाए
0: सम्झना सन्देश भन्नुपर्दा विशेष त हजुरको लागि भन्न चाहन्छु अनि पाबजीमा बस्नुहुने सरको लागि रेडियो बिहानी होल युनिटको लागि त्यसपछि मेरो साथी नमराज भण्डारीको लागि अनि लम्जुङतिर हुनुहुन्छ दाजु गणेश साकियाको लागि दाईलाई माया मारेको छैन सम्झिराखेको छु भन्न चाहन्छु अनि शेखरको श्रेष्ठ दाजु हुनुहुन्छ धरानतिर उहाँको लागि चितौनमा हुनुहुन्छ मुरारी कोइराला दाजु उहाँको लागि पनि सम्झिराखेको छु जसलाई बिर्सेको छैन हजुरलाई भन्न चाहन्छु अनि गोर्खातिर हुनुहुन्छ धुर्पा तामाङ अनि कृष्ण परियार हुनुहुन्छ उहाँहरूलाई पनि माया मारेको छैन साथीहरूलाई भन्न चाहन्छु अनि यता हुनुहुन्छ एसविन तामाङ सूर्य लामा सुमन गोले अनि इन्द्रबहादुर तामाङ हुनुहुन्छ अनि अघि भर्खर आउनुहुने बुद्धराम चेपाङ भाइ पहिला म कुरा गर्थे अहिले अब सम्पर्क छैन भए पनि मैले सम्झिराखेको छु बिर्सेको छैन भन्दै कृष्ण माया तामाङ भनेर मलाई ज जसले चिन्नुहुन्छ उहाँहरू सबैजनालाई मिठो माया लामो सम्झना कहिले भुल्दिनँ भन्दै बिदा हुन चाहन्छु नमस्ते बाबाई
1: नमस्ते नमस्ते बाबाई भन्दै टाढिसक्नु भएको छ छिमेकी मित्र खानीकोलाई देखि हुनुहुन्छ कृष्ण माया तामाङजी पक्कै पनि कार्यक्रम आइसक्नु भएको छ अनि मिठो भाका पनि गाइसक्नु भएको छ कार्यक्रम हाम्रै भाका हाम्रै ढुटुकीमा यतिखेर भने धेरै मित्रले फोन गरिराख्नु भएको छ कतिपय मित्रले कमेन्ट पनि गरिराख्नु भएको छ फेसबुक पेजबाट लाइभ पनि हेरिराख्नु भएको छ सम्पूर्ण मित्रलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँ भने सुने 10-5-2-6-67 फटाफट फोन डायल गर्दै गर्नुहोला म भने कार्यक्रममा फेरि पनि एउटा लोक भाका राख्दैछु रेडियो सेट छोडेर टाढा नजानुहोला

0: मनको तिर्खा मेट्ने भनेको बर्खा लाग्यो, तिमी सँगै भेट्ने भनेको निकै नै रमाइलो। लोक भाका तपाईँको माझमा राखिसकेकी छु, जुन भाका पनि विष्णु महाजीले गाउँदै हुनुहुन्थ्यो। यतिखेर भन्दा भन्दै फेरि पनि कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ विवेकजीले कानैबाट गाउँदै हुनुहुन्छ, नमस्ते हजुर।
1: हजुर नमस्ते। हजुर
0: नमस्ते। नमस्ते किसानजी, सन्चो आराम हुनुहुन्छ?
1: हजुर सन्चो आरामै छु, पानी पर्ला जस्तो भइरहेछ आज।
0: पानी पर्ला जस्तो भइराखेको छ अहिलेको बसाइ। कता हुनुहुन्छ, पर्वततिर कि कुस्मा काठमाडौँतिर? कुस्मातिर हुनुहुन्छ। अनि सबै कुरा ठिकै छ, खाजा खानु बोली बाँकी छ है?
1: हजुर हजुर खाँदै भनौँ अब।
0: पक्कै पनि खाँदैछु भन्नुभएको छ। एकातिर खाजा खाँदै हुनुहुन्छ, अर्कोतिर हामीलाई कार्यक्रम सुन्दै हुनुहुन्छ है?
1: मैले खानुभयो कि नै?
0: मेरो भने बाँकी छ, अब के गर्ने होला।
1: ए यता आउनुहोस् न त उसो भाइ।
0: पक्कै पनि कार्यक्रम सिद्धाएर आउनेछु, पक्कै पनि भ्याइयो भने खाउँला, होइन भने कुनै दिन खाउँला किसानजी, केही छैन। आज पनि हामी शनिबारको बसाइमा छौँ, आजको बसाइमा तपाईँलाई के गर्नुपर्छ भनेर पनि मैले भनिराख्नु पर्दैन है?
1: हुन्छ म गाएँ सुरु भए त।
0: हुन्छ एकदमै सुरु गर्नुहोस् है।
1: हुन्छ। आफ्नो पढाइ राम्ररी चिन्दानी कुरा कसन हाँसेर हिँड्दानी पर्वत फलेवा

0: थ्याङ्क यू दिदी।
1: अहा, पर्पर फलेवाद लाउने छोड्यो अब त मलाई, मायाले घाँस निकै नै रमाइलो भएको गाउनु भएको छ जस्तो लाग्यो।
0: पक्कै पनि
1: सुनिराख्नु भएको छ, हाम्रो विवेकजीले बजाइदिनुहुन्छ आशा गरौँ। किसानजी यति मिठो भाका गुनगुनाउनु भएको छ जसको लागि धेरै धेरै धन्यवाद छ। अब पनि छुट्ने मन नहुँदा नहुँदै छुट्नुपर्छ, छुट्नुभन्दा अगाडि आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोडौँ है। यतिखेर पनि किसान पौडेल हुनुहुन्थ्यो, पर्वत फलेबाद लाउनै छोड्यो मायालाई, मायालुको आश भने निकै नै रमाइलो भाका बजाइदिनुहोस् है दिदी भन्दै हुनुहुन्छ। पक्कै पनि आशा गरौँ। कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकीमा राख्ने नै छौँ, समयले साथ दिए अनि गीत भन्दै फेरि पनि कोही मित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ, आइसक्नु भएको छ अनि गइसक्नु भएको छ। किसान पौडेलले फोन गरिराख्नु भएको थियो, अलिकति बीचमा नेटवर्कको प्रब्लम भनौँ या प्राविधिक गडबडीको कारणले उहाँसँग पुरै कल हुन सकेन। फेरि पनि कोही मित्र आउनु भएको छ भन्दै हुनुहुन्छ, फेरि गइसक्नु भएको छ। कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकीमा तपाईँ भने शून्य 10 5 2 6 67 फोन गर्दै गर्नुहोला। बर्खा लाग्यो, अलिकति खेतीपातीको सिजन पनि छ, विभिन्न ठाउँबाट सुनिराख्नु भएको छ कतिपय मित्रले। फेसबुक पेजबाट लाइभ हेरिराख्नु भएको छ अनि कमेन्ट पनि गरिराख्नु भएको छ अनि फोन पनि गरिराख्नु भएको छ। फेरि पनि कोही मित्र आइसक्नु भएको छ है दिदी भन्दै हुनुहुन्छ विवेकजीले, कहाँ एकपटक आउँदै हुनुहुन्छ। नमस्ते हजुर। नमस्ते हजुर। नमस्ते, कसलाई गरी होला? नमस्ते, मिना मगर कहाँदेखि भन्नुहोस्?
2: गजुरीबाट।
1: मिना मगर, अनि खाजा खानुभयो? बाँकी छ मिना?
2: खाजा खाइसके अनि हजुरले?
1: मेरो पनि बाँकी छ, अब के गर्ने होला, गजुरीतिर झर्ने पुग्यो है। पक्कै पनि सँगै खाने भन्नुभएको छ, तपाईँले पनि खाइसक्नु भएको छ, म आयो भने फेरि दोहोऱ्याएर खानुपर्छ है। हल ठिकै छ, फेरि बनाउँछु, फेरि खाने भन्नुभएको छ, धेरै मित्रहरूले आउनु सँगै खाऊ भन्नुभएको छ, हामी पनि आइराख्नु भएको छैन, तपाईँहरूले बनाइराख्नु भएको छ, त्यति नै ठुलो कुरा हो, कुनै दिन भाग्यले साथी सँगै खाउँला। मिना, आज भने हामी शनिबारको बसाइमा छौँ, आजको बसाइमा भने एउटा लोक भाका गाउनुपर्ने हुन्छ, अब के गर्ने होला है? पक्कै पनि अब सुरु गर्ने होला, ल ढिला नगरिकन सुरु गरौँ है।

0: आहा तिमी बिनाको मेरो जिन्दगी होला र कति दिनको निकै नै मिठो आवाज अनि सुमधुर स्वरको ध्वनि हुनुहुन्छ मिनाजी। कति मिठो आवाजमा गाउनु भएको छ, जसलाई धेरै धेरै धन्यवाद छ। भोलिको फसलाई पनि आउनु होला, माया भने पक्कै पनि नमार्नु होला भन्दै कार्यक्रम हाम्रो भएका हाम्रो ढुटीबाट छुट्नु पर्ने अवस्था पनि आइसकेको छ। तर छुट्नुभन्दा अगाडि पनि आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोडौँ है। धन्यवाद
1: रेडियो बिहानी सुनेर बस्नुहुने सबै सबैको लागि भन्दै छुट्टिन्छु तपाईँ।
0: नमस्ते नमस्ते बाबाई भन्दै टाढिसक्नु भएको छ हाम्रो मिना मगर हुनुहुन्छ यहाँ छिमेकी मित्र बजुरीदेखि। कार्यक्रम हाम्रो भाका हाम्रो ढुटीकीमा यति मिठो आवाजमा गाउनु भएको छ अनि गाइसकेर आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोड्दै टारिसक्नु भएको छ। श्रोता मित्र अबको पालो पनि तपाईँको रहेको छ सुन्यो दशमा विशेष सरस्वती भन्दा भन्दै फेरि पनि कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ विवेकजीले कहाँदेखि पटक आउँदै हुनुहुन्छ। नमस्ते हजुर।
2: नमस्ते हजुर लस्सो हजुर।
0: नमस्ते नमस्ते हजुर लस्सो फेफुल लस्सो जनजी के छ खबर सञ्चार हुनुहुन्छ?
2: आरामै छु भनौ है, अहिलेसम्म त बाँचिरहेकै छु भनौ हजुरहरूको मायाले गर्दाखेरि।
0: पक्कै पनि बाँच्नु नै ठुलो कुरा हो सुजनजी, हामी पनि बाँचेका छौँ, तपाईँ पनि बाँच्नु भएको छ भन्नुभएको छ र ठिकै छ, सबैजना बाँच्नुपर्छ है।
2: हजुर हजुर
0: सबैजना बाँच्नुपर्छ, सबैजना हाँस्नुपर्छ, रुन भने कोही पनि हुँदैन होइन।
2: हजुर हजुर
0: ठिकै छ, कार्यक्रममा आउनु भएको छ, निकै नै रमाइलो मित्र हुनुहुन्छ। आज पनि हामी शनिबारको बसाइमा छौँ, आजको बसाइमा भने के गर्नुपर्छ भनेर मैले भनिराख्नु पनि पर्दैन है सुजनजी,
2: पर्दैन है दिदी।
0: ल सुरु गरौँ है।
2: हुन्छ त्यति गर्नु चाहिँ आउँदिन म, थोरै गाउँछु नि त है। मेरो मुटु भोछिया छि

0: ती गई मारे पानीमा यति नै भन है दिदी।
1: अब मरेमा पर्यो भने म रुडी भन्दा रमाउने धेरै छ, यतिकै म मरे भने म निकै नै रमाइलो लोकफाका गुनगुनाउनु भएको छ सुजानजी, धेरै धेरै धन्यवाद छ मिठो आवाज। पक्कै पनि मर्न चाहिँ भएन, पक्कै पनि मिठो आवाज गाउनु भएको छ नि, पछाडिबाट हुटिङ लाउँदै हुनुहुन्छ खोइ भने मित्रलाई पनि धेरै धेरै सम्झना सुनाइदिनुहोस् है सुजनजी, कति मिठो आवाजमा गाउनु भएको छ। अहिले पनि छुट्नु मन नहुँदा नहुँदै छुट्नु पर्ने पनि समस्या भइसकेको छ, त्यसैले छुट्नु भन्दा अगाडि भने सम्झनाको साथमा सबैजना आफ्नो
0: साथीहरू सम्झिनु पर्दाखेरि मेरो प्यारोभन्दा प्यारो साथी हुनुहुन्छ रोजिन तामाङ लागि पनि मिठो माया मिठो सम्झना मनैदेखि सम्झिरहेको छु भन्न चाहन्छु। अनि अरू साथीहरू सम्झिनु पर्दा सूर्य लामाको लागि मिठो माया मिठो सम्झना भन्न चाहन्छु, अनि सपना मगरको लागि पनि मिठो माया मिठो सम्झना भन्न चाहन्छु। साथीहरू धेरै भन्न धेरै हुनुहुन्छ होइन, कसैले बिर्सिएको छैन, मनैदेखि सम्झिरहेको छु भन्दै छुट्टिँदै ओके
1: बाबा भन्दै टाढिसक्नु भएको छ हाम्रो सुजन तामाङजी हुनुहुन्छ छिमेकी मित्र हेटोडादेखि। कार्यक्रम हाम्रो भाका हाम्रो ढुटीमा यतिखेर भने निकै नै रमाइलो भइराखेको छ, यतिखेर भने तपाईँको माझमा फेरि पनि एउटा लोकभाका राख्ने पालो आइसकेको छ। श्रोता मित्र तपाईँ भने सूर्य दस माझ बिस 2067 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला, म भने एउटा सुमधुर लोकभाका र छोटो व्यापारिक विश्राम पछि फेरि पनि कार्यक्रममा आउने नै छु। अहिले भने यो भाका

0: कपाल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसके नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चपलाइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बेसिक पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: झोला बोकेर लुखुर लुखुर कतो जान लागेको हो अर्जुन भाइ
6: नेपालमा बसेर उभो नलाग्ने भयो दाई विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको
5: हत्तेरिका मेरो भाइ विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो
6: होइन के भन्नुहुन्छ दाई भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त
5: ल यता सुन भाइ भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टरमा छँदैछ नि त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि बरु तिमी पनि आजै बाटो जाऊ सिक्नलाई यसो साथीभाइले पनि खबर गरेस् नि फेरि
6: ए हो र दाई आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर बरु सम्पर्क नम्बर चाहिँ भन्नु त
5: ल टिप प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270 ए पक्नुहोस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: लोकमाकार छोट व्यापारी किसान पछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ढुकढुकी यतिखेर भने तपाईँले रेडियो बिहानी 97.6 MHz सुनिराख्नु भएको छ। कतिपय मित्रले फेसबुकबाट सुनिराख्नु भएको छ भने कतिपय मित्रले लाइभ हेरिराख्नु भएको छ अनि कमेन्ट पनि गरिराख्नु भएको छ। सम्पूर्ण मित्रलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कतिपय मित्रले घरमा बसेर रेडियो सुनिराख्नु भएको छ, कतिपय मित्रले फोन गरिराख्नु भएको छ। यतिखेर भन्दा भन्दैकै मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ, कार्दिक पटक आउँदै हुनुहुन्छ। नमस्ते हजुर।
1: हजुर नमस्ते।
0: नमस्ते हजुर, नमस्ते। कसलाई गरी होला? नमस्ते
1: हजुर, म यता जाजरकोटदेखि।
0: जाजरकोटदेखि कसलाई गरी होला? नमस्ते।
1: जाजरकोटदेखि आइसा साई भन्नुपर्छ है?
0: आइसा साई, आइसा। अनि जाजरकोटतिर कतिको सुनिन्छ हाम्रो रेडियो बिहानी?
1: रेडियो चाहिँ सुनिन्न, साथीको मार्फत चाहिँ फोन गरेको है।
0: पक्कै पनि साथीको मार्फत फोन गरेको भन्नुभएको छ, कति धेरै खुसी लाग्छ। रेडियो नसुने पनि प्रोग्रामहरू सुन्ने मन लाग्छ है।
1: हजुर, अन्य कार्यक्रमहरू चाहिँ सुनिन्छ तर हजुरको कार्यक्रम चाहिँ सुनिन्न भनौँ है।
0: पक्कै पनि अन्य कार्यक्रम सुनिन्छ, मेरो भने सुनिन्न भन्नुभएको छ। मेरो भने हप्तामा दुईचोटि मात्र आउँछ, शनिबार र मंगलबार, अनि 4 बजेदेखि 5 बजे अबदेखि रेगुलर सुन्ने गर्नुहोस् है।
1: ओके
0: छ भन्नुभएको छ। अनि आइसा, तपाईँले रेडियोबाट सुन्न सक्नु भएन भने फेसबुक पेजबाट लाइभबाट पनि सुन्न सक्नुहुनेछ। रेडियो बिहानी 97.6 MHz सर्च गरेर हेर्नुभयो भने कार्यक्रम सञ्चालिका म सपना कुमारको साथमा लाइभ पनि सुन्न सक्नुहुनेछ। अनि तपाईँको मनमा केही सल्लाह सुझाव छ भने पनि कमेन्ट बक्समा लेख्नु होला है।
1: हजुर, भेटिस छ भने म चाहिँ हेर्ने कोसिस गर्नेछु है।
0: पक्कै पनि हेर्ने कोसिस गर्नु मान्नु भएको छ, पक्कै पनि हेर्नु होला। आज पनि हामी शनिबारको बसाईमा छौँ आइसा। शनिबारको बसाईमा भने एउटा लोकभाका गुनगुनाउनु पर्ने हुन्छ, मंगलबारको बसाईमा भने 10 विशिष्ट भाका हामीले सुनाउनेछौँ। आज भने एउटा लोकभाका गुनगुनाउनु पर्ने हुन्छ, अब के गर्ने सुरु गर्ने है।
1: ओके, म गाउने प्रयास गर्छु, त्यति चाहिँ आउँदैन है।
0: पक्कै पनि कार्यक्रमको नियम पालन भएको छ, त्यति ठुलो कुरो हो, सुरु गर्नुहोस् है।
1: ओके

0: ଆଉ ଅଛି କି ନାଇଁ
1: ହା ହା ଏ ହାୱା ଯାଉ ଖବର ଲିଏର ଆଉ ମେରୁ ପ୍ରିୟତମକୁ ଭନି ଏତି ମିଠୋ ଆବାସମା ଗାଉନୁ ଭାଗ ଛ ଯସକୁ ଲାଗି ଧୀରେ ଧୀରେ ଧନ୍ୟବାଦ ଛ ଏତି ଟାଢା ଦେଖି ସମଝିନୁ ଭାଗ ଛ ଆଇସା ଧୀରେ ଧୀରେ ପନି ଧନ୍ୟବାଦ ଦିନ ଚାହୁଁଛୁ ଆଉ ଭଲିକୁ ବସାଇ ମାନେ ଆଉନୁ ହେଲା ମଙ୍ଗଳବାରକୁ ବସାଇ ମାନେ ମାଏ ଭାଇ ନମାଡୁ ହେଲା ଆଇଲେ ମାନେ ଛୁଟି ମନ ନହୁଦା ନହୁଦେ ଛୁଟ୍ନୁ ପରି ବାଧ୍ୟତା ପାଇଁ ଛ ତେସିଲେ ଛୁଟ୍ନୁ ଭନ୍ଦା ଗାଡି ଆପନା ଆପନ୍ତଲାଇ ସମଝନାକୁ ସନ୍ଦେଶ ଶୁଣ
0: ओके फर्स्ट मात्रै हजुरलाई मिठो माया मिठो सम्झना कार्यक्रम निकै राम्रो चलाउनु हुन्छ होला र त टेक्निकलमा बसेर मेरो फोन रिसिभ गरिदिनु भनेको हुनुहुन्छ उहाँलाई पनि धेरै माया धेरै सम्झना र त मसँगै रहनु भएको मेरो साथी आरती साईलाई पनि मिठो माया मिठो सम्झना र त मेरो घर फ्यामिलीमा रहनु भएको सम्पूर्ण मेरो ड्याडी मम्मी मेरो दिदीलाई सम्झिन चाहे र त मेरो भाइलाई सम्झिन चाहे र त अहिले कार्यक्रम आउँछ है फोन लगाऊ भनेर चाहिँ साथ दिनुहुने साथी सुजन तामाङलाई पनि धेरै धेरै सम्झना भन्न चाहे र त यति बेला जुनसुकै जहाँबाट पनि सुन्नु भएको छ होला कार्यक्रमलाई सुनेर साथ दिनुभएको छ होला उहाँहरूको लागि पनि मिठो माया मिठो सम्झना भन्दै आजको बसाइबाट छुटिन्छु बाबाई
1: नमस्ते बाबा भन्दै टरिसक्नु भएको छ यति टाढा जाजरकोट देखि आइसमा साहे हुनुहुन्छ कति मिठो आवाजमा लोक भाका गुनगुनाउँदै साथीको माध्यमबाट सुनेको भन्नुभएको छ जुन माध्यम सुजनजी तपाईँले साथीलाई पनि प्रचार गरिदिनु भएको छ जसको लागि फेरि पनि सुजनजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै साथमा आइसजीलाई पनि फेरि पनि आउनुहोला माया भने पक्कै पनि नमार्नु होला भन्दा भन्दै फेरि कोही मित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ कहाँदेखिबाटको आउँदै हुनुहुन्छ नमस्ते हजुर कोही मित्र आइसक्नु भएको थियो फेरि उहाँसँग राम्रो कुराकानी हुन सकेन अलिकति नेटको प्रब्लम भनौ फेरि पनि आइसक्नु भएको छ आउने जाने प्रक्रिया भइराखेको छ नमस्ते हजुर
2: नमस्कार हजुर
1: नमस्ते हजुर नमस्ते कसलाई गरी होला नमस्ते
2: म धादिङ थिङलाङबाट लीला परियार
1: आहा धादिङ थिङलाङबाट लीला परियार लीलाजी सञ्चार हुनुहुन्छ
2: आरामै भन्नुपर्छ अहिले यसो गाउँ घरतिर रोड बनाउने कार्यक्रम
1: पक्कै पनि रोड बनाउने कार्यक्रममा छु भन्नुभएको छ अलिकति बर्खा लागिराखेको छ बाटो अलिकति सरसफाइतिर ध्यान दिनुभएको छ है हल्ला ठिकै छ कार्यक्रममा आउनु भएको छ आफ्नो काम कुरा एकातिर राख्नु भएको छ अर्कोतिर हामीलाई ध्यान दिइराख्नु भएको छ जसको लागि फेरि पनि धन्यवाद दिन चाहन्छु लीलाजी आज पनि हामी कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकीमा एउटा कार्यक्रमको नियम रहेको छ तपाईँले एउटा लोक भाका गुनगुनाउनु पर्ने हुन्छ अब के गर्ने होला है
2: आशै त आउँदैन थोरै प्रयास गर्नु पर्ला नि
1: पक्कै पनि सुरु गर्नुहोस् आफ्नो कार्यक्रमको नियम त पालन त गर्नै पर्छ होइन
2: हजुर हजुर
1: ल सुरु गर्नुहोस् है

0: माफ कर भूल भाई, माफ कर भूल भाई, एक पैकी नहीं जानते नानी तारी को फूल भाई, माफ कर भूल भाई, एक पैकी नहीं जानते नानी
1: माफ गर भूल भयो एकटापट्टि पिलै जान्थे नानीलाई मिल्ने भए भूल भयो. यति मिठो आवाजमा गाउनु भएको छ लीलाजी. भोलिको बसाइमा नआउनु होला, सुमधुर भाका स्वरको धनी हुनुहुन्छ. हमाई पनि पक्कै पनि नमार्नु होला. अहिले फेरि छुट्टी मन नहुँदा नहुँदै छुट्नुपर्ने बाध्यता भइसकेको छ. त्यसैले छुट्ने भन्दा अगाडि आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोडौँ है.
0: रेडियो बिहानी सुन्ने सम्पूर्णको लागि भन्दै बिदा हुन्छु. नमस्ते
1: नमस्ते नमस्ते. बाई बाई भन्दै टारिसक्नु भएको छ हाम्रो लीला परियार हुनुहुन्छ, निकै नै छिमेकी मित्र. कार्यक्रम हाम्रो भएका हाम्रो ढुटीमा यतिखेर भने निकै नै रमाइलो भइराखेको छ. तपाईँले मेरो भडक्क शरीरलाई नि साथमा तपाईँको मिठो आवाजबाट गाइने लोक भाका पनि तपाईँले सुनाइराख्नु भएको छ. भन्दा भन्दै फेरि पनि कोही मित्र आइसक्नु भएको छ. दिदी भन्दै हुनुहुन्छ विवेकजीले, कहाँदेखिबाट गुवाउँदै हुनुहुन्छ. नमस्ते हजुर.
2: हजुर हजुर नमस्ते नमस्कार, गुड आफ्टरनुन. हजुर
1: नमस्ते नमस्ते नमस्कार, गुड आफ्टरनुन. कसलाई गरी होला? नमस्ते गुड आफ्टरनुन.
2: म यता मकवानपुरदेखि प्रशान्त तामा.
1: प्रशान्त, अलिकति स्वर भोइस छुट्टै आएको कारणले हो कि जस्तो त लागेको थियो. अहिले भनिहालौँ भने नमिल्ने होला, हच्चामा झटाएर हानौ भने अमिल्ने कि नमिल्ने त्यसैले कन्फ्युज भयो है.
2: हजुर हजुर.
1: अनि प्रशान्त, खाजा खानुभएको बाँकी छ?
2: मेरो बाँकी नै छ भन्नुपर्छ.
1: मेरो पनि बाँकी नै छ, अब के गर्ने होला, सँगै खानुपर्छ है.
2: हुन्छ
1: हुन्छ भन्नुभएको छ, नहुने त कुरै छैन है.
2: हजुर हजुर.
1: आज शनिबारको बसाई कता जानुभयो, यतिकै घरतिर बस्नुभयो प्रशान्त?
2: बसी बसाई गरेर नै दिनहरू बिताइरहेको छ. भन्नुपर्छ म्याम, आज फुर्सदको समयले नुहाई धुवाई गर्यो.
1: पक्कै पनि आज फुर्सदको दिन, नुहाई धुवाई सर सफाई, अलिकति घरमा कामहरू सघाई पगाई सबै त्यस्तै छ है.
2: हजुर हजुर पक्कै
1: पनि. ल ठिकै छ, कार्यक्रम आउनु भएको छ, आफ्नो बारेमा सबै कुरा गरिसक्नु भएको छ. अनि मकवानपुरतिरको हालखबर भने यतिखेर कस्तो छ वातावरण? अलिकति पानी पर्ने जस्तो छ कि यतिकै छ है.
2: गर्मी बढेको छ भन्नुपर्छ म्याम, अनि कहिले घाम कहिले पानी परिरहेछ भन्नुपर्छ.
1: ल ठिकै छ, गर्मी बढिराखेको छ हाम्रो धादिङतिर पनि त्यस्तै छ. पानी भने कहिले पर्ने कहिले नपर्ने, अलिकति बर्खाको सिजन पनि लागिराखेको छ. अब खेतीपाती पनि अलिकति भित्राउने अनि लाउने पनि भइराखेको छ है. प्रशान्तजी कार्यक्रममा आउनु भएको छ, मिठो आवाजमा गीत गाउनुहुन्छ हाम्रो प्रशान्तजीले. त्यसैले प्रोग्रामलाई सुरु गरिहालौँ ढिला नगरिकन है.
2: हुन्छ

0: प्रशान्तजी कता हराउनु भयो?
1: हजुर हजुर,
0: गाउन सुरु गर्नुहोस्.
1: ए हुन्छ म्याम. माया तिमलाई सम्झेर दिन किन छैन, पागल मुटु सम्झि मरुन, यो मुटु तिम्रै हो, कम तिम्रै छु तिमी नहुँदा, सम्झिन्छु बिना किन.

0: తడుపు తూతి
1: सम्झ मारो दाई मोटु तिम्रै हो या धड्कन तिम्रै हो पागल हुन्छ तिमी नआउँदा यति मिठो आवाजमा गाउनु भएको छ प्रशान्तजी भोलिको बसाइ पनि आउनुहोला माया भने फके पनि नमार्नुहोला जसको लागि धेरै धेरै धन्यवाद छ छुट्टी पनि नहुँदा नहुँदै फेरि पनि छुट्नु पर्ने बाध्यता पनि भइसकेको छ तर छुट्नुभन्दा अगाडि पनि आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोडौँ है
2: सम्झनाको सन्देश भन्नु पर्छ तपाईँ अब मेरो मेरो आवाजलाई हेरेर यसमा पुरानो खटिसकेको लागि अनि हजुरसँग हप्ता हप्ता पारेकोमा धेरै खुसी छु अर्को हप्ता कामना गर्छु सातौँ दिन चलाउन पाए त अझै पनि उद्धार अझै राम्रो हुन्थ्यो भन्ने चाहन्थ्यो म चाहिँ अनि सुनाउनु पर्दा चाहिँ विशेष गरी तपाईँको लागि अनि हाम्रो बिहानी एफएम हो टिमको लागि र साथीहरू हुनुपर्दा चाहिँ मलाई प्रसन्न तपाईँको तिन दिन तिन दिन सम्पूर्णको लागि भन्दै चाहिँ हस् त नमस्ते
1: नमस्ते नमस्ते बाबाई भन्दै प्रशान्त तामाङ कानपुर जिल्लादेखि हुनुहुन्थ्यो यति मिठो आवाजमा गाउनु भएको छ जसको लागि धेरै धेरै धन्यवाद छ अब भने प्रशान्तजी मात्र होइन कार्यक्रमले नेटवर्क काटिसकेको छ समयले अब भने म पनि प्रशान्तजीसँगै म पनि टाढिसक्ने अवस्था पनि आइसकेको छ कार्यक्रम हाम्रो भाका हाम्रो ड्युटी निकै नै रमाइलो भइराखेको थियो तपाईँ र मेरो बराकुसारीलाई साथमा निकै नै रमाइलो लोक भाकालाई तपाईँको माझमा राख्ने अनि तपाईँले मेरो कुराकानी गर्ने अन्तर्वार्ता जस्तै यति मिठो आवाजमा कति मिठो कति रमाइलो भइराखेको छ तर पत्तै नपाइकन कति छिट्टै समयले नेटवर्क काटिसकेको पनि थाहै भएन त्यसैले मैले भनिराखेँ कि श्रोता मित्र जहिले पनि हामीले समयको नेटवर्क काट्यो भने हामीले समयको नीतिभित्र रहेर काम गर्नुपर्ने हुन्छ जो मित्रले समयलाई आफ्नो ख्याल गर्छ ऊ पक्कै पनि सक्सेसमा हुन्छ जसले समयलाई हेल्थ चेक गर्छ ऊ पक्कै पनि असफल यात्री बन्छ भन्दै कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकीमा एक घण्टासम्म धेरै मित्रहरूले फोन गरेर साथी राख्नु भएको छ कतिपय मित्रले रेडियो सुनिराख्नु भएको छ कतिपय मित्रले फेसबुक पेजबाट लाइभ सुनिराख्नु भएको छ अनि कमेन्ट पनि गरिराख्नु भएको छ अनि ठाउँ ठाउँमा बसेर रेडियो सुनिने सम्पूर्ण मित्रलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकीमा फेरि पनि अर्को हप्ताको बसाइमा पनि सुनिदिनुहोला भन्ने सन्देश दिँदै कतिपय मित्रले फोन गरेर साथ दिइराख्नुहुन्थ्यो भने मलाई एक घण्टासम्म फोन गरेर साथ दिने मित्र हुनुहुन्छ निशा अधिकारीजी जोगीमाराबाट पनि बुद्धाराम चेपाङजी हुनुहुन्छ माधव स्थानबाट कृष्ण मायाखानी खोलाबाट भने किसान पौडेल कुष्मा पर्वत बग्र पर्वतबाट मीना मगर हुनुहुन्छ गजरीबाट भने सृजन तामाङ हुनुहुन्छ हेटोडादेखि भने आयुष्मा शाही जजारकोटदेखि हुनुहुन्छ लीला परिवार हुनुहुन्छ त्यसै गरी प्रशान्त तामाङ हुनुहुन्छ मकवानपुरदेखि अन्तिम मित्र हुनुहुन्छ सम्पूर्ण मित्रलाई कृष्ण रूपमा धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि फोन गर्दा गर्दै नलाग्ने मित्रलाई नै भन्न चाहन्छु निराश नहुनुहोला अर्को हप्ताको मंगलबारको बसाइमा फेरि पनि म तपाईँको माझमा आइ नै हाल्छु भन्दै कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकीमा एक घण्टासम्म मलाई प्रविधिमा रहेर साथ दिनुहुने विवेक सुवेदीलाई पनि धेरै धेरै धन्यवाद दिँदै त्यसै गरी भैरवी टारमा रहनुहुने राजु श्रेष्ठलाई पनि एकमुष्ट रूपमा धन्यवाद दिँदै उही तपाईँहरूको सुख दुःखको साथी काली ओडाली अनि डाँडा पखा भन्ज्याङ चौतारीको कार्यक्रम सञ्चालित म सपना कुवर अर्को हप्ताको मंगलबारको बसाइसम्म भने उज्जवल बन्न चाहन्छु सक्नुहुन्छ भने सबैको राम्रो गर्नुहोस् तर नराम्रो भने कसैको नगर्नुहोस् भन्दै बिदा हुन्छु नमस्ते जय गीत जय संगीत।

0: ବୁଢ଼ୀ ଏର ତ ଲାଉ
1: ଆହା କତି ରାମ୍ରୋ ମଙ୍ଗଳସୂତ୍ର କାହା ବାଟେ ଲାଗୋ
0: କାହା ବାଟ ହୁନୁ ନି ମୈଲି ଦିଦି ବହିନୀ ସୁନ୍ଚାନ୍ତି ଗରଗହନା ଉଦ୍ୟୋଗ ବାଟ ଲାଗୋ ନି
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो फापर जुनेलु कागुनो लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश। होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111 9849241111।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने फेरी
5: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्प भण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 9851-87-882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
4: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
7: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
5: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-0393 सम्पर्क गर्नुहोला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारा माथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ। लस है भेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहर दिन प्रे र खोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आही नै रोमा सेग बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर 0105204070 असेम 9851187882 फोन सिङजिम सेग है रोमा।
4: आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो ज्यानलाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
5: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, फुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248443।
1: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
3: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
2: एसटी परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
3: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656 9828049215। ए पक्नुहोस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812205553 9812205553।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: होइन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808887778।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बालरोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी, धादिङ।
7: झोला बोकेर लुखुर लुखुर कसो जान लागेको हो अर्जुन भाइ?
8: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
7: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
8: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
7: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि, यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
8: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङबेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
7: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511-93270, 98511-93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: आदरणीय सिद्धलेख भाषी कृषक महानुभावहरू, के तपाईलाई थाहा छ हाम्रा रैथानी कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ। त्यसैले आयातित बिउको मह त्यागौं, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं। सिद्धलेख गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश।
1: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओहो,
1: होइन के हो
0: नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
2: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841 97 97 13 र 9813 1915 1915
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
2: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल नयाँ ब्रान्डेड मोबाइल आकर्षक घडीहरू टर्च इमर्जेन्सी लाइट विभिन्न ब्रान्डका पंखा दाढी कपाल काट्ने मेसिन चस्मा राउटर ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ निशुल्क सीसीटीभी क्यामेरा जडान नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ ए सुन्नुहोस् त हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा प्रोपाइटर विष्णु कुमार श्रेष्ठ फोन नम्बर 9851063802 9851063802
4: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: डलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेख गाउँपालिका कृषि विकास शाखा, धादिङ।
1: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू,
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन B12,
0: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
3: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, UPVC र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
4: भैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल UPVC एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त ISO नेपाल गुणस्तर मान्यता प्राप्त UPVC अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। UPVC र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
5: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843007437 र 0105900093 मा सम्पर्क गर्नुहोला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843007437।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मिज्यु नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यु नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यु। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यु, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मिज्यु। म त बिहेमा आउँदिन होला।
1: ल मिज्यु, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यु? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यु, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोर्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन बी 12,
2: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भारी वर्षाको जोखिमपछि इलाममा राति सवारी साधन चलाउनलाई रोक। सुनसरी र मोरङका साना नदीमा आकस्मिक बाढ़ीको जोखिम, सतर्क रहन आग्रह।
1: नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौ, र सुरक्षित बाटो, त्यो उँचो भूभाग कुन हो, त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ।
0: मक्सिर 26 गतेदेखि राप्रपाको महाधिवेशन हुने, भोलिदेखि शुरू हुने रासोपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी पूरा, केन्द्रीय सदस्यका लागि निष्पक्ष निर्वाचन हुने।
2: स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरूलाई अपील गर्न चाहन्छु, स्वस्थ र स्वच्छ प्रतिस्पर्धाबाट हामी एउटा नयाँ उचाइमा पुग्नेछौं।
0: कम्बोडियामा नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुने, नतिजा छिटो ल्याउन उत्तर पुस्तिका जाँचमा हतार नभएको शिक्षा मन्त्रीको भनाई, सहकारी पीड़ितको रकम फिर्तामा दलहरूको असहयोग।
3: व्यावसायिक सहकारीहरू चाहिँ एउटा व्यवसायमा सञ्चालन गर्नुपर्ने सहकारीहरू खाद्यान्न किन्नमा खर्च गरिदियो।
0: लेबनानमा इजरायली हवाई आक्रमणमा 16 जनाको मृत्यु, मध्यराती जर्मनी र आइभोरी कोस्ट खेल्दै अमेरिका समूह डीको विजेता बन्दै नकआउट चरणमा प्रवेश।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: प्रविधिको आजको युगमा नेपालमा भने कम्प्यूटर इन्जिनियरिङ जस्ता उच्च शिक्षाको परीक्षा पनि घोकेर 3 घण्टाको दिने व्यवस्था छ। लामो समयदेखि शिक्षण सिकाई क्रियाकलापमा शिक्षक धेरै बोल्ने अनि विद्यार्थी निष्क्रिय श्रोता बनेर सुन्ने र घोक्ने विधिको प्रयोग हुँदै आएको र परीक्षामा कठिन भन्दा कठिन प्रश्न सोधेर विद्यार्थीलाई हतोत्साहित बनाउने अभ्यास तत्काल अन्त्यका लागि विश्वविद्यालयहरूले यस्ता प्राविधिक विषयबाट शुरूआत गर्नु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: भोलिदेखि शुरू हुने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। 3 दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरबाट प्रतिनिधि नेता तथा कार्यकर्ताहरूको महाधिवेशन स्थल कार्यकर्ताहरू महाधिवेशन स्थल चितवन पुगिसकेका छन्। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयनका साथै आगामी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय गरिनेछ। रासोपाले पहिलो राष्ट्रिय महाधिवेशन मार्फत नयाँ कार्य समिति चयन गर्ने तयारीसँगै 4 बुधे निर्वाचन आचार संहिता जारी गरेको छ। महाधिवेशनको व्यवस्थापकीय तथा वैधानिक कामका लागि गठन गरिएको केन्द्रीय निर्वाचन आयोगले उम्मेद्वारी प्रचार प्रसार, मतदान तथा उजुरी कार्यवाही सम्बन्धी व्यवस्था समेटेर आचार संहिता सार्वजनिक गरेको हो। आचार संहितामा उम्मेद्वारी प्रमाणित भएपछि मात्रै प्रचार प्रसार गर्न पाइने उल्लेख रहेको छ। साथै प्यानल वा गुटबन्दी गर्न तथा संयुक्त उम्मेद्वारीको सूची वितरण गर्न नपाइने व्यवस्था गरिएको छ। त्यस्तै पार्टी वा सरकारको जिम्मेवारीमा रहेका व्यक्तिले राजकीय तथा दलीय स्रोत साधन प्रयोग गरी निर्वाचनको निष्पक्षतामा प्रभाव पार्न नपाउने उल्लेख गरिएको छ। आचार संहितामा मतदान प्रक्रिया तथा निर्वाचन सम्बन्धी उजुरी र कार्यवाहीका व्यवस्था समेत समेटिएको सीआईएन सँग कुरा गर्दै निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले बताउनुभयो।
6: हामीले चाहिँ यो हाम्रो पार्टीको आन्तरिक संगठन बलियो बनाउनका लागि भइरहेको अधिवेशन हो, होइन? नेतृत्व ल्याउने, नेतृत्व छान्ने, बलियो सबल नेतृत्व ल्याउनको लागि भएको। अब कस्तो भइदियो भने कतिपय प्रतिनिधि साथीहरू उम्मेद्वारहरूले के बुझिदिनुहुन्न, समर्थकहरूले के बुझिदिनुहुन्न भने, यो चाहिँ पार्टी निर्वाचन हो, यसमा चाहिँ सक्षम मान्छेहरू चाहिँ आउनुपर्छ भनेर बुझ्नुहुन्न, होइन? त्यसले गर्दाखेरि अब हामीले यसलाई एकदमै प्रतिस्पर्धी, स्वच्छ र लोकतान्त्रिक बनाउनलाई चाहिँ त्यो अनावश्यक भड्किलो प्रचार प्रसारहरूलाई खास बन्द गर्ने, होइन? पार्टीको दीर्घकालीन हित पर्ने गरेर त्यो भनौँ न विभाग पार्टीको भित्र चाहिँ गुट विभाग गर्ने, अन्तरिम विभाजन गर्ने कुरालाई क्रम गर्नका लागि हाम्रो आचार संहिता चाहिँ विशेष केन्द्रीकृत छ प्रमुख रूपमा। अर्को कुरा चाहिँ यो पार्टीको नेताहरूलाई, पार्टीमा एकदम दिएको नेतालाई चाहिँ निरुत्साहित नहोस्, यसले चाहिँ डिस्करेज नगरोस् भन्ने तरको लागि त्यो आचार संहिता आएको भनेको नि। समग्रमा पार्टीको लोकतान्त्रिक प्रक्रियाबाट हुने नेतृत्व चयनलाई चाहिँ मर्यादित, होइन, व्यवस्थित बनाउनलाई नै हो।
5: यसैबीच रासोपाको महाधिवेशनमा केन्द्रीय समिति चयनका लागि निर्वाचन हुने भएको छ। पार्टीको संशोधित विधान अनुसार केन्द्रीय समितिमा 100 जना सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ। नेताहरूका अनुसार केन्द्रीय सदस्यहरू सर्वसम्मत चयन हुने सम्भावना नरहेपछि निर्वाचन मार्फत नेतृत्व चयन गरिने भएको हो। यसैबीच पार्टी सभापति रवि लामिछानेले नेताहरूलाई स्वस्थ र मर्यादित प्रतिस्पर्धामा सहभागी हुन आग्रह गर्नुभएको छ। पहिलो राष्ट्रिय महाधिवेशन शुरू हुन अघि आज बसेको अन्तिम केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्र निष्ठा र लोकतान्त्रिक मूल्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भविष्यमा पनि सहकार्य र एकताको भावना कायम रहने विश्वास व्यक्त गर्नुभयो।
2: यो मैदानमा हामी जहाँ रहे तापनि, जुन भूमिकामा रहे तापनि, केन्द्रीय सदस्यको भूमिकामा रहे पनि, साधारण सदस्यको भूमिकामा रहे पनि, या अन्य कुनै भूमिकामा रहे तापनि, आफूलाई एउटा जिम्मेवार नागरिकका रूपमा यहाँहरूले प्रस्तुत गर्नुहुनेछ। पार्टी आज जहाँ आएको छ यहाँहरूको अनवरत साथ, यहाँहरूको अनवरत विश्वास, यहाँहरूको अनवरत मेहनतका कारणले आएको छ। यसलाई अझ समृद्ध पार्ने जिम्मेवारी हामी सबैसँग छ। त्यसकारणले स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरूलाई अपील गर्न चाहन्छु, स्वस्थ र स्वच्छ प्रतिस्पर्धाबाट हामी एउटा नयाँ उचाइमा पुग्नेछौं।
5: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी मंगिर 26, 27 र 28 गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। हिजो र आज बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ। पार्टीले भदौ मसान्तभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने र असोज 15 देखि 24 गतेसम्म 7 प्रदेशको अधिवेशन सक्ने कार्यतालिका तय गरेको सीआईएनसँग कुरा गर्दै प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो।
7: राप्रपाको केन्द्रीय महाधिवेशन मंगिरको 26, 27 र 28 गते काठमाडौँमा गर्ने निर्णय गरेका छौं। हाम्रो पार्टीको असारको 5 र 6 गते केन्द्रीय कार्य समितिको बैठक बसेको थियो। त्यो बैठकले चाहिँ महाधिवेशनको मिति टुङ्गो लगाएको हो। त्यसको लागि चाहिँ हामीले भदौको मसान्तसम्ममा सबै जिल्लाहरूको अधिवेशन गरिसक्नुपर्ने, त्यसै गरी असोजको 24 गतेसम्ममा प्रदेश अधिवेशन गरिसक्नुपर्ने र मंगिरको 7 गते भित्रमा पार्टीको केन्द्रीय निर्वाचन समिति र पार्टीको केन्द्रीय सचिवालयलाई दिनुपर्ने गरी तालिका पनि सार्वजनिक गरेका छौं।
5: तोकिएको समयभित्र अधिवेशन सम्पन्न गर्ने जिल्लाले मात्रै केन्द्रीय महाधिवेशनमा सहभागिता जनाउन पाउनेछन्। सरकारले कक्षा 12 को नतिजा छिटो प्रकाशन गर्न उत्तर पुस्तिका परीक्षणमा हतार नगरिएको स्पष्ट पारेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले आज सामाजिक सञ्जाल मार्फत यस विषयमा प्रतिक्रिया दिँदै नतिजा छिटो प्रकाशन गर्न आवश्यक जनशक्ति थप गरिएको, सम्म परीक्षणका लागि उत्तर पुस्तिका काठमाडौँ ल्याउनुपर्ने व्यवस्था हटाइएको तथा परीक्षण प्रक्रिया समयमै शुरू गरिएकाले नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बताउनु भएको हो। मन्त्री पोखरेलले गत वर्षको तुलनामा यस वर्ष कक्षा 12 को उत्तीर्ण प्रतिशत करिब 8% बढ़ेको दावी पनि गर्नुभएको छ। आगामी 3 दिन कोशी, बागमती र गण्डकी प्रदेशका केही साना नदी तथा खोलामा पानीको वहाव अचानक बढ़न सक्ने पूर्वानुमान गरिएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले सुनसरी, मोरङ तथा आसपासका क्षेत्रमा बग्ने साना नदी र खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको जनाएको हो। शाखाका अनुसार निरन्तर वर्षाका कारण ती नदीहरूको वहाव उल्लेख्य रूपमा बढ़न सक्ने भएकाले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। सीआईएनसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुलीले मौसमी विपद बारेका सूचना तथा पूर्वानुमानलाई नियमित रूपमा पछ्याउन अनुरोध गर्नुभयो।
1: विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ, यी समग्र ज्ञान चाहिँ नै स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन। त्यस कारणले स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ। खास गरी हामीले दिने भनेको बाढ़ी आउँदैछ, ठूलो बाढ़ी आउँदैछ भन्ने सूचना नै हो, तर नजिकको सुरक्षित स्थान, त्यो सुरक्षित स्थानमा सुरक्षित बाटो भएर पुग्ने जो त्यो बाटो, ती समग्र ज्ञान चाहिँ स्थानीय समुदायलाई हुनु जरुरी छ, त्यो हुन्छ पनि। त्यस कारणले त्यसको पहिचान चाहिँ यो मनसुन अगाडि नै हामीले गर्नुपर्छ। त्यसमा स्थानीय समुदायलाई हामी अनुरोध पनि गर्दछौं, नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौं, र सुरक्षित बाटो, त्यो उँचो भूभाग कुन हो, त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ। र सँगै डुबान भइराख्ने क्षेत्र, विगतमा डुबान भएका घरहरू ती कुन कुन हुन्, त्यो पनि ज्ञान चाहिँ उहाँहरूलाई हुनुपर्छ, ताकि हाम्रो सूचनाको सही उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहोस्।
5: यसैबीच मनसून सक्रिय भएसँगै भारी वर्षा बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय इलामले रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। प्रशासनले आज सूचना निकालेर मेलम्ची मेची राजमार्ग मेची करिडोर तथा ग्रामीण सड़कहरूमा पहिरो र सड़क अवरोध हुने जोखिम बढ़ेकाले बेलुका 8 बजेदेखि बिहान 5 बजेसम्म यात्रुवाहक तथा मालवाहक सबै प्रकारका सवारी साधन सञ्चालन गर्न नपाइने जनाएको छ। क्षमताभन्दा बढ़ी काठ तथा गोलिया बोकेका सवारी साधनलाई पनि अर्को सूचना नभएसम्म नियन्त्रण गरिने प्रशासनले जनाएको छ। तर बिरामी बोकेका एम्बुलेन्स तथा अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्नेले स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरेर यात्रा गर्न सक्ने सीआईएनसँग कुरा गर्दै इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो।
8: बाढ़ी पहिरो जान सक्छ, बाटोको केयर गर्ने, कहाँ के अवरोध भइसकेको छ त्यो सूचना लिएर हिँड्ने र बेलुका 8 बजे पछाडि चाहिँ होइन यात्रा नगर्ने गरिहाल्नु पर्यो भने प्रहरी प्रशासन सम्पर्क समन्वय गर्ने भन्ने हो। त्यसको तिगो दिन बेलुका चाहिँ निकै ठुलै पर्यो, अलिअलि डिस्टर्ब पनि भएको बाटो, त्यस कारणले गर्दा यो के हो पानीको मनसुन भित्रिसकेको छ, मध्य मनसुन भित्रिसकेको छ, पानी कतिखेर आउँछ ठुलो छैन। अब इलाममा अन्यको तुलनामा इलाममा अलिक बढी नै पानी पर्छ, त्यस कारणले गर्दा गत वर्षको त्यो बाढीले गर्दा चाहिँ अलिक जमिन पनि अलिक क्षतिक्षत भएको छ, त्यस कारणले असर पर्छ भनेर हामीले पूर्व सावधानी अप्नाएको हो।
5: बैंकक स्थित नेपाली दूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकका लागि राहदानी नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। दूतावासका अनुसार शिविर आगामी जून 24 अर्थात असार 10 गते एनआरएनएएनसीसी कम्बोडियाको नोमपेन स्थित कार्यालयमा दिउँसो 12 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन हुनेछ। विद्युतीय राहदानी नवीकरण गर्न चाहनेले राहदानी विभागको वेबसाइटमा अनलाइन आवेदन फारम भरेर बार कोड सहितको फारम, नागरिकता र राहदानीको प्रतिलिपि जुन 23 भित्र दूतावासमा पठाउनु पर्नेछ। शिविरमा सहभागी हुँदा सकल नागरिकता, राहदानी तथा अनलाइन फारमको प्रिन्ट प्रति अनिवार्य रूपमा ल्याउनु पर्ने दूतावासले जनाएको छ। साझा खबरमा अब विदेशको खबर। इजरायल र हिजबुल्लाह बीच नयाँ युद्ध विराम घोषणा भएको 24 घण्टा नबित्दै दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा परि 16 जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार नावाटिया जिल्लाका विभिन्न क्षेत्रमा भएका आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु भएको हो भने 12 जना भन्दा बढ़ी घाइते भएका छन्। इजरायली सेनाले भने हिजबुल्लाहले आफ्ना फौजमाथि 50 भन्दा बढ़ी रकेट प्रहार गरेको दावी गरेको छ। इजरायल र हिजबुल्लाहले नयाँ युद्ध विराममा सहमति जनाएका थिए। र खेल खबरमा, फिफा विश्वकपको समूह ई अन्तर्गत आज मध्यराती जर्मनी र आइभोरी कोस्ट भिड्दैछन्। राति 2:15 दुवै टोलीबीच खेल हुनेछ। भोलि बिहान इक्वेडर र कुरासाओ बीच खेल हुनेछ। खेल नेपाली समयअनुसार बिहान 6:15 शुरू हुनेछ। पहिलो खेलमा आइभोरी कोस्टसँग 1-0 हार बेहोरेको इक्वेडर र जर्मनीसँग 7-1 विशाल अन्तरले पराजित भएको कुरासाओ दुवैका लागि यो खेल महत्वपूर्ण छ। समूह एच अन्तर्गत भोलि नै ट्युनिसिया र जापान बीच खेल हुनेछ। खेल 9:45 शुरू हुनेछ। त्यस्तै स्पेन र साउदी अरेबिया बीच पनि खेल हुनेछ। यसैबीच लगातार दोस्रो हारसँगै टर्की ए फिफा विश्वकपबाट बाहिरिएको छ। पाराग्वेसँग 1-0 पराजित भएसँगै टर्की ए विश्वकपको समूह चरणबाटै बाहिरिएको हो। यो नतिजासँगै सह आयोजक अमेरिका भने एक खेल अगावै समूह डीको विजेता बन्दै नक आउट चरणमा प्रवेश गरेको छ।
0: सुशीला श्रेष्ठ। बाजुराका अधिकांश सहकारी संस्थाहरूले लगानी गरेको ऋण असुल गर्न नसक्दा समस्या।
9: अलिकति राजनीतिक पहुँच भएका मान्छेहरू, अटेर गर्ने मान्छेहरू, व्यावसायिक मान्छेहरू पनि अब ऋण लिने नतिर्ने, अनि अब सञ्चालकको अब हाम्रो जस्तो स्टाफहरूलाई पनि उल्टै धम्काउने के गर्छौ।
0: विभिन्न बहानामा ऋण भुक्तानी नगरेर बचतकर्ताको ऋण फिर्ता गर्न नसकेको संचालकहरूको भनाई। रिपोर्टसँगै गीत संगीत र भाकामा आइरहेको विचलन। विशेष संवाद श्रृंखला शनिबार विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: Classic Tech को Wi-Fi 6 router, नाम एक घमन एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोके 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुने छन् क्लासिक टेक छोयो कि चल्यो
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। ललितपुरको जावलाखेलमा आज ऐतिहासिक भोटो जात्रा सम्पन्न भएको छ। वर्षा र सहकालका देवता मानिने राजौ मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिले भोटो सार्वजनिक गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। बाजुराका अधिकांश सहकारी संस्थाहरूले लगानी गरेको ऋण असूल गर्न नसक्दा समस्या परेको छ। समयमै ऋण नतिर्ने ऋणीहरूको संख्या बढ़दै जाँदा ऋण असूलीमा समस्या भएको बताइएको छ। सहकारीहरूले पटक पटक फोन पत्राचार मौखिक जानकारी गराए पनि ऋण चुक्ता हुन सकेको छैन भने बचतकर्ताहरूको पैसा पनि फिर्ता गर्न सकेको छैन।
14: ऋणीहरूलाई पटक पटक सम्पर्क गरे पनि कतिपयले आज भोलि तिर्छौं भन्ने तर भुक्तानी नगर्ने अवस्था भएपछि सहकारी सञ्चालक तनावमा छन्। सहकारीको वित्तीय अवस्था कमजोर बनाउनुका साथै बचतकर्तालाई समेत प्रत्यक्ष असर गरिरहेकाले समयमै ऋण फिर्ता गरिदिन आग्रह गर्नु परेको बाजुराको नवजीवन बहुद्देश्य सहकारी संस्था लिमिटेडका अध्यक्ष ध्रुवराज रेग्मी बताउनुहुन्छ।
15: हामीले घरभेट कार्यक्रम गर्यौं, चिठी पत्र गर्यौं, फोन मार्फत खबर गर्यौं, अनि मोबाइल फेसबुकमा लाग्नेहरूलाई फेसबुकबाट पनि कन्ट्याक्ट गर्यौं। त्यति गर्दा पनि ऋण असुल गर्न सकिएन र अहिलेसम्म ऋण असुल गर्न नसकिए हुनाले सबै पैसा लगानीमा गयो। लगानीमा गएको पैसा हुनाले बचत फिर्ता माग्नेहरूलाई बचत दिन पनि मुस्किल छ।
14: जिल्ला सहकारी संघका अनुसार बाजुरामा अनुमानित 150-200 सहकारी छन्। अधिकांश सहकारीहरूले खराब ऋणीहरूमा जनप्रतिनिधि, व्यवसायी तथा आर्थिक रूपमा सक्षम व्यक्तिहरू समेत रहेको बताएका छन्। आर्थिक क्षमता हुँदाहुँदै पनि ऋण भुक्तानीमा व्यवस्था गर्दा सहकारी र बचतकर्ता दुवै मर्कामा परेको सहकारी कर्मीहरूको भनाइ छ। शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक विपिन विष्ट:
3: व्यावसायिक सहकारीहरू चाहिँ एउटा व्यवसायमा सञ्चालन गर्नुपर्ने सहकारीहरू खाता न किन्नमा खर्च गरिदियो। त्यसमा चाहिँ त्यो विशेष गरी यो कोविड पछि बढी जस्तो सहकारीहरू चाहिँ डुबेका छन् भनौँ न डुबेका छन्। अलिकति राजनीति पहुँच भएका मान्छेहरू, अटेर गर्ने मान्छेहरू, व्यावसायिक मान्छेहरू पनि अब ऋण लिने नतिर्ने अनि अब सञ्चालकको अब हाम्रो जस्तो स्टाफहरूलाई पनि उल्टै धम्काउने के गर्छौ तर भने त्यस्तो खालको वातावरण देखिरहेको छ। अब त्यो नतिर्यो भने के गर्ने हुन्छ? कानुन पनि त्यस्तो छैन।
14: सहकारीको पैसा भनेको सर्वसाधारणको बचत रकम हो। ऋण लिएर नतिर्ने प्रवृत्ति बढ्दै जाँदा बचतकर्ताको विश्वास गर्ने चिन्ता पनि सञ्चालकमा छ। मिलिजुली बहुद्देश्य सहकारी संस्थाका व्यवस्थापक गोकर्ण शाही:
16: बचतकर्ताको बचतका लागि जति चाहिँ कानुनी पढाइ गरिदिएको छ त्यति चाहिँ ऋण असुलीका लागि कानुनी पढाइ गरिदिएको छैन। त्यस कारणले कानुनी पढाइ गरिदियो भने त्यो ऋण असुली हुन्छ अनि हामीले पनि बचतकर्ताको बचत गर्न सक्छौ।
14: सहकारी कर्मीहरूले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायलाई खराब ऋणीबाट ऋण असुलीका लागि प्रभावकारी पहल गर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार कानूनी रूपमा असुली प्रक्रिया अघि बढाउन खोज्दा पनि व्यावहारिक रूपमा धेरै चुनौती सामना गर्नु परेको छ। सत्यसाई बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक नन्द खत्री:
17: लगभग धेरै सहकारीहरू समस्यामा पर्नुको एउटै कारण के हो भने बचतकर्ता नभएर ऋणीहरूले पैसा फिर्ता नगरेका कारणले पनि समस्यामा छन् भन्ने कुरा छ। बाजुराको लगभग लगभग सहकारीहरूमा के छ भने ऋणीबाट सहकारी पीड़ित छन्। यसको लागि प्रष्ट कानून बनाएर असुल उपरका लागि यदि सम्बन्धित निकायहरूले सहयोग गरिदियो भने अझै हामीलाई सहज हुने देखिन्छ। जिल्ला प्रशासन कार्यालयमा मुद्दा हालिन्छ होला वा पालिकाको न्यायिक समिति होला वा पुलिस चौकीको कुरा होला सबै मैले एउटा त्यो विषयमा सहयोग यदि गरिदिने हो भने सहकारी लघु सञ्चालनमा ठुलो समस्या छैन।
14: खराब ऋण नियन्त्रण, ऋणीलाई कानूनी दायरामा ल्याउने व्यवस्था तथा बचतकर्ताको रकम सुरक्षालाई प्राथमिकता दिन सके सहकारी प्रतिको विश्वास कायम राख्न मद्दत पुग्ने सरकारवालाहरूले बताएका छन्। ऋण असुलीको समस्या बढ्दै जाँदा सहकारी संस्था र हजारौं बचतकर्ता थप समस्यामा पर्ने अवस्था आउन सक्ने सञ्चालकहरूको भनाइ छ। शर्मिला रोकाया, सीआईएन, रेडियो बुढी नन्दा, कोल्टी, बाजुरा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गीत संगीत र भाकामा आइरहेको विचलन,
18: आजभोलि सबै गीतहरू नै आफ्नो संस्कृति बोकेकै गीतहरू छैनन्। अब भिडियोमा पनि छैनन्, अब रेकर्डिङमा पनि छैनन्, शब्दमा पनि छैनन्, प्रस्तुतिहरूमा चाहिँ अब कतिपय सबै त्यस्तै पनि छैनन्। अत्यन्तै राम्रा पनि छन्। अहिले पछिल्लो समयमा अलि कन्ट्रोभर्सी खालका चाहिँ धेरै कृतिहरू छन्।
0: श्रष्टा र गायकले सावधानी अप्नाउनु पर्ने, शनिबार विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध, नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवारीय विशेष, हिजो आज दैनिक दर्जनौ गीत रेकर्ड गरिन्छन् भने ती गीतमा भिडियोहरू पनि छायांकन भइरहेका हुन्छन्। तर गीत संगीत र भाकामा आइरहेको विचलन र पुराना भाकालाई नयाँ रूप दिनका लागि आवश्यक सावधानीका बारेमा साथी लील प्रकाशनले वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीसँग कुराकानी गर्नुभएको छ।
18: जस्ताको तस्तै त गाउँमा गाउने गीतलाई अब कतिपय कुराहरू चाहिँ प्रविधिमा ल्याउने बेलामा कतै कुनै गीतमा चाहिँ तालहरू चाहिँ नभएका गीतहरूलाई तालमा बाँध्नु पर्ने हुन्छ। कतिपय गीतहरूमा चाहिँ अब गाउँमा आफ्नै तरिकाले स्वतन्त्र हिसाबले गाइन्छ, तर यहाँ आइसकेपछि एउटा व्यावसायिक हिसाबले प्रोफेसनल एउटा चाहिँ मिडियाबाट चाहिँ संसारभरि बज्नको लागि त हामीले त्यसमा चाहिँ आफूले जानेका सिकेका कुराहरूलाई चाहिँ प्रयोग गरेर सुधारेर राम्रो बनाउने कोसिस चाहिँ सबै कलाकारले गर्छन्। मैले पनि त्यही हो।
19: अहिलेका कलाकार अथवा अहिलेका सर्जकहरूले गीत भनेर जुन ल्याइराखेको तपाईँले पक्कै हेरिराख्नु भएको होला, सुनिराख्नु भएको होला, कस्तो लाग्छ?
18: पछिल्लो संस्कृति, पछिल्लो चाहिँ गीत संगीतको विषयमा कुरा गर्दाखेरि पहिले भन्दा धेरै प्रखर कलाकारहरू आउनु भएको छ, अत्यन्तै प्रखर कलाकारहरू हुनुहुन्छ। के भइरहेछ भन्दाखेरि गीत संगीत व्यावसायिक भन्यो नि, हामी गीत संगीत व्यावसायिक बन्छ यसबाट नै आफ्नो गुजारा चलाउँछौ भनेर आएको पनि होइन। हामी सुरुका दिनहरूमा त एउटा गीत गाउँदाखेरि 100 रुपियाँ, एउटा गीत बजाउँदाखेरि 30 रुपियाँको दरले चाहिँ हामीले चाहिँ धेरै गरियो, तर त्यो वर्षमा 6 महिनामा चाहिँ एउटा गीत गरिन्थ्यो होला रेडियोमा। पछिल्लो समय जुन गीत संगीतहरू चाहिँ बेचेर चाहिँ आफ्नो व्यवसाय चलाउने खालको चाहिँ दिनहरू आए, त्यसपछि चाहिँ हाम्रो लोक संस्कृतिमा अलिक बढी विकृतिहरू चाहिँ भित्रिन थाले। आफ्नो संस्कृतिको लागि बिगारेर भत्काएर एकदम त्यो कसरी चाहिँ सबैको भन्दा एक्स्ट्रा बन्न सकिन्छ, सबै भन्दा चाहिँ फोकस हुन चाहिँ कसरी पाइन्छ त भन्ने चाहिँ बाटो खोज्दाखेरि चाहिँ कतिपय संस्कृतिहरूमा चाहिँ गीत संगीत हाम्रो संस्कृतिहरूमा चाहिँ आएको विकृति चाहिँ
19: विकृति चाहिँ केतिर, भाषा हो कि अथवा लय हो कि अथवा देखाइएकोमा विकृति छ कि अथवा सुनिनेमा विकृति छ?
18: आजभोलिका गीतहरू चाहिँ के पाउनुहुन्छ भन्नुभयो नि त हजुरले, त्यही विषयमा चाहिँ मैले क्लियर गर्न खोजेको चाहिँ आजभोलि सबै गीतहरू नै आफ्नो संस्कृति बोकेकै गीतहरू छैनन्, अब भिडियोमा पनि छैनन्, अब रेकर्डिङमा पनि छैनन्, शब्दमा पनि छैनन्, प्रस्तुतिहरूमा चाहिँ अब कतिपय सबै त्यस्तै पनि छैनन्, अत्यन्तै राम्रा पनि छन्। अहिले पछिल्लो समयमा अलि कन्ट्रोभर्सी खालका चाहिँ धेरै कृतिहरू छन्, ती बारेमा कुरा गरेँ मैले।
19: कलाकारले कति अध्ययन अनुसन्धान गर्यो भन्ने कुरा हो कि अथवा कस्तो व्यक्तिसँग त्यो उड्वस भयो के कुराले चाहिँ यसमा मुख्य भूमिका खेल्छ?
18: सर खास चाहिँ आफू जिम्मेवार भएर अब स्रष्टाहरू चाहिँ जिम्मेवार आफूले महसुस गर्नुपर्छ। मेरो पछाडि धेरै मेरो फ्यानहरू हुन्छन्, मेरो फलोअरहरू हुन्छन् र उनीहरूले मबाट के सिक्ने भन्ने कुराहरू चाहिँ ऊ जिम्मेवार हुनु पर्यो। मैले सिर्जना गर्ने विषयमा मैले यो गीत सुनाउँदाखेरि मबाट सिक्ने कुराहरू के हो त भन्ने कुरामा चाहिँ आफूले दिन खोजेका कुराहरूमा चाहिँ समाजलाई आफ्नो फलोअरहरूलाई चाहिँ दिने कुरामा चाहिँ आफू जिम्मेवार भइयो भने चाहिँ यी कुराहरूबाट चाहिँ अलिकति आफसे आफ चाहिँ समाजमा चाहिँ विकृतिजन्य संस्कृति चाहिँ कम हुँदै जान्छ जस्तो लाग्छ मलाई।
19: केही पछुत छ कि अलिकति उहिले नै प्रविधिको जोहो गरेर ती चिज वस्तुहरू राखेको भए त्यो आज तपाईँलाई त्यो देखेर सन्तुष्टि मिल्थ्यो भन्ने खालकोमा?
18: त्यो त धेरै पछुतो हुन्छ नि। पहिले अब हामी बाल्यकालको चाहिँ हामी स्कूली जीवनका हामीसँग रेकर्डहरू छैनन्, स्कूलका साथीहरूको चाहिँ अनुहार चाहिँ फोटोमा चाहिँ छैनन्। हामी हाई स्कूल पढ्ने बेलामा चाहिँ एउटा फोटो खिच्नको लागि चाहिँ सदरमुकाम गएर फर्म भर्ने बेलामा चाहिँ खिचेका भन्दा चाहिँ अरू फोटाहरू नै हुँदैन थियो हाम्रो। त त्यो बेलामा चाहिँ हामीसँग त्यति बेला बाल्यकालमा चाहिँ हामीले कति अब दसैँ तिहारमा देउसी भैलो खेलेर रमाइलो गरेर हिँडेका त्यति बेलाका फोटो भिडियो छैनन्। अब हामीले तन्ना कम्मलहरू जम्मा गरेर चाहिँ सांस्कृतिक कार्यक्रम गर्थ्यौँ, त्यति बेलाका फोटा भिडियोहरू भएको भए त्यसको महत्त्व कस्तो हुन्थ्यो? ती कुराहरू त हामीले सबै गुमायौँ नि। र त्यसपछिको चाहिँ अहिले अब भएका जे जे भेटिन्छन् तिनीहरू चाहिँ मेमोरीको लागि चाहिँ हामीले राख्दाखेरि ती दिनहरूलाई चाहिँ सम्झाउने रहेछ। त्यसले गर्दाखेरि भेटेका ती त्यति बेलाका जे जस्तो छन् अब कतै गाउँघरतिर गाउँठाउँमा चाहिँ जे जस्तो अवस्थामा चाहिँ हामीले चाहिँ गीत गाइएको थियो ती टुटी फुटेका चाहिँ फोटा भिडियोहरू चाहिँ भेटियो भने त्यो मेरो इतिहास यस्तो थियो भन्ने कुरो चाहिँ देखाउनको लागि चाहिँ हामीले राख्ने गरेको कारण चाहिँ त्यो।
19: एउटा कलाकारको रूपमा यसको आमदानी अहिले जुन डिजिटल रूपमा फराकिलो र गहिरो भयो नि, अहिले कलाकारले आमदानीको स्रोत अहिले चाहिँ के हुँदो रहेछ? जस्तो तपाईँको हेर्ने भने तपाईँले फेसबुक पनि चलाइराख्नु भएको छ, युट्युब चलाइराख्नु भएको छ, त्यतातिर बाद एक प्रकारको होला, तर त्यो मात्रै होइन विश्वव्यापी बजारमा जानको लागि अरू थुप्रै प्लेटफर्महरू छ, स्पोटिफाई हुनसक्छ, अरू हुनसक्छ, सम्भावना चाहिँ के रहेछ?
18: अहिले धेरै अप्सनहरू आउँदैछन्, अब फेसबुकहरूदेखि लिएर टिकटकहरू पनि सबै मोनिटाइज हुँदैछन्, अझै व्यवस्थित हुँदै जालन्, तर मुख्य चाहिँ युट्युब नै हो अहिलेसम्म। अलिकति आमदानीको स्रोत भनेको हामीले गरेको भनेको युट्युब नै हो। बिस्तारै अहिले अब फेसबुकहरू मोनिटाइज हुने, टिकटक मोनिटाइज हुने, अरू स्पोटिफाईतिर अडियो प्लेटफर्मतिर सबैतिर चाहिँ अब अझै प्रविधिले चाहिँ कलाकारहरूको लागि राम्रै गराउँदैछ।
0: भोलिदेखि शुरू हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ। राप्रपाले आगामी मक्सिरको 26 गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ। सरकारले कक्षा 12 नतिजा छिटो प्रकाशन गर्न उत्तर पुस्तिका परीक्षणमा हतार नगरिएको जवाफ दिएको छ। बैंकक स्थित नेपाली दूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकका लागि राहतानी नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। ललितपुरको जावलाखेलमा आज ऐतिहासिक भोटो जात्रा सम्पन्न भएको छ। इजरायल र हिजबुल्ला बीच नयाँ युद्धविराम घोषणा भएको 24 घण्टा नबित्दै दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा परि 16 जनाको मृत्यु भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हाम्रो सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व।
2: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 8 बज्यो।

0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98 49 24 31 11 98 49 24 31 11। धादिङको सिद्धलेखु गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलु, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट

0: सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट 6 घर तल
1: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
1: 98167045 47।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: बुढी हेर त लाऊ
1: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
3: ओ मेज्यू नमस्कार है
4: नमस्कार नमस्कार मेज्यू नमस्कार
3: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
4: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू जनता गएर छमी नाच्नु पनि पर्छ क्या
3: खै मेज्यू म त बिहेमा आउँदिन होला
4: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
3: किन आउने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
4: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यहीँ किन्ने त्यहीँ सिलाउने केही चिन्तै छैन नि
3: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
4: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिबल सिन्हा
9: सम्पर्क मोबाइल 97140-031-429
10: लसो है भेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहर दिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि ट्रनेलमा सिङ्गै सुर सिङ्गेपल मुबा होले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मानु सामानमा होलसेल मूल्यारी यङ असिम दिम सम्मान बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिङ्जिम सेको है रोमा के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
10: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुस् दन्तलहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
10: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
9: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 33 54।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
11: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
12: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल एचएल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
12: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 98 43 0057 437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
10: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0057 437।
13: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरुमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764 9841867764।
1: बुढा आज इन्टरभ्यु थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छु नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810। ओहो, होइन के हो, नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि?
3: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841977913 र 9813915159।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: झोला बोकेर लुखुर लुखुर कता जान लाग्यो हो अर्जुन भाइ?
6: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लाग्यो।
5: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
6: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
5: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
6: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
5: ल टिभा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा सुरु भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सक द्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारु गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8, सागुटार, धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।

0: चप्पलकिन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 9741031429।
5: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
5: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
5: ए
1: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह

रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिस्टर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिस्टरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
1: कहाँ हुनु नि सर, हाम्रै धादिङ बिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
2: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
1: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
2: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेजु नमस्कार है।
1: नमस्कार नमस्कार मेजु नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेजु। अनि बधाईले मात्रै त पुग्दैन है मेजु, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेजु। म त बिहेमा आउँदिन होला।
1: ल मेजु, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेजु, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइनुका साथी ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 98 66 26 26 73 र 98 43 40 39 11।
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
5: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
2: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97 41 01 30 429।
8: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
9: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
8: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 37 54।
9: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
10: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
11: भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
12: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि।
8: त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
8: ल टिप्नुहोस्, प्रोप्राइटर दिलबहादुर श्रेष्ठको लागि 98 43 40 057 437 र 010 590 093 मा सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
13: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँखस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइल्स, फिसर, फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
1: भिटामिन डी,
4: भिटामिन B12,
1: आइरन प्रोफाइल
4: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

पहिला नम्बरमा 36,000 सैनिकले बेरेको छ, अनि त्यसपछिबाट फौजले 36,000 प्रवेशै गर्न नदिने, त्यसपछिबाट महानद्वारमा कुबेला प्रतिनाम गरेको 10,000 हात्तीको बल भएको हात्ती राखेको छ, त्यसबाट प्रवेशै गर्न नदिने कृष्णलाई। त्यसबाट प्रवेश गरेमा माउते माउतेको जमात छ भने कृष्ण र बलरामले पहिरनुभयो, फेरि कपडा लाउने उहाँसँग, त्यो त थाहै थियो।

भगवानको सभा रित भयो अनि बीच बाटोमा गएर तर्क वितर्क कुतर्क अनेक प्रकारबाट भइराखे थियो महाराज। जाँदा जाँदा जाँदा भगवान परमात्माले तीन ठाउँमा भाँचेकी कुप्री वृद्ध नारीलाई परमात्माले युवती बनाइसकेपछि तिम्रो घरमा चार रात बस्नका लागि म आउनेछु, तबसम्मका लागि विदा भएर जानु पर्यो भनेपछि हस्त सरकार प्रभुदेव।

0: थिएको र त्यसपछिबाट आफ्ना घरगिरीमा माथि स्याल एकदमै घर वरिपरि स्याल कुत्ता गिद्धहरू घुमेको मात्रै होइन आफ्नो जब जब घरबाट अनेक प्रकारका गिद्धहरू दक्षिणपट्टिको मार्ग लिएको लो भगवान अब छाँट गतिलो छैन भा मैले सिद्धिनाटो भनेर राजा कमस आयो ए कमस आयो उसका दुईटा रानी छन् अस्ति र प्राप्ति भन्ने हो आयोजन पछि पछि दुइटै रानी साहेबहरू ल ओ के अरे थिरको रचा र कौश ओ फनफन घुमिरहेछ घुमिरहेछ र अब त्यहाँ देख्नु उपरान्त दारा निक्लिएको भयङ गरेछ हो र त्यति भइसकेपछि राजा कमसास्रो नाम गरिएको राज महाराज यस प्रकारबाट जब बसेको छ चमर र पंख रानीहरूले हम्किराखेका भयंकर प्रकारको सपना देखे आज मैले के सपना देखे भन्न थाल्यो अब अघि कृष्ण र बलराम जन्मिने बेला ताका यही सपना देखेको थिए आज पनि मैले यही सपना देखे भनेदेखि अब मेरो छाँट गतिलो छैन अब मेरो हितको कार्य छैन म अगाडि बढ्न सक्ने सम्भावना छैन अब के चाहिँ हुने हो भनेर राजा कंस बडा जब यस किसिमबाट चिन्ताले आकुल व्याकुल भएर बसेको थियो त्यस बेलामा राजा कंसका राजदरबारमा अहिले धेरै प्रकारका सैनिकले बेरिसकेका छन् अनि त्यसदेखि पछाडिबाट आखिरमा कति छुचो रचरण पनि नामै कंस क्यो गतिलो हुन्थ्यो यस कारणले बडा भगवान परमात्माका प्रतिमा चिन्तन और मनन यही प्रकारको कार्यक्रम गर्दै राजा कंस अगाडि आफ्नो प्रकारको शक्ति अगाडि बढाएर धेरै प्रकारबाट आफ्ना सशस्त्र गणहरूका प्रतिमा प्रस्ताव राख्न आँट्यो भन्ने सम्मको कथा यस अध्यायबाट
1: जय बोलो श्रीमद् भागवत महापुराणको
2: गोपाल सजन मृगर भोजपते विराट विदुषाम तत्म परम गोपिना बृहणा पर देवी दिदीत रंग गाग्रज हतम कुल या पीड़ा मृष्टा दुर्जय कंसो मनस्य पिता वृंदा वृषमोद विजते नृप तौरे जतो रंग गतो महाभुज विचित्र बेशंबर यदा नो तम वेदारिण मना से पंत प्रभवाय निरीक्षता निरीक्षता तम
3: विनाश नारायण वसुदेव।

महाराज कम से यसरी कन बड़ा थर्कमान भएको थियो, त्यो डराएको थियो, बड़ा चिंता लिरहेको थियो राजा कंस। त्यही बेलामा बड़ा सशंकित थियो राजा कंस। यस्तो किसिमले सशंकित भएर बसिरहेको बेलामा भगवान स्वयं परमात्मा परमेश्वर हात्ती का पास में परेशान गर्न पुगिबक्स्यो। अनि हात्तीलाई परमात्माले एक पटक त्योसँग जब परेशान गरिबक्सेको थियो लड़ाईमा, आखिरमा हात्ती त ज्यादै बलियो माथि उफ्रियो, अनि प्रभु पनि माथि नै उफ्रिबक्स्यो र त्यसको जब दारामा एक पटक पड्काइदिनु भएको थियो, दारा गिर्यो, त्यो दाराले थिचेर हात्ती मार्यो, मारिबक्से पछि अल्ली पर जानुभयो, माउते आयो, माउतेलाई प्रभुले सिद्ध्याइदिनु भयो, माउते मर्यो। अनि त्यसपछिबाट चाँडुर र मुष्टिकले भाषण गरे। चाँडुर र मुष्टिक भनेका महान पहलवान, ती पहलवानीहरू भगवान कृष्णका प्रतिमा आइजो पहलवानी युद्ध गरौं भनेर भन्दै थियो। अनि पहलवानीहरूका साथमा भगवानले जोडदारका साथमा त्यसका प्रतिमा पनि जब विदर्ण गरिदिइबक्स्यो, मर्यो पहलवान, दुईटै चाँडुर र मुष्टिक मरे। कुडसल र तोसल आयो, कुडसल र तोसलले पनि जब जालको खेल गर्दै थियो त्यसको अन्त्य गराइबक्स्यो। अनि भगवान कृष्ण कस्तो देखिए बक्स्यो भनेदेखि, मल्ला नाम सनेर निर्णाम नर बर त्रिणास्मर मूर्तिमान गोपानम सजनो सताम क्षति पूजाम शास्त्रा स्वपित्रो शिशु मृत्रो बोझ पतेर विराट विदुषाम तत्व परम योगिनाम वृष्णिनाम परदे व्यति विदि तत्व रंगगत साग्रज। यस्तो भगवानको अवतार, बालकले हेर्दा बालकै, वृद्धले हेर्दाखेरिमा बालकै, अर्थात त्यसदेखि पछाडिबाट कुनै प्रकारबाट कुनै कसैले अब असल व्यक्तिले जब हेर्दाखेरिमा चतुर्बाहु नारायण

दुर्जन ने हेर्दा कालदण्ड यस्तो बनेर भगवान त्यस प्रकारबाट सवारी भइबक्सेपछि अनि राजा कंस छटपटावट भइराखेको थियो, कता जाम के गरौं भइरहेको थियो, जब रानीहरू चाहिँ रित्तो कुर्चीमा बसेर पंखा र चमर हलाएर बसेका छन् त्यसै कुर्चीलाई त्यसै राजा ढङ्ग भएको अब र अब त्यहाँ देख्नु प्रान्तगण राजा कंस बडा जब गडबड गरिरहेको थियो, सारा सैनिक मरे भन्दा मरे। अनि राजा कंसले के भन्यो भने सबभन्दा पहिला मेरो शत्रु भनेको वसुदेव र देवकी कारागारका ती बालक छिपाउनेवाला तिललाई गएर मारिदे एक नम्बरमा। दोस्रो नम्बरमा मेरो गर्वलाई पालन पोषण गर्ने नन्द र यशोदालाई नन्द बाबाको नन्द ब्रजमा गएर सिद्ध्याइदे। अनि त्यसपछिबाट मेरो पिताजी शत्रु पक्षको छ उनलाई पनि गएर देश निकाला गराइदेऊ। त्यस चारौं पक्षमा जब यस किसिमबाट सारा सम्पूर्ण जो जति भएका छन् अहिले आएका यी मान अपराधी मेरा शत्रुको जब वंश जो जति छन् यो कृष्ण बलराम यिनलाई यहाँबाट निकाल पाइत गराइदेऊ, मेरो रक्षा गरिदेऊ मेरो बाबु भन्दै थियो राजा कंस अन्तिम चरणमा। अब मामाले बोलाउनु भयो भन्ने बुझ्नु भयो भगवान जगतका नारायण श्री हरि रानीहरूका पासमा बसेर पल्यापुलो हेर्दै थियो। अब कुन बाटो मलाई पनि आउँछ कि भन्दा सैनिक त सारा सके। अनि हात्तीको द्वारा कानमा बोकेर कृष्णचन्द्र परमात्मा परमेश्वर अहिले मामाका पासमा झम्टनुभयो। डर लाग्दो प्रभावबाट कृष्ण सवारी हुनुभयो। अनि कृष्णले राजा कंसका दृष्टिमा समातेर तीन पटक जय बोलो श्री कृष्णचन्द्र भगवान। राजा कंस मर्यो। अस्ति र प्राप्ति भन्ने दुईटा पत्नी घोटो परेर रुन लाए, हाँसी आउन् कि रुवाउन्। अनि यहाँका त हाँसेकै जस्तो छ यसो अनुहार हेर्दा। अँ बुढो चाहिँ लतारियो। अनि पृथ्वीको भारले खिचेर भगवानले मारिबक्सियो। अनि भगवान कृष्ण भन्न लाग्नु, हे कृष्ण।

0: ल बसौँ हेर्ने भन्दा नाच्ने धेरै भयो बसौँ भयो बसौँ अहिले अहिले आउला पालो है त पालो पालो गरौँ कंसासुरको दरबारमा शत्रु कत्रा कत्रा
1: कंसासुरको दरबारमा शत्रु कत्रा कत्रा
0: कोही हात्ती कोही भालु कोही सिंह जात्रा।

0: कंस मर्यो कंस को तेज भगवान में प्रवेश हो कंसलाई परमात्मा ने अगिलो जन्म को काल निमित वीरलाई परम धाम प्रदान कराउनु भो ल कंसलाई लै जाऊ अब कथा राम राजा कंस इस कारणले मृत्यु को हक में गयो। राजा कंस को मृत्यु भो भगवान श्री कृष्णचंद्र जगत का नारायणले आफ्नो काम परिपूर्ण गर्नुभयो। पृथ्वी को भार हरण भयो अनि राजा महाराजा सारा संप्रदाय जम्मा गराएर कृष्ण परमात्माबाट ठूलो गारदबाट स्वागत सम्मान मर्यादा पुरुषोत्तम भगवान को प्रार्थना गरियो र माता पितालाई बन्दी खानाबाट उद्धार गराई बक्सियो। बन्दी खाना का जनहरूले कृष्ण भगवान प्रभु को दर्शन पाए। माता पितालाई बन्धनबाट प्रभुले मोचन गराउनु भयो। मेरो बुबा मेरो मुमा हजुरहरूमाथि बडो कष्ट पर्यो, यातना पर्यो, आपत्ति पर्यो, विपत्ति पर्यो, संकट पर्यो। यो समस्याको समाधान मैले गर्न सकिन। अब पृथ्वीको भार हरणका लागि मेरो जन्म भएको मैले गोकुलमा बसे। हजुरहरूलाई बडो आपत्ति र दिए। छ गर्भसम्मको दाजुहरू मराए। सातौं गर्भ यो आपतमा जब जब दाजुलाई अन्तबाट जन्माइयो। आठौं गर्भ मलाई जन्माउन साथ राति राति हजुरलाई बोकेर जानु पर्ने बनाए। फेरि बहिनीलाई आकाशमा उडाइयो। यो त कष्टको कुरा हो, तर अहिले पृथ्वीको भार हरण गर्नका लागि मेरो जन्म भएको छ। अब म केही गर्नेछु, हजुरहरूको पाउको सेवा गरेर आँसु पछाउनेछु अन्यथा नै। यही प्रकारबाट भगवानबाट हुकुम भयो, धन्य नारायण कृष्ण हजुरको जय होस् प्रभु भनेर सारा सम्पूर्ण जनहरूले अहिले कृष्णको तुतिबिन्ती गरेर त्यस ठाउँबाट विदावारी भई बडो मर्यादा पुरूषोत्तम भगवान प्रभु परमात्माको प्रार्थना गरियो र माता पितालाई बन्दी खानाबाट उतार्दा छोराको पुरूषार्थ देखेर बाबु आमालाई हर्ष विभोर र अनि त्यसपछिबाट आमा बाबालाई मन्दिरबाट उद्धार गरेर दर्शन पाउँदा पनि छोरालाई हर्ष विभोर। यही किसिमबाट बडो प्रेम प्रवक्कन दाम्पत्य जीवन मिले झैं पुत्र पौत्र आदिको सम्बन्धमा प्रगाढ सम्बन्ध गाढा भएको छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट।
1: जय बोलो श्रीमद् भागवत महापुराणको।
2: ओम नमो भगवते वासुदेवाय।

शंभु महाराज परीक्षित श्रीमद भागवत महापुराण को दशम स्कंद पूर्वार्ध कथा को 45वें अध्याय को बीच कृष्ण भगवान प्रभु को अब उमेर को बारे में कति वर्ष हुनुभयो कृष्ण भगवान भन्ने बारे में सोचता 11 वर्ष 52 दिन बल्ल 11 वर्ष 52 दिन में ये काम करू अगासुर मार्नु बकासुर मार्नु धेनुकासुर त्रिणाव्रत कुबेलाय पीड़ित अम्बष्ट सलतोसल चाणुर मुष्टिक राजा कंस गोवर्धन पाल उद्धार गर्नु काली दमन गर्नु यस्ता पुरूषार्थ का भयंकर भयंकर प्रकार का प्रोग्राम समाप्ति गरी गएको छ। अनि कृष्ण भगवान को त्यति गर्दामा पनि व्रतबन्ध भारिन्छ। व्रतबन्ध गराउनु पर्यो, संस्कार त गर्नै पर्यो प्रभु भनेर विनती गर्दा हुन्छ ल व्रतबन्ध गर्ने त ल। अनि व्रतबन्ध सारा सम्पूर्ण गरिसकेपछि देशान्तर जाने चलन छ छैन? देशान्तर जानी भन्ने चलन छ नि हाम्रो, छैन त? अनि पढ्नका लागि प्रभु सवारी हुनुभयो। यसरी पढ्नका लागि परमात्मा सवारी काशीमा सवारी भई बक्सेको थियो। पहिलेबाट काशी विद्याको खानी त्यहाँ गएर बडा प्रेम साथसँग शान्ति पनि गुरुका घरमा 64 दिनमा 64 कला विद्या पढ़ी बक्स्यो। 64 दिनमा 64 कला विद्या अध्ययन मण्डलमा बसेर पठन पाठन गरी बक्सेपछि फर्केर कृष्ण भगवान परमात्मा आउन लाग्नु भएको थियो। त्यस बेलामा गुरुले के भन्नुभयो भनेदेखि यहाँ हाम्रा घरमा 3 केटा पढ्न बसेका छन् आफ्नै ब्राह्मणीलाई। हेर हाम्रो घरमा 3 केटा पढ्न बसेका छन्। यो जब श्रीदामा भन्ने यो चाहिँ सुदामा हुनेछ, यो ब्राह्मण हो, अब यो कृष्णको प्यारो मित्र हो। अर्को उनको दाजु हुन् बलराम, यी चाहिँ शेषनाम गरिएको धाम हो। यो कालो कालो आकाशे वर्णको केटो जो छ त्यो चाहिँ कृष्ण हो, त्यो चाहिँ साक्षात नारायण हो, भय ईश्वरको अवतार हो। हाम्रो भाग्यले हाम्रा घरमा राखेर पढाउन पाइएको छ। मैले केही भनेको छैन, म बुझिएछु कुरा, तर यिनले घर जाने बेलामा के दिउँ गुरुबा गुरु दक्षिणा भन्छन्, मलाई केही चाहिँदैन म भन्छु, होइन केही टक्राउँछु भन्नन् गुरु आमालाई सोध भन्छु, उनले जे माग्छिन् त्यही दिनु भन्न साथ तिमीले चाहिँ मोरे छोरो पाम प्रभु भनेर भन्नु है त। फेरि अर्थ अर्थ माग्लिहिनि डुम्री र मुन्द्री हुँदैन नि है त, र त्यसकारणबाट मर्या छोरो पाम भन्ने हस् नभन्दै गएर यसकारणबाट सरासर गएर लो परमात्मा कृष्ण आज्ञा गर्नु छ गुरु पिताश्री, म त विदा हुनु पर्यो, हजुरको चेलो म भइहाले, मैले जे मागे पनि टक्राउँछु, आज्ञा होस् के दिउँ गुरु दक्षिणा भन्दा मलाई नसो गुरु आमालाई गुरु माताश्री के दिउँ भन्दाखेरि मर्या छोरो पाम, ठिकै छ त्यसो भए ल्याइदिन्छु भनेर पृथ्वीलाई सोध्नु भएको थियो। हजुरको गुरुबाको छोरा त मलाई थाहै छैन कहाँ छन् कहाँ छन्। अनि गएर समुद्रलाई सोध्नुभयो, थाहा छैन। अनि यमराजीको जब बहीमा गएर कहाँ छन् खै हेरौँ त भनेर यस किसिमबाट यमराजको खातामा गएर जाँच गर्दाखेरिमा यहीँ छन् महाराज, यमलोकमै छन् लगी बक्सियोस्। तर एउटा काम गरिदिनु पर्यो कृष्ण प्रभु भनेर भन्नुभयो यमराजीले। के काम? यो शंकासुर भन्ने दानवले बहुत दुःख दिएछ मलाई समुद्रमा, त्यसलाई मारिदिई बक्सियोस् अनि आनन्द हुन्थ्यो मलाई भन्नुभयो। ल हुन्छ भनेर शंकासुरलाई मारि बक्सियो र छोटो पेट चिरेर हेर्दाखेरिमा त 5 जनीय शङ्ख ती पो रहेछ। अनि 5 जनीय शङ्ख परमात्माले बजाएर अनि घर सवारी भयो र मरेको गुरुबाउको छोरा गएर गुरु दक्षिणामा ल्याएर राखिदिई बक्सियो। लौ त गुरुबा हस् अब मरे अब छोरो पाउँदा बाबा मलाई कति रमाइलो, जिम्दै छोरो कतैबाट आउँदाखेरिमा त कति चाहिँ रमाइलो हुन्छ, आदिन बाबुलाई पैसा ल्याइदिए रमाइलो, आमालाई चाहिँ त्यसै नै रमाइलो होइन र? बाबु त पैसा ल्याएन भने त भोलिपल्टबाट भन बनाएर बस्न खोज्ने हुँदैन। त्यस कारणले ल अब त्यसो भनेदेखि भइगयो भनेर बडा प्रेम साथसँग मरेको छोरो गुरु दक्षिणामा ल्याएर तिर्दी बक्सियो। अनि परमात्मा कृष्ण सरासर घर पाल्नु भइसकेपछि अब राजा बनाउनलाई अराजकता फैलाउनु हुँदैन, राजा चाहिन्छ, राजा नभएको मुलुक हुनु हुँदैन, त राजा कलै बनाउने भन्ने विषयका लागि राजा कम्स त मरिहाल्यो। अब पिता र पुत्रमा कोही फरक हुन सक्दैन, पिताजीलाई नै राज्य दिने भनेर उही कम्सका पिता राजा उग्रसेनलाई दिनका लागि कृष्ण भगवानले प्रस्ताव राख्दा कहीँबाट ताली आएन, समर्थन जनाएनन्। अनि भगवान परमात्माले किन समर्थन जनाउनु भएन भन्दाखेरि हजुरले राजा हुनुपर्छ कृष्ण भन्नासाथ प्रभु भन्नुहुन्छ अह म त हुन हुँदैन, एक नम्बरमा मैले के मानेमा राजा हुन हुँदैन भने यदु नाम गरिएको राजालाई पिताजीको श्राप परेको छ तिम्रो कुलले राजा नहुन है भन्ने,
म यदुको कुलमा जन्म भएको कारणले मैले राजा हुनु हुँदैन, पितृश्राप परेको छ हामीलाई, एउटा कुरा। दोस्रो नम्बरमा फेरि मैले अब आफ्नो मामा मारेर त्यो राज्यको लोभका लागिमा मैले मामाको राज्य फेरि हडपेर लिनु यहाँभन्दा ठूलो अपराध के होला? जो बाजे हुनुहुन्छ हाम्रा राजा कंसका पिताजी उहाँलाई नै राज्य गद्दी भनेर तिलक टक्राइदिनु भएको थियो र ठेक छ भनेर राज्य तिलक प्राप्त भयो अनि राजा कंसको पिताजी महाराज उग्रसेन नै गद्दीमा जानुभयो। अनि कृष्ण भगवान परमात्मा चाहिँ अब समाजको हित गर्नको लागि एउटा स्वकीय सचिवको रूपमा आफ्नो सल्लाहकार मण्डलीको अध्यक्षको रूपमा उद्धवजीलाई नियुक्ति गराउनु भयो अनि उद्धवलाई नियुक्ति गरिबक्से पछि उद्धवलाई भन्नुभयो, बाबु उद्धव अब तिमी अहिले सरासर कन गोकुलमा जाऊ, गोकुलमा नन्द बाबाको नन्द ब्रजमा पुग। त्यो म आउने बेलामा नन्द ब्रजहरू बासी सारा रोइरहेका थिए, गोपाल गोपिनीहरू र मेरा प्यारा गोपाल मेरा प्यारा साथीहरू र सारै मेरा बुबा मुमा रोइरहेका छन्, त्यसलाई गएर यो सन्देश दिएर जाऊ भनेर तीनटा सन्देश प्रदान गराउनु भयो। अनि भगवान परमात्मा त्यहाँ गोपिनीका पासमा पुगिसकेपछि बडो आनन्द होला, तिमीलाई 84 व्यञ्जन मिल्छ, त्यहीँ बसेर भोजन गर भनेर आज्ञा गरिबक्सो भगवान बताउनुहुन्छ। उद्धव मेरो प्यारो साथी चिठी लिएर जाऊ, उद्धव मेरो प्यारो साथी चिठी लिएर जाऊ, गोपिनीले दिएको दूत्र

0: भगवान कृष्ण परमात्माले यसरी गोपिनीलाई पठाई बक्सिएको छ सन्देश, गोपाललाई पठाउनु भएको छ सन्देश, त्यस्तै माता पिताजीलाई पठाई बक्सिएको छ सन्देश। त्यो तीन सन्देश लिएर उद्धवजी अहिले पाल्नुभयो। अहिले उद्धव पाल्नु भइसकेपछि भगवान कृष्णका चरणमा ध्यान मन कीर्तन गरेर अत्यन्त प्रभावकारी ढंगबाट कृष्णको तुति बिन्ती भो ध्यान भो मनन भो मेरो ईश्वर दयाको सागर हे मेरो भगवान हजुरलाई बारम्बार कोटि कोटि प्रणाम म जान्छु भनेर सरासर जानुभयो। र त्यो तीनटा चिठी लिएर सरासर माताजीका पिताजीका र अनि त्यसपछिबाट गोपाल गोपिनी साराको साथमा गएर त्यो चिठीको सन्देश दिने काम गर्दै हुनुहुन्छ उद्धवजी भन्ने सम्बन्धको कथा यस अध्यायबाट।
1: जय बोलो श्रीमद् भागवत महापुराणको।
0: यहाँहरू जुन किसिमले सुन्दै आउनु भएको छ महाराज परीक्षित, सर्वोपरि भगवान कृष्ण परमात्माले अहिले आफ्नो माता पिताजीलाई बन्दी खानाबाट उद्धार गरेर आफूले अध्ययन मण्डलमा बसेर पढेर फेरि जब आफ्नो स्वकीय सचिवको रूपमा उद्धवलाई नियुक्ति गरेर जाऊ तिमी अहिले एउटा समाचार लिएर जाऊ भनेर आफ्नो जब दूत बनाएर पठाउनु भएको थियो, अहिले उद्धव जानुभयो। उद्धवजी पाल्नु भएपछि भगवान कृष्ण परमात्मा परमेश्वरका चरण रूपी मनमा ध्यान मनन कीर्तन श्रद्धा सद्भाव इत्यादि सारा गरिसकेपछि प्रभुका चरणमा गएर विन्ती गरिबक्छु मेरो दयाको सागर हजुरलाई कोटि कोटि कोटि प्रणाम छ मेरो परमात्मा अब म जान्छु भनेर उद्धवजी जानुभएको थियो। उद्धवजी गइसकेपछि भगवान कृष्णले पठाएको सन्देश पहिला लिएर बुवा र मुवालाई टक्राउनु भयो। माता पिता श्री, यो कृष्ण भगवानले पठाएको सन्देश हो, यो तपाईँको छोराको सन्देश बोकेर आउने म उद्धव हुँ भनेपछि यसो हेर्नुभयो, धन्य हो यो सन्देश। यो चिठी भनेको साह्रै भरपर्दो सामग्री हो। संसारमा चिठी भन्दा सामग्री भरपर्दो केही हुँदैन कि अहिलेको टेलिफोन, अहिले चाहिँ टेलिफोन हुन्छ, मान्छे भेट भयो भने चाहिँ बा अन्त जान लागेको आफूसँग बाटा भेट भयो थाहै हुन्छ कि टेलिफोन दह्रो भयो कि भनेदेखि चिठी, यस कारणबाट लौ त यो चिठी भनेर यस कारणबाट दिनुभयो। हेर्दाखेरिमा भगवान कृष्णले के लेखी बक्सिएको रहेछ भनेदेखि मेरो बुवा मुवा खान दिनेलाई आमा बाबा भन्नु भनेको छ, जन्म दिनेलाई जन्म जननी अर्थात जननी भन्ने भनेको छ, तपाई खान दिने हुनुभयो यस कारणले हुर्काइदिनु हुनुभयो ठूलो बनाइदिने हुनुभयो यसै कारणबाट यहाँहरू मेरो आमा बाबा हुनुहुन्छ। तपाईँहरू पूर्व जन्ममा धरा हुनुहुन्थ्यो दोर्ण बसु हुनुहुन्थ्यो, मसँग भन्नुभएको थियो हजुर जस्तो छोरो खेलाउन पाम भनेर तपाईँको घरमा आएर खेलिदिए वसुदेव र देवकीको छोरो भएर जन्म दिए। यसमा अन्यथा नहोस् तपाईँको सुपुत्र नै हुन् जुन भावबाट भावनाले जस्तो श्रद्धाले तपाईँहरूले सम्मान गरे तापनि म तपाईँहरूकै हुँ भन्ने भगवानबाट आज्ञा भयो। अनि यो वचन सुनिसकेपछि धन्य हो मेरो राजा भनेर बडो सम्मान साथ गर्वले प्रार्थना गरे कृष्ण भगवानको। अनि त्यसपछिबाट माता पिताजीको चिठी प्राप्त गरिसकेपछि गोपाललाई लेख्नुभयो। गोपालले पनि त्यही किसिमको चिठी लेखेका थिए, लेख्नुभएको थियो भगवानले मलाई खेलेको खाएको वृन्दावनमा गएको रमाइलो भएको मेरो पासमा तिमीहरू नाचेको खेलेको यो बिर्सिएको छैन, अनुकूल प्रतिकूल यस्तै भयो पछि भेटौँला। अनि अर्को चिठी थियो कसलाई भगवानले लेख्नुभएको, गोपिनीलाई, प्यारी गोपिनीहरू रातारात मलाई हेर्नको लागि तिमीहरू गएको जंगलमा गइसकेपछि रातभरि नाचेको भोलिपल्ट नुहाउन जाँदाखेरि साडी मैले चोरेको दिनभरि काटिएको बिर्सिया छैन, अनि रातभरि नाचेको खेलेको खाएको डोरी गीत गाएको अनि मेरो उपमा अत्यन्त श्रद्धा र सद्भाव गरेको यो मैले बिर्सिएको छैन गोपिनीहरू, तर समय अनुकूल अहिले यस्तै भयो पछि भेटौँला भनेर आज्ञा गरिबक्सिएको थियो भगवानले यो तीनटा चिठी। तर गोपिनी धुरु धुरु धुरु रोएको थाहा पाएर उद्धवजीले के आज्ञा भयो भनेदेखि हेर नरौ रुनु हुँदैन क्या, यो रुनी भनेको कुरो तिमीहरूले बढी प्रेम गर्यौ, यो प्रेम गर्नु हुँदैन, प्रेम गरेपछि त मान्छे रोगाउँछ कहाँ देखो कहाँ भेटो कहाँ सुनो लौन कहाँ लौन के हो भन्ने जस्तो भइरहला, यस कारणले गर्दा रोगाउला त्यसको सट्टामा भक्ति गर न भन्नुभएको थियो उद्धवले। यस्तो उद्धवको वचन सुनेर गोपिनीले के भनिदिए भनेदेखि ए तिमी कृष्ण परमात्माको स्वकीय सचिव हुने प्रेम गर्न नजान्ने भक्ति मात्रै गर्ने, भक्ति मात्रै गर्नेवालालाई त पार हुँदैन त, भक्ति गर्नेवाला त देखे मात्रै माया लाग्छ भक्तिको त, नदेखेपछि के अब पर्सि यहाँको खालो उठिसकेपछि यो खाली चौरलाई कसले नमस्ते गर्ने यहाँ, त्यही हो भक्ति भनेको कुरा, देखे मात्र नदेखे हुँदैन, यस कारणले गर्दाखेरि म प्रेम भन्ने कुरा त जब यसरी कथा भएको फलाना ठाउँमा भएको यसरी भएको यस्तो यस्तो भएको कति रमाइलो भएको या नरमाइलो भएको यी सबै कुरा हृदय मन पाटलमा बसिरहन सक्छ। यस कारणले गर्दाखेरि म महाराज परीक्षित अब तपाईँलाई मेरो निवेदन यो लाग्छ भनेदेखि आजको मितिबाट बिल्कुल प्रेम नगर भक्ति गर भनेका थिए उद्धवजीले, उसबेदेखि तिमी अन्तिम चरणमा भगवान कृष्णसँग छुट्टिनु परोस् प्रेम गर्न नजाने हुनाले भनेर गोपिनीले श्राप दिए। त्यही श्रापले उद्धवलाई छुट्टिनु पर्यो। त्यसैले संसारमा सबभन्दा ठूलो प्रेम नै हो। प्रेम बिना त कुनै वस्तु तयारी हुन सक्दैन। न परीक्षामा पास हुन्छ विद्यार्थी, न कुनै प्रकारबाट आफ्नो परीक्षामा पास हुन्छ कुनै प्रकारको कर्मचारी, न कुनै प्रकारबाट खेती नै हुन्छ, न कुनै प्रकारबाट आफ्नो प्रगति र पद प्रतिष्ठा नै मिल्छ। संसारमा सबैभन्दा ठूलो प्रेम नै हो भन्ने कुरा बुझिसकेपछि अनि गोपिनीको श्राप पर्यो र त्यो श्राप लिएर चारवटा माने तीनटा चिठी लिएर उद्धवजी फिर्ता हुनुभयो। भगवान कृष्णसँग विन्ती गर्नुभयो, प्रभु म आएँ। के चाल रहेछ त? के चाल भने नि हजुरका प्यारी कहिना भएका रहेछन् नि ती गोपिनी, हजुरलाई भन्दा चाहिँ मरि जाने अरूलाई देख्नै नसक्ने त्यस्ता काल राक्षसिनी जस्ता। मलाई त श्राप पो दिए। किन दिए त तिमीलाई श्राप? हो भन्दाखेरिमा तिमीले भक्ति गर्न जानेको प्रेम गर्न नजानेको हुनाले छुट्टिनु परोस् भनेका छन् प्रभु। मलाई त त्यस्ता व्रत नै हजुरका कहिना भएका हो। जसले प्रेम गर्न जान्दैन त्यो त मेरो पासमा त रहँदैन त। तिमी त छुट्टिने भयो नि त उसै त मसँग त तिम्रो र मेरो अन्तिम चरणमा एकै ठाउँमा जाने उपाय हुँदैन भनिदिनु भयो। ओहो हो म भन्दा हुने बाठा रहेछ नि त नि भने उद्धवले भए। अनि त्यसपछिबाट खै चिठी के चाल्छ भन्दा बुवा मुवा सारी रुनुभयो। गोपालहरू रोए। गोपिनीको चिठी खै गोपालको चिठी माता पिताको चिठी भन्दा माता पिताले लेख्नु भएको रहेछ, बाबा छौंजेल चन्द्रमालाई यस किसिमबाट माछाले चिन्न सकेनन्, माछाले चन्द्रमालाई चिन्न सकेन। अब चन्द्रमालाई माछाले चिन्न नसके अझै छौंजेलसम्मका लागि मेरो बाबु कृष्ण हजुरलाई चिन्न सकिएन। हामी त छोरो पनि भन्यौं, चुट्यौं, पिट्यौं, दण्ड दिउ, पापा कस्यौं, उर्गलमा बान्यौं, काले चोर भन्यौं, हरेक प्रकारबाट जब दामलाले कस्यौं, यो अपराधको लागि क्षमा राखी बक्सनु पर्यो, दयाको सागर हजुरलाई कोटि प्रणाम भनेर लेख्नु भएको। अनि त्यसदेखि पछाडि सुन्दर मुहारको दर्शन पाम चाँडै मेरो प्राण जानेछ भन्ने आज्ञा गर्नुभयो। यता गोपालले लेखेको चिठीमा के लेखेको थियो भनेदेखि कृष्ण भगवान हजुरसँग खेलेको खाएको बसेको नाचेको गाएको यो कहिल्यै बिर्सिया छैन मेरो दयाको सागर, अब परमात्माले विदा दिएर जानुभयो, अब हामी कहाँ जाने हो भनेर रुन लाग्नुभयो। त्यस्तो लेखेको चिठी रहेछ गोपिनीहरूको चिठीमा चाहिँ धुरु धुरु आएको। मेरो परमात्मा कृष्ण अब तपाईँलाई हेर्न भनेर जाँदाखेरिमा राति राति निस्किएको घरमा तालचा लगाएको घरको जब छोराछोरीलाई सुताएर हिँडेको बुढोलाई ल लिखरमा आउँछु भनेर उनलाई पनि निधाएर हिँडेको हामी हजुरको नाच हेर्न नाच्दै गाउँदै खेल्दै हिँड्दै गरेको वृन्दावनमा गएको रातभरि नाचेको भोलिपल्ट बिहान हजुरले हाम्रो साडी चोरेको अनि नाङ्गै बसेका हामीहरूले सूर्यको दर्शन पाएको भगवानको चरणमा सेवा गरेको खेलेको खाएको राईचोरी खेलेको कपर्ती खेलेको दौड़ाई खेलेको जात्रा गएको दौड़ाई खेलामा जब कहिले हामीले जित्ने कहिले हजुरले जित्ने गरेको त्यस्तो दिन अब कहाँ पाइएला खै। यो सुन्दर मुहार प्रभुको दर्शन पाऊ यो अग्नि र वीराग्नि लगाएर मर्न पर्यो प्रभु भनेर अब राजाका राजकुमारी सहरवासी भइहाल्नुभयो, राजाका राजकुमारी पाइहाल्नु होला, हामी जस्ता गोठालाका छोरीलाई के को टेरपोसर लाउनु हुन्थ्यो र भनेर लेखाएर गोपिनीको चिठी चाहिँ। अनि भगवानले के लेख्नुभयो गोपिनीले के लेखाएर यसरी भने लौ त प्यारो मोहन भनेर भ्रमर गीत यो 740 अध्यायमा भ्रमर गीत छ क्या। भ्रमर गीत भनेको भमराले कमलको फूलको रस लिन छोडेर त्यही गीत सुनेर लट त्यस्तो गीत लठ्याउने गीत गाइदिने कहिले गाउला भनेर बसिहाल्ने के। अब महाराज परीक्षितलाई सुखदेवले बताउनु भएको छ त्यो भ्रमर गीत यसलाई भनिन्छ भ्रमर गीतको वर्णन झलक्क झलकिएको।

0: हरे प्रभु हरे ओ तिनि दासम महम सुंदर कम ससम्मता त्रिपकर नाम येनुले पकर्मणि मदापितम भोजपते रति प्रियम बिना युवा को मदमस्तदर हती म राजा कंस को रात दरबार में चंदन घोटे मेरो नाम त्रिपकरा भन्ने जो नारी थीन तिनी लाई सुंदरी को रूप धारण कराएर भगवान ने तीन को उदय बान कराएर अब तिनका घर में एक मने चार रात बस्न आउँछु भनेर मैले पहिला प्रतिज्ञा गरेको अब चार रात तिम्रो घरमा बस्न आउँछु भनेर परमात्मा त्यसतर्फ प्रस्थान गर्न खोज्दै होइ बक्सन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: जय श्रीमद् भागवत महापुराणको
0: परीक्षित अब यो श्रीमद् भागवत महापुराणको दशम स्कन्दको पूर्वार्ध कथाको अब अन्तिम अध्यायसम्मको लागि अलि 40 तथा 49 अध्यायसम्मको लागि महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो हस्त सरकार यसै प्रसंगको बीचमा यहाँलाई हामीले जुन कथाले सम्बोधन गरिरहेका छौं अब यसको बारेमा सुन्नुहोस्। सर्वप्रथम यस अध्यायले के प्रमाण गरिएको छ भनेदेखि राजा परीक्षित महाराजलाई सुखदेव स्वामीले यसरी निर्णय गर्नुभएको छ शाश्वत उपदेशको लागि ज्ञान को लागि प्रमाण गर्नुभएको छ हस्त महाराज अब बाँकी अंशको लागि तपाईलाई मैले जुन कथाले प्रमाण गर्दै गर्दै गर्दै ल्याए अब यसमा सबभन्दा उत्तम एक प्रकारको नीति छ त्यो उत्तम प्रकारको नीतिलाई के अवलोकन गरी बक्सिएको छ भनेर भनेदेखि भगवान कृष्णले गएर सबभन्दा पहिला एउटा काम गर्नुभयो राजा अक्रूरजीलाई दर्शन भेट दिनुभयो माने त्रिपक्रालाई दर्शन भेट दिनुभयो त्रिपक्राले भगवानको चरणमा परिन् तिनको नाम अहिले त सौरन्ध्री भइसकेको थियो अत्यन्त सुन्दरीताले पूर्ण भएको सौरन्ध्रीलाई जब देखेर चरणमा सेवा गरे ध्यान गरे मनन गरे र कीर्तन गरे सबबाट सम्मान गारतले स्वागत सम्मान मर्यादा पुरुषोत्तम भगवानको प्रार्थना भयो अनि यति गरिसकेपछि हस्त सकेर सकल मनोरथ पूर्ण भयो कृष्ण भगवानको त्यस ठाउँमा सवारी चलिसकेपछि अनि उनले 84 व्यञ्जन तयारी गरेर भोजन उपरान्त कन सम्वाद गरिन् भोजन उपरान्त भएको खण्डमा सकल मनोरथ पूर्ण भयो उच्च मूल्यांकन भयो भगवानको र त्यसपछि 4 दिनसम्म त्यहाँ बसेर 4 दिनको दिनमा सकल मनोभावनाको विवेक र विचारको उदयमान गरिसकेपछि शाश्वत त्यहाँबाट फर्कनुभयो र भगवान कृष्ण फर्किबक्सेपछि उनले साह्रै चिन्तामा व्याकुल भएकी थिइन् ओहो मेरो परमात्मा अब पनि मलाई छोडेर जाने हजुरले मलाई छोड्नु हुँदैन कृष्ण भन्दा हेर रानी तिमीलाई मैले छोड्नै पर्छ किनभने सामाजिक व्यक्तित्व म यस कारणले त्यो सामाजिक व्यक्तित्वले समाजमा काम गर्नै पर्छ एक ठाउँमा बसिरहेर सम्भव हुन सक्दैन तिमीसँग माया मोह र सद्भाव र सत्प्रेम रहन्छ तर साथै जाने कुरा चाहिँ हुन सक्दैन भन्नुभयो म जान्छु साथै बनेकी थिइन मिल्दैन भनिदिनु भयो भगवानले पाऊ पाए भगवान।